0: मधुबन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: डिजिटल
2: कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलू दुत्कु नगर पालिका पांच सोलू कुंभु
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
0: Where do we begin?
1: With international news you can trust, BBC News.
0: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: काया करिहनका साथमा
5: किसान पाइप प्रोडक्ट्स प्राली
4: राष्ट्रको शान किसान
5: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
6: काया करिहन सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट
7: भीषण बाढी ने रसुआ र मकोटमा जनधनको ठूलो क्षति 1000 जना भन्दा धेरै सम्पर्क विहीन भएको आकलन खोज र उद्धारको काम चल्दै
6: बाढीले 40 किलोमिटर सड़क क्षतिग्रस्त 450 मेगावाट बिजुली उत्पादन बन्द उद्धार र राहतका लागि धमाधम सहयोगको घोषणा
7: थप ठूलो बाढी आउने सम्भावना नभएको बाढी पूर्वानुमान महाशाखाको भनाई घाइतेको उपचार सरकारी अस्पतालमा आपूर्ति व्यवस्था सहज बनाउन आग्रह
6: बाल बालिकालाई हानि पुर्याएको आरोपमा नेताले 18 अर्ब डलर तिर्ने सम्झौता किशोर किशोरीका लागि सामाजिक सञ्जालमा नाइट मोड तथा स्कूल मोड जस्ता मापदण्ड लागू गरिँदै
7: र टप एन्ड टी20 श्रृंखलामा नेपालको लगातार दोस्रो जित
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
9: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएस भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
9: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
9: फोन 056-421-2161 596-617 मोबाइल 98-550-67-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं

0: ಸರಿಯಷ್ಟ ಪಾಟಿ
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिका
2: सार्वजनिक नीति साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस विकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89 महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको नम्बर 18-1050-0001 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
3: काया कैरनमा अब खबरको सिलसिला भोटेपछि त्रिशुली नदीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति गरेको छ। चीन तर्फबाट एक्कासी आएको बाढ़ीले रसुवाका दुई र नुवाकोटका आधा दर्जन भन्दा धेरै बस्ती नै बगाएको छ भने विद्युत भन्सार लगायतका संरचना ध्वस्त बनाएको छ। यो प्राकृतिक महाविपत्तिमा 157 जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने 1000 भन्दा धेरै सम्पर्क विहीन भएको आकलन छ। बाढ़ीले रसुवागढ़ी नाकामा लगभग सबै संरचना ध्वस्त बनाउनुका साथै टिमुरे र स्याफुबेसी बस्ती बगाएको गृह मन्त्रालयले जनाएको छ। यस्तै नुवाकोटको बेत्रावतीमा ठूलो क्षति पुर्याएको छ भने त्रिशुली बजार देवघाट तथा बटार क्षेत्रसम्म क्षति पुगेको छ। बाढ़ीले धादिङमा पनि भौतिक क्षति ठूलो पुर्याएको छ। यसैबीच सरकारले खोज तथा उद्धार काम भइरहेकाले नातिन र समस्या परेमा सम्पर्क गर्न अनुरोध गरेको छ। सरकारले गरिरहेको कामबारे हामीले गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेसँग जानकारी लिएका छौं।
4: म सबैलाई नातिकन यहाँहरूलाई धैर्य धारण गर्न आग्रह गर्न चाहन्छु। विशेष गरिकन यो बेलामा हामीले अब सतर्कता अप्नाउनु पर्नेछ। परिवारजनका जुन साथीहरू हराइरहनु भएको अथवा कार्यरत कर्मचारीहरू हराइरहनु भएको विषयमा यहाँहरूबाट प्राप्त भएका सूचनाहरू चाहिँ यसैका लागि डेडिकेटेड भएको टीमले चाहिँ विश्लेषण गरिरहेको छ र सोही अनुसार हामी नेपाली सेना र निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको माध्यमबाट खोज उद्धार र राहतको लागि काम गरिरहेका छौं। त्यसैले कसैको खोज उद्धार र राहतको विषयहरू छ भने यहाँहरूले चाहिँ विपद प्राधिकरणको एउटा पोर्टल छ sctu.ndrma.gov.npmा क्लिक गरेर पनि यहाँहरूले आफ्नो विवरण भर्न सक्नुहुन्छ भने त्यस्तै गरिकन नेपाल प्रहरीको सहयोग एमयुएससी अथवा डीयुएससी तपाईँ जुन जिल्लामा हुनुहुन्छ त्यहाँको 1234 पनि चिपाउन सक्नुहुन्छ। हेलो सरकार हेलो गृहको कल सेन्टर 1112 अथवा 98573 पनि यहाँहरूले त्यो विवरणहरू उपलब्ध गराउनु भयो भने हामी सोही अनुसार चाहिँ खोजीको कार्यलाई चाहिँ व्यवस्थापन गर्छौं। हामीले चाहिँ आज बिहानैदेखि अब नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गर्ने व्यवस्थाहरू मिलाएका छौं। यसको लागि रसुवाको धुन्चे र नुवाकोटको विदुर स्थित चाहिँ नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूका ब्यारेकहरूमा चाहिँ क्याम्पहरू स्थापना गर्ने र सोही अनुसार चाहिँ घाइतेहरूलाई तत्काल आवश्यक पर्दाखेरि त्यहाँ तत्काल उद्धार गर्नुपर्ने विषय र प्लस उहाँको त्यो सेभिलिटीको अनुसार वर्गीकरण गरेर नजिकको अस्पताल एक काठमाडौँ ल्याउने गरी व्यवस्थापन मिलाएको क्रममा तपाईँलाई जानकारी गराउन चाहन्छु।
3: उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले। हिजो बिहान तीन तर्फबाट एक्कासी आएको भीषण बाढ़ी रसुवाको भुटेको सिउँदै त्रिशुली नदीमा मिसिँदा नदी तटीय क्षेत्रमा जनधनको ठूलो क्षति गरेको हो। नेपालमा भोटेकोशी नामका दुईवटा नदी छन्, एउटा भोटेकोशी नदी सिन्धुपाल्चोकमा र अर्को रसुवामा पर्छ। हिजोको बाढ़ी रसुवाको भोटेकोशी नदीमा आएको हो।
0: यसैबीच भोटेकोशी बाढ़ीबाट प्रभावितको उद्धार र पीड़ितलाई राहत दिने धुमाधम सहयोग घोषणा हुन थालेका छन्। गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम इनर्जी ड्रिंक्सले 1 करोड़ र राष्ट्रपाले 50 लाख दिने हिजो नै जनाइसकेका छन्। नेपालका लागि विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री सोनिम वाग्लेलाई आपतकालीन सहयोगका रूपमा 25 अर्ब रूपियाँ उपलब्ध गराउन सक्ने जानकारी दिनुभएको छ। यस्तै गैर आवासीय नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा हिजो बसेको वृहत भर्चुअल बैठकले भोटेकोशी बाढ़ी पीड़ितका लागि 5 करोड़ रूपियाँ सहयोगका साथै प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरणका लागि चिकित्सकीय टोली परिचालन गरिने निर्णय गरेको छ। एक्सट्रीम इनर्जी ड्रिंक्सले पनि सरकारी राहत कोषमा 1 करोड़ रूपियाँ सहयोग उपलब्ध गराउने जनाएको छ। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँगको फोनमा कुराकानी सम्भव भएसम्म सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै भारतीय विदेश मन्त्री एस जयशंकरले विनाशकारी बाढ़ीका बेला नेपाललाई सहयोग गर्न 10 टन बराबरको राहत सामग्री तथा अत्यावश्यक औषधि पठाएको बताउनु भएको छ। हिजो बेलुकी नै भारतले पठाएका ती राहत सामग्री आइसकेका छन्। चीनले पनि तत्काल आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। चीनले राजदूत चाङ माओमिङले सहयोग प्राप्त गर्ने प्रक्रिया शुरू गर्न आग्रह समेत गर्नुभएको छ। अमेरिकाले पनि नेपाललाई सहयोग गर्न आफू तत्पर रहेको जनाएको छ। यसैबीच राष्ट्रपति सचिवालय बैठकले बाढ़ी प्रभावित क्षेत्रमा 50 लाख सहयोग गर्ने निर्णय गरेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित नागरिकलाई आश्वस्त पार्दै सरकार संकटको यो घड़ीमा साथमै रहेको बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको ठूलो मानवीय र भौतिक क्षतिपछि देशवासीका नाममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, तपाईहरूले भोग्नु परेको पीड़ा र गुमाएका क्षति सानो छैन, तर म विश्वास दिलाउन चाहन्छु यो कठिन घड़ीमा तपाईहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सबै साधन र स्रोतका साथ तपाईहरूकै साथमा छ। बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले आर्थिक सहयोगको अपील गरेको छ। विपद यस घड़ीमा प्रभावित नागरिकलाई तत्काल सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न र दीर्घकालीन रूपमा पुननिर्माण तथा पुनर्स्थापना कार्य अघि बढ़ाउन ठूलो स्रोत साधनको आवश्यकता पर्छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमता अनुसारको आर्थिक सहयोग दाखिला गर्न सबैमा आग्रह गरेको छ। काया कैरनमा बाढ़ीसँग सम्बन्धित थप खबर बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: थोरै बचत धेरै कायदा, बीमा काट्छ फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: राष्ट्रिय इन्जिनियरिङ कलेज घोराही दाङ,
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-35984। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: मेरो कथा ब्याङ्किङ गरिदिन्छ, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु परेन।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, चक्षुको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी
8: क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: गुणस्तरीय
10: इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
9: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
10: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनमा नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिम पाप काठमाडौँ
1: एनबीएल अटो लोन
0: अब नयाँ गाड़ी खरीद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भीषण बाढ़ीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति 1000 जना भन्दा धेरै सम्पर्क विहीन भएको आकलन खोज र उद्धारको काम चल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको हल्लामा सत्यता नरहेको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। नागरिकलाई सम्मिलित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। नुवाकोट र रसुवामा वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ। त्यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध संचार माध्यमबाट यथाशीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। बाढ़ी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
3: बाढ़ीका कारण सड़क पुल लगायत भौतिक पूर्वाधारदेखि जलविद्युत आयोजना र त्यहाँ कार्यरत कर्मचारी प्रभावित बनेका छन्। बाढ़ीले 19 वटा मोटरेबल पुल बगाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक सुब्राज न्यौपानेका अनुसार बाढ़ीले रसुवा नुवाकोट धादिङका विभिन्न क्षेत्रमा पक्की पुल बगाएको छ। धादिङमा पूर्वी खोला पुल बगाएपछि सदरमुकाम धादिङदेशी पृथ्वी राजमार्ग र थामुके शहरसँग सम्पर्क विच्छेद भएको छ। बाढ़ीले पूर्वी खोला पुल सहित घाटदेशी जहरे जिन्टेटार र गल्छी गाउँपालिका नुवाकोट जोड्ने पुल गरी 5 वटा पक्की पुल र 4 वटा झोलुङ्गी पुल बगाएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिनुभयो। बाढ़ीबाट 2 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढ़ीका कारण 431 मेगावटका 12 वटा जलविद्युत आयोजना बन्द भएका छन्। सञ्चालनमा रहेका जलविद्युत आयोजना प्रणालीबाट बाहिरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बाढ़ीका कारण प्रसारण लाइन तथा वितरण लाइनमा क्षति पुग्दा रसुवामा पूर्ण रूपमा बिजुली अवरूद्ध भएको छ। नुवाकोट धादिङ र गोर्खामा बिजुली आंशिक अवरूद्ध भए पनि केही ठाउँमा पुनः सञ्चालनमा भइसकेको प्राधिकरणले जनाएको छ। अहिले दिनको 2500 मेगावट हाराहारी माग रहेकाले निर्यातमा समस्या पर्ने भए पनि आन्तरिक मागमा कुनै समस्या नपर्ने प्राधिकरणले जनाएको छ। 450 मेगावट बिजुली उत्पादन बन्द भएको छ भने 40 किलोमिटर सड़क क्षतिग्रस्त भएका छन्। 24 वटा पुल बगेका छन्।
4: भोटेकोशी बाढ़ी प्रभावितको उद्धार तथा उपचारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र परिचालन गरेको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको उपचार तथा उद्धारका लागि मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र सक्रिय बनाउँदै प्रभावित क्षेत्रसम्म सेवा व्यवस्थापनलाई तीव्रता दिएको जानकारी दिएको छ। मन्त्रालयले गम्भीर प्रकृतिका घाइतेको उपचारका लागि काठमाडौँका प्रमुख अस्पताललाई तयारी अवस्थामा राखेको छ भने प्रभावित क्षेत्रमा प्राथमिक उपचार उपलब्ध गराउन स्वास्थ्यकर्मी औषधि तथा आवश्यक स्वास्थ्य सामग्री पठाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले राष्ट्रिय ट्रामा सेन्टर त्रिवी शिक्षण अस्पताल वीर अस्पताल पाटन अस्पताल र सिभिल अस्पताललाई आकस्मिक उपचार तथा शल्यक्रियाका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। सचिव डाक्टर देवकोटाले कुरा गर्दै तीन अस्पतालमा आकस्मिक उपचार टोली परिचालन गर्नका साथै आवश्यक परे तत्काल शल्यक्रिया गर्न सकिने व्यवस्था मिलाएको समेत बताउनु भएको छ। ट्रामा सेन्टर त्रिवी शिक्षण अस्पताल बीम पाटन सिभिललाई तयारी अवस्थामा राखेका छौं। उहाँले भन्नुभयो अस्पतालमा आकस्मिक टोलीदेखि अपरेशन गर्नेसम्मको व्यवस्था गरिएको छ। उहाँका अनुसार गम्भीर घाइतेलाई आवश्यकता अनुसार हेलिकप्टरबाट काठमाडौँ ल्याएर उपचार गर्ने र तुलनात्मक रूपमा सामान्य अवस्थाका घाइतेलाई प्रभावित क्षेत्र नजिकैका अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएको बताउनु भएको छ। गोर्खापत्रमा खबर छ।
3: सरकारले विपद प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन सबै सरकारवालालाई आग्रह गरेको छ। रसुवा भएर बहने भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सृजित संवेदनशील अवस्थालाई ध्यानमा राखेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति निकालेर अति आवश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन उद्योगी तथा व्यवसाय फर्मलाई आग्रह गरेको हो। साथै विभागले विपदको समयमा बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रण गर्न कड़ा निगरानी गरेको पनि जानकारी गराएको छ। विभागका निर्देशक अनिल किराँतीले विपदको कठिन घड़ीमा प्रभावितलाई पहिलो प्राथमिकतामा राखेर खाद्यान्न, औषधि तथा उपचार सामग्री सहज रूपमा उपलब्ध गराउन सहयोगी व्यवसाय र आम उपभोक्तालाई आग्रह गर्नुभएको छ। जोखिमयुक्त ठाउँमा रहेका बस्ती, पसल तथा गोदामलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरणका लागि स्थानीय प्रशासन र स्थानीय तहसँग समन्वय गरी अत्यावश्यक वस्तुका आपूर्ति र वितरण कार्यलाई व्यवस्थित बनाउन समेत उहाँले सबैसँग आग्रह गर्नुभएको छ। यस संवेदनशील समयमा केही व्यक्ति वा संस्थाले कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने वा गुणस्तरहीन वस्तु बिक्री गरी उपभोक्ताको अधिकार हनन गर्न सक्ने प्रति विभागले सचेत गराएको छ। यस्ता गैर कानून क्रियाकलाप रोक्न विभाग र स्थानीय प्रशासनबाट बजारको निरन्तर निगरानी र अनुगमन भइरहेको समेत विभागले स्पष्ट पारेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्नु गर्नुहोला।
1: बाढ़ी र भूकम्पबाट बच्न के के गर्ने?
5: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। लामा धुलिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: 麻烦直接去打机场。
1: 这声可是不能是。
0: हरेक मान्छेको सपना जपना र सहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धोती पटुका र इजारको गाँठो हुँदै गाँठ हुन्छ
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
0: यो छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसा को आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा
0: गाँठ का कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठ का कुरा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ
3: अब बाँकी खबर किसपाङ पाँच नयाँपुल नुवाकोटमा रहेको त्रिशुली त्रिवेणीमा कार्यरत 32 वर्षीय सूरज श्रेष्ठ बिहान 9 बजे विद्युत आयोजना निर्माण स्थलबाट निस्कदा बाढ़ी आउने कुनै संकेत पाउनु भएको थिएन झण्डै 3 किलोमिटर मुनि ढुङ्गे बजारतर्फ नपुग्दै बाढ़ीले पछ्याएको दृश्य देखेपछि उहाँ सहकर्मी गणेश प्रसाईसँगै उकार लाग्नुभयो बाढ़ीको दृश्य र आवाजले त्रसित बनेका उहाँहरू दुवैजना झण्डै 4 किलोमिटर बनैबनको यात्रा गरेपछि बट्टार बजार आइपुग्नुभयो उहाँहरू दुवैजना त्रिशुली त्रिवेणीमा कार्यरत अन्य सहकर्मीको अवस्था बुझ्न बिद्रमा रहेको श्री नम्बर एक मैथिली ब्यारेक अगाडि दिउँसो 1 बजीसम्म नै पर्खिनु भएको थियो तर बेलुकी 7 बजीसम्म पनि उहाँहरूको आशाका कुनै खबर आएनन् 4 दर्जनभन्दा बढ़ी व्यक्ति राति झण्डै 8 बजेसम्म ब्यारेक अगाडि सम्पर्कमा नरहेका आफन्त तथा परिवारजनबारे नेपाली सेनाका अधिकारी समक्ष जानकारी गराइरहेका थिए मैथिली ब्यारेकका अनुसार त्रिशुली बजार वरिपरिका क्षेत्रबाट हिजो बेलुकी 6 बजेसम्म 39 जनाको उद्धार गरिएको छ उनीहरूको गढमै प्राथमिक उपचार गरिएको छ सघन उपचारको आवश्यकता भएकालाई काठमाडौँ पठाइएको खबर गोर्खा पत्रमा छ
0: अब विदेशको खबर सामाजिक सञ्जाल कम्पनी नेटाले फेसबुक र इन्स्टाग्रामले बालबालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग जम्मै 18 अर्ब अमेरिकी डलर अर्थात करिब 27.5 खर्ब रूपियाँ बराबरको सम्झौता गरेको छ अदालतमा मुद्दाको सुनवाई चलिरहेका बेला नेटा र सम्बन्धित राज्यहरूबीच सम्झौता भएको हो सम्झौतामा नेटाले आफूले कुनै गल्ती गरेको स्वीकार भने गरेको छैन बीबीसीका अनुसार क्यालिफोर्नियाका न्यायाधीशले हिजो सम्झौतालाई स्वीकृति दिएको बाल सुरक्षा सम्बन्धी मुद्दामा नेटाले स्वीकार गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ नेटाका अनुसार सम्झौता अन्तर्गतको रकम 10 वर्षको अवधिमा वार्षिक किस्तामा तिरिनेछ सम्झौता अनुसार नेटाले किशोर किशोरीको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था लागू गर्नुपर्नेछ मध्यरातदेखि बिहान 6 बजीसम्म नाइट मोड स्वतः सक्रिय हुनेछ विद्यालय समयमा बिहान 8 बजीदेखि दिउँसो 3 बजीसम्म सूचनाहरू म्युट हुने स्कूल मोड पनि लागू गरिनेछ किशोर किशोरीले लगातार 15 मिनट सामाजिक सञ्जाल प्रयोग गरेपछि चेतावनी देखाइनेछ भने कुल प्रयोग समय 60-90 मिनट पुगेपछि थप सूचना दिइनेछ प्रयोगकर्ताले एल्गोरिदममा आधारित नभएको फिड रोज्न तथा भिडियोको अटो प्ले बन्द गर्न सक्ने व्यवस्था पनि गरिनेछ कम्पनीले सम्झौता मार्फत आफ्ना प्लेटफर्महरूलाई किशोर प्रयोगकर्ताका लागि थप सुरक्षित बनाउने उपायहरू लागू गर्ने प्रतिबद्धता जनाएको छ
3: अब खेल खबर कप्तान कुशल भुटेलको अलराउण्डर प्रदर्शनमा नेपालले हिजो अस्ट्रेलियामा चलिरहेको T20 श्रृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ नेपालले हिजो अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई 4 विकेटले पराजित गर्यो डार्बिनको मरारा क्रिकेट मैदानमा एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी रहँदा 6 विकेट गुमाएर पूरा गर्यो नेपालका कुशल भुटेलले सर्वाधिक 61 रनको योगदान दिएका छन् उनले 47 रनमा 5 चौका र 1 छक्का प्रहार गरे यसै गरी पवन सराफले अभिजित 29 मयंक यादवले 21 र मुकेश भन्ने 12 रन बनाएका छन् त्यसैको प्रसारण ब्याटिङको निम्ति पाएको एसीटीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 140 रनको योगदान तयार पारेको थियो एसीटीका डिलन हन्टरले 44 त्यसैगरी अंश तिवारी र कप्तान विक ब्रोसले 19 रन तथा जेक स्मिथले 14 रन बनाए नेपालका भुटेलले 3 युवराज खत्रीले 2 तथा साहब आलम पवन सराफ र विभिन खत्रीले 1-1 विकेट लिए जितसँग नेपालले 4 खेलमा 4 अंक जोडेको छ चारै खेलमा पराजित एसीटी अंक दिइन्छ यसरी नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 तथा बंगलादेश हाई पर्फर्मेन्स टीमसँग 9 विकेटले नेपालले हार गरेको थियो यस्तै नेपालले आज किङ्स मिल एकाडेमीसँग खेल्दैछ
0: काया कैरनमा अब केही खबर संक्षेपमा गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो छ घण्टामा कैलालीमा सबैभन्दा बढ़ी 67.4 मिलिमिटर पानी परेको छ। अरू क्षेत्रको तुलनामा मध्य प्रदेशमा कम पानी परेको छ। पूर्वी क्षेत्रको तुलनामा मध्य नेपालदेखि पश्चिमी क्षेत्रमा बढ़ी वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेग बागमती र गण्डकी प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा नुवाकोट हुँदै बहने भोरे कोशी नदीमा हिजो बिहान अकस्मात आएको बाढ़ीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताउनु भएको छ। राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, विगतको यस घड़ीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनैतिक दल, सामाजिक संघ संस्था, सुरक्षा सहित सम्पूर्ण निकाय आम नागरिकलाई आह्वान गर्दछु।
0: मुख्य दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई बाढ़ी पीड़ितको लागि राहत तथा उद्धारको काममा खटाएका छन्।
3: तिब्बतको चीन नेपाल सीमा क्षेत्रमा रहेका गाउँहरूमा पहिरो जाँदा ठूलो संख्यामा मानवीय क्षति भएपछि सिनियर राष्ट्रपति शी जिनपिङले बेपत्ता मानिसहरूको खोजी र उद्धारका लागि सम्भव भएसम्मका सबै प्रयत्न गर्न निर्देशन दिनुभएको छ।
0: र रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको भीषण बाढ़ीले बैंक तथा वित्तीय क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको आकलन गरिएको छ। नुवाकोट रसुवा गरी बैंक तथा वित्तीय संस्थाका 18 शाखा पूर्ण रूपमा क्षति भएको राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले जानकारी दिनुभयो। काया कैरनमा अब पालो उखानको
3: हिम्मतले काम लिनुपर्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: भीषण बाढ़ीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति, 1000 जनाभन्दा धेरै सम्पर्कहीन भएको आकलन, खोज र उद्धारको काम चल्दै।
0: बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 मेगावाट बिजुली उत्पादन बन्द, उद्धार र राहतका लागि धमाधम सहयोगको घोषणा।
3: थप ठूलो बाढ़ी आउने सम्भावना नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। घाइतेको उपचार सरकारी अस्पतालमा, आपूर्ति व्यवस्था सहज बनाउन आग्रह।
0: बाल बालिकालाई हानि पुर्याएको आरोपमा नेताले 18 अर्ब डलर तिर्ने सम्झौता। किशोर किशोरीका लागि सामाजिक सञ्जालमा नाइट मोड तथा स्कूल मोड जस्ता मापदण्ड लागू गरिँदै।
3: र टप M20 श्रृंखलामा नेपालको लगातार दोस्रो जित।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेलामा पनि भ्यूज र डलर कमाउनको लागि जे पनि गर्ने प्रवृत्ति भएका मान्छेसँग यो कार्टुन सम्बन्धित छ। यहाँ बाढ़ीले डुबाएको बस्तीको दृश्य छ। क्यामेरा बोकेर पुगेका एकजना मान्छे कम्मर कम्मर पानीमा उभिरहेका पीड़िततिर क्यामेरा फर्काएर भन्दैछन्, यस्तो डुबाइले नि कहाँ भ्यूज आउँछ र भने अलिक चुर्लुम्मै डुब्नुहोस् न। आजको कार्यक्रम सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र पुष्टि भएका सूचनामा मात्र विश्वास गरौं।

नेपाल विद्युत प्राधिकरण सोलुखुम वितरण केन्द्र को सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बान्तिक भण्डार सब स्टेशनबाट लेखुपुकी वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गरी टेस्टिङ कम्युनिकेसन गरेर विद्युत लाइन सञ्चालन गरिरहँदा सो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भई करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केजी लाइन तथा विद्युत पोल संरचना

गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852 वा अन्य वस्तु नझुन्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिकै नजानुहोस्, नसुन्नुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बाल बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको, तार चुडिएको, पोलमा आगो बढेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27 र निकुपी केन्द्र लाइट 9841 86 82 11। नेपाल विद्युत प्राधिकरण सुनखुम्बु वितरण केन्द्र सल्लेरी सुनखुम्बु।

I'm not going to be able to do that.

0: सूचना सूचना सूचना
1: टूट देखिए
2: यदि तपाईंको दशामा समसात पोटारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एफआरडीसी काभ्रे कुमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसुनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852557568 अंकमा 9853055678।

0: एकीकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना संपूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन सुखी तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852852326, प्राविधिक प्रमुख 9852527, सूचना अधिकारी 9852512226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा गृहितमा सारी सन्देश।

0: नेपाल विद्युत प्राधिकरण सिलिकुण वितरण केन्द्रको सूचना यस वितरण केन्द्र अन्तर्गत पर्ने बान्तिक भण्डार सब स्टेशनबाट लेखुपुकी वडा नम्बर 3 विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गरी त्यस दिन कम्युनिकेसन गरेर विद्युत लाइन सञ्चालन गरिने हुँदा क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछुन संरचना आसपासमा बाल बालिका तथा गाई वस्तुहरू नछुनका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केबी नियम तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टिल वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँस रुखको हब वा अन्य संरचनामा राख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी चलामी डण्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतङ्ग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको डोकीमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बाल बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखिमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुरिएको पोलमा आगो बलेको देखिमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852 85 32 26 प्राविधिक प्रमुख 9852 85 32 27 र निकुपिके नो लाइट 9841 86 82 11 नेपाल विद्युत प्राधिकरण सुलखुम्बु वितरण केन्द्र सल्लेरी सुलखुम्बु। सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परीक्षेद 6 दफा 21 सम्बन्धीमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेलसँग सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस अध्यक्ष अर्जुन बहादुर गोका जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात् भदौ सोते भित्र इस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जुन प्राविधिक एकाई सोलुखुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुनस्टल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने ताजा जातहरू रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भएको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सुकता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा टेलिफोन नम्बर 0335571 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एड क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्हहोस्, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: सप्ताहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए कति दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कति सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफेम 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग www.sunefm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। रसुवावादीबाट 157 जनाको शव फेला, झण्डै 1000 जना बेपत्ता। नुवाकोट रसुवाको अस्पतालमा 62 जना घाइतेको उपचार हुँदै, एक साथपछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो पावर बगायो, 60 जना सम्पर्क विहीन। रसुवावादीका कारण 8 बैंकका 26 कर्मचारी सम्पर्क विहीन। खोजी उद्धार र राहतमा निजी हेलिकप्टर अनुमति नचाहिने। रसुवावादीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय। उद्धारका लागि काठमाडौँबाट थप सुरक्षा फोर्स परिचालन। काठमाडौँवादीबाट पीड़ित नागरिकलाई एनआरएमको 5 करोड़ सहयोग। राष्ट्रपालले सरकारलाई 50 लाख सहयोग गर्ने। सुलकुमका प्रहरी साथ निरीक्षक दीपक कुमार खत्री पुलिस अफ द मन्थ घोषित। र 14 दक्षिण एसियाली खेलकुदमा 28 खेल 346 स्वर्णका लागि प्रतिस्पर्धा हुने। रसुवाको घोपे कोशी नदीमा आएको बाढ़ीका कारण अहिलेसम्म 157 जनाको ज्यान गएको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 3, नुवाकोटमा 3, धादिङमा 27, चितवनमा 67, गोर्खामा 19, तनहुँमा 9 र नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको छ। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार 20 जनाको त्रिभुवन शिक्षण अस्पताल महारानगंज, 4 जनाको ट्रमा सेन्टर, 3 जनाको वीर अस्पताल र 1 जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा र 3 जनाको नर्वेक अस्पतालमा र 9 जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ। बाढ़ीका कारण झण्डै 1000 भन्दा बढ़ी बेपत्ता भएको अनुमान गरिएको छ। बेपत्ताहरूको खोजी र उद्धारको काम भइरहेको छ। त्रिशूली नदीमा आएको बाढ़ीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति भएको छ। हिजो बिहान चीनतर्फबाट एक्कासी आएको भीषण बाढ़ीले रसुवाको भुटेकोशी हुँदै त्रिशूली नदीमा मिसिदा नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको हो। नेपालमा भुटेकोशी नामका दुईवटा नदी छन्। एउटा भुटेकोशी नदी सिन्धुपाल्चोकमा र अर्को रसुवामा पर्छ। सिन्धुपाल्चोकको भुटेकोशी सुनकोशी नदीमा मिसिन्छ भने सप्तकोशी नदी प्रणालीको हिस्सा बन्न पुग्छ। अर्को रसुवाको भुटेकोशी नदी तिब्बतबाट आउने केरुङ खोला र लेढे खोला रसुवा गढी क्षेत्रमा मिलेपछि नेपालमा भुटेकोशी नामले चिनिन्छ। यो नदी त्रिशूली नदीमा मिसिन्छ। हिजोको बाढ़ी रसुवाको भुटेकोशीमा आएको उल्लेख गरिएको छ। यसैबीच काठमाडौँ नुवाकोट र रसुवाको अस्पतालमा 62 जना बाढ़ीबाट घाइते भएकाको उपचार भइरहेको छ। चीनको तिब्बत हुँदै रसुवा भुटेको भयानक बाढ़ीका कारण ठूलो मानवीय क्षति भएको छ। नेपाल प्रहरीका अनुसार काठमाडौँको अस्पतालमा मात्रै 25 जनाको उपचार भइरहेको उल्लेख गरिएको छ। यसैबीच एक सातापछि विद्युत उत्पादन शुरू गरेको राष्ट्रिय प्रसारण लाइनमा जोड़िने तैयारीमा रहेको रसुवाको निर्माणधीन लाङटाङ खोला जलविद्युत आयोजना भुटेकोशीमा आएको भीषण बाढ़ीले तहस नहस भएको छ। आयोजनाको पावर हाउस बाढ़ीले पूर्ण रूपमा क्षतिग्रस्त बनाउँदा सुरुङभित्र काम गरिरहेका 60 जना कर्मचारी तथा मजदूर सम्पर्क विहीन भएका छन्। बुधबार बिहान चीनको तिब्बतर्फबाट भुटेकोशी नदीमा आएको बाढ़ीका कारण आयोजना क्षेत्रमा ठूलो क्षति भएको हो। निर्माण कम्पनी मल्टी एनर्जी पालिका प्रबन्धक निर्देशक विजय मोहन भट्टराईका अनुसार बाढ़ी आउँदा कर्मचारी र मजदूर सुरुङभित्र कम्प्युट ढलानको काममा व्यस्त रहेका थिए। आयोजनामा मल्टी इन्जिनियरका 79 इन्जिनियर, ओभरसियर, गार्ड र भान्से सहित 25 जना तथा पेटी कन्ट्राक्टर तर्फका करिब 35 जना मजदूर कार्यरत रहेका थिए। उनीहरू बिहानैबाट सम्पर्कमा नरहेको भट्टराईले बताउनु भएको छ। बाढ़ीले आयोजनाको पावर हाउसको संरचना नै नरहने गरी क्षतिग्रस्त बनेको छ। उहाँका अनुसार बाढ़ी प्राकृतिक जलसतह भन्दा करिब 125 मिटर माथिसम्म पुगेको थियो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था प्रान्तका सचिव समेत रहेका भट्टराईले घटनालाई सामान्य बाढ़ी नभई महाप्रलयको संज्ञा दिनुभएको छ। उहाँले अहिले आयोजनाको क्षतिभन्दा पनि सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजीलाई प्राथमिकतामा दिनुपर्ने बताउनु भएको छ। यता रसुवा बाढ़ीका कारण 8 वाणिज्य बैंकका 26 कर्मचारी सम्पर्कविहीन बनेका छन्। तिब्बतबाट आएको बाढ़ीका कारण भुटेकोशी र त्रिशूली
आसपासका विभिन्न बैंक आठ शाखाका कार्यरत कर्मचारी सम्पर्क विहीन भएका हुन नेपाल बैंकर एसोसिएशनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार हालसम्म विभिन्न बैंकका आठ शाखामा कार्यरत 26 कर्मचारीसँग सम्पर्क हुन नसकेको उल्लेख गरिएको छ। सोही क्षेत्रका विकास बैंकमा भने कुनै क्षति नभएको डेप्लोमेन्ट विकास एसोसिएशनले जनाएको छ। तिब्बतबाट रसुवा भोटे कोशी नदीमा आएको बाढ़ीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त बनेको छ। बाढ़ीका कारण क्षति पुगेका बैंकका शाखा 9 रहे पनि सम्पर्कमा नआएका कर्मचारी 8 शाखाका रहेका छन्। सरकारले उद्धार भात र कोजी कार्यमा खटिने निजी क्षेत्रका हेलिकप्टरलाई पूर्व स्वीकृति अनुमति लिनु नपर्ने निर्णय गरेको छ। रसुवामा बाढ़ीका कारण उत्पन्न संकटलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो। विपत्तिको समयमा गृह मन्त्रालय तथा अन्य निकायबाट अनुमति लिँदा हुने प्रशासनिक ढिलाइलाई हटाउन र उद्धार कार्यलाई तीव्र बनाउन यस्तो व्यवस्था गरिएको बताइएको छ। निजी हेलिकप्टरहरूले काठमाडौँ टावरबाट सोझै उडान अनुमति लिएर बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिन पाउनेछन्। बाढ़ीका कारण प्रभावित क्षेत्रमा फँसेका नागरिकको उद्धार र स्वास्थ्य टोलीसहित राहत सामग्री पुर्याउन नेपाली सेनाका हेलिकप्टरहरू परिचालन भइरहेको छ। आपतकालीन उद्धार कार्यलाई भने प्राथमिकता दिँदै सरकारले हवाई तथा स्थल मार्ग दुवैबाट खोज र उद्धारलाई तीव्रता दिएको छ। राहत उद्धार र खोजी परिचालनमा हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको टोसुलीमा रहेको नेपाल आग निगमबाट तत्काल हवाई इन्धन सहितको ट्याङ्कर काठमाडौँबाट परिचालन गरिएको छ। यसैबीच सरकारले बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङका तीन जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। 3 महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो। हिजो बसेको मन्त्री परिषदको आकस्मिक बैठकमा 3 जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरिएको छ। मन्त्री परिषदको बैठकले सबै मन्त्रीलाई आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत के के आवश्यकता पर्छ त्यसका लागि फिल्डमै खटिन समेत निर्देशन दिएको छ। रसुवास्थित भोटे कोशी नदीमा बुधबार बिहान आएको विनाशकारी भीषण वर्षा बाढ़ीबाट प्रभावित तथा पीड़ित नागरिकको उद्धार राहत र स्वास्थ्य सेवाका लागि नैराश्य नेपाली संघ एनआरएमले तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले सो निर्णय गरेको हो। नैराश्य नेपाली संघका अध्यक्ष डाक्टर हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको वृहत वर्चुअल बैठकले रसुवाका बाढ़ी पीड़ितका लागि तत्काल राहत तथा स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको छ। बैठकले प्राकृतिक विपत्तिको यस दुःखद घड़ीमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई एकताबद्ध भएर मानवीय सेवामा जुट्न समेत आह्वान गरेको छ। यसैबीच राजस्वले विपद व्यवस्थापनका लागि सरकारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढ़ीपछि बसेको आकस्मिक सचिवालय बैठकले 50 लाख सहयोग गर्ने निर्णय गरेको वक्ता जगदीश खरेलले बताउनु भएको छ। सोलुकुमका प्रहरी साथ निरीक्षक दीपक कुमार खत्री साउन महिनाको उत्कृष्ट प्रहरी पुलिस अफ द मन्थ घोषित हुनुभएको छ। जिल्ला प्रहरी कार्य सोलुकुमले उहाँलाई सम्पादन गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनौट गरी घोषणा गरेको हो। अस्थायी प्रहरी चौकी रमिते सोलुकुममा कार्यरत प्रहरी साथ निरीक्षक खत्रीले कर्तव्यनिष्ठ व्यावसायिक र लगनशील भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्नुभएको थियो। गते बिहान सोलो दुटकुमा नगरपालिका 11 गन्जे डाँडा स्थित आफ्नै घरको कोठामा थारीमो हतियारले घाँटी रेटिएको अवस्थामा मृत परेका फेला परेका 46 वर्षीय तेई बहादुर कटुवालको हत्या घटनाको अनुसन्धानमा उहाँको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिएको छ। यसका साथै सोलुकुम्बुको सदरमुकाम सल्लरी जोड्ने सिद्धिचरण लोकमार्ग अन्तर्गत सालमे क्षेत्रमा वर्षाका कारण पटक पटक माटो तथा पहिरो खोसेर अवरुद्ध हुने सडकका लागि समेत प्रहरी साथ निरीक्षक खत्रीले सोमा भूमिका खेलेको उल्लेख गरिएको छ।
सगरमाथा अरबी संघको अध्यक्षमा दिवस खप पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ। तिलगंगा स्थित संघको केन्द्रीय कार्यालयमा सम्पन्न निर्वाचनबाट पोखरेलको नेतृत्वमा नायकहरू समेती कद चयन गरिएको छ। प्रमुख निर्वाचन अधिकृत भूपेन्द्र प्रसाद पोखरेलका अनुसार संघको विधान 2057 तथा संशोधन सहितको विधान 2059 बमोजिमा सदस्य सहित नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरिएको हो। निर्वाचित कार्य समितिको प्रथम उपाध्यक्ष डीके शेर्पा, द्वितीय उपाध्यक्षमा मदन कुमार चुडाल चयन हुनुभएको छ। यसै गरी महासचिवमा शिव बहादुर सापकोटा, सचिवमा छोके शेर्पा तथा कोषाध्यक्षमा वाङदा शेर्पा निर्विरोध निर्वाचित हुनुभएको उल्लेख गरिएको छ। देवी हाइटू पावर प्रोजेक्ट लिमिटेडले भदौ 22 गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ फाँटफाँट गरे पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी 1.4 करोड़ रूपियाँको 20% अर्थात 20 करोड़ 80 लाख रूपियाँ बराबरको 20,80,000 किता चेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये 10,40,000 किता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र 1,04,000 किता सेयर साधारण सेयर वैदेशिक रोजगारमा रहेका नेपालका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ। यस्तै कम्पनीले 20,800 किता सेयर आफ्ना कर्मचारीका लागि 52,000 किता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा प्रति किता 100 रूपियाँ अंकितका दरले 8,63,20,000 रूपियाँ सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागि छ। सो आईपीओमा न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा 10,000 किताका लागि आवेदन दिन सकिनेछ। आईपीओमा छिटोमा भदौ 25 गते र ढिलोमा असोज 5 गतेसम्म आवेदन दिन सकिने उल्लेख गरिएको छ। अन्तिम खेल समाचार 14 दक्षिण एसियाली खेलकुद साखको चैत्र 20 देखि 28 गतेसम्म पाकिस्तानमा गर्ने निर्णय भएको छ। नेपाल ओलम्पिक कमिटीले बुधबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 तयारीको सन्दर्भमा पाकिस्तानमा भएको पछिल्लो बैठकमा सहभागी खेलबारे पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। गत अगस्त 23 र 24 गते भएको बैठकमा 14 साखको आयोजनामा सम्बन्धित तयारी अन्य महत्वपूर्ण विषयमा छलफल भएको एनओसीले जनाएको छ। दक्षिण एसियाली ओलम्पिक कमिटिको बैठकले विभिन्न निर्णय समेत गरेको छ। नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, उपाध्यक्ष चतुर्नन्द राज वैद्य र राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी सदस्य सिक्का सुरवाल श्रेष्ठ पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुनुभएको थियो। अवस्था बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की बिदा हुन्छु। बिहान 10 बजे फिलहाल चलेर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो।

Muchas gracias.

सबको विशेषज्ञ आजकल आफ्नो दर यति कार्पेटको विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनुहोला। यति कार्पेट कार्पेटको शिर्षा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झन्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त, विदेशबाटै भए पनि थाहा पाओ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं। अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा

0: नागरिकता एता कक्षा संचालन हुने सम्बन्धी सूचना
1: अदालत द्वारा गृहित महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट पूर्वानुमोदन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुखिको सेवाहरू प्राप्त गर्न सकिन्छ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नदी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो कुनै अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सकिनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश।
3: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारिन्छ।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन NUSL 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
1: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार आलु जोन बुङ आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार केवी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार केवी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
0: पेश गर्नुपर्ने ताजा जातहरू रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूजा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सुत्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0335 20 711 वा सूचना अधिकारीको नम्बर 9852 82 83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385 20 400 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलेमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढे नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
0: मेरो त मत छैन यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन छेउमा जापानिज भाषा पढ्ने अनि जापान जाने
0: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि यसो गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
0: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कतिखेर हुँदैछ
1: सुने कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
0: ल दिदी म त हिँडेँ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
2: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहन चुच्चेपाटी काठमाडौँ

0: सूचना सूचना सूचना
1: कोर्ट देखिए
0: यदि तपाईको बस्नेत सुनसा पुलतारा घुमको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काफ्री पुलिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगर पालिका ओडानुमा सुरु सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वास्तवबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852852326, प्राविधिक प्रमुख 9852527, सूचना अधिकारी 9852512226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचाइ भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बाम्ती भण्डार सबस्टेशन बाटन लेखुपुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय कोल्सारण लाइन यही भदौ 11 गते देखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गर्ने टेस्टिङ कम्युनिकेसन गरेर विद्युत लाइन सञ्चालन गरिरहेको क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टेज ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछुन संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछुनका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केभी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टिल वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् वा नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँस रुखको हब वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामी डुण्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झण्डा पतङ्ग तार वा अन्य वस्तु नझुन्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् वा अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालबालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क भुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनुहुन अनुरोध गर्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852 85 32 26 प्राविधिक प्रमुख 9852 85 32 27 र निकुपी केन्द्र लाइट 9141 86 82 11 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।

0: यहाँ प्रथम वर्ष को गर्ने सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरू द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस चुनखुम्बू बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ। भर्ना म्याच 2083 साल साउन 1 गतेदेखि मात्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53-37 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: सूचीकृत हुनाउने सम्बन्धी सूचना। प्रोजेक्ट खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दशा 21 संयोजीमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधिक गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण एसी बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपसी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन एसी सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण कार्यक्रमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर गोका, जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: नमुना दुपकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुन्द साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुपकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुपकुण्ड आयल फर्म स्टोर सँगै यूआई मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क नमुना श्रेष्ठ 9862-93-06-46। नमुना दुपकुण्ड आयल फर्म स्टोर, सोनु दुपकुण्ड नगरपालिका 7 गारमा जोरबौद सुनिखुम्बु।

0: बालकबालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खेला खाँदा निर्देश समाप्त छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनु,
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने।
2: हजुर, रेडियोले त भनिरहन्छ नि तिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नै गरौँ न हजुर।
3: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: बन पाखा पहरा मा सल

0: उज्वल एफएम 101.2 MHz उज्वल भविष्य को लागी हाम्रो अभियान
1: Soundcheck. Studio time. The studio time.
2: It's 8 AM. Bihatko
0: Time check ko saathma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Sonu Dutku Nagar Palika 5 Cholukumbu.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
0: Where do we begin?
3: With international news you can trust, BBC News.
0: Journeys into the heart of global events.
3: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: सड़क विस्तार बढ़ते शहरीकरण और बदलते जीवन संगसंगे नेपाल में ऑटोमोबाइल बजार भी निरंतर विस्तार हुँदै गएको छ तर पछिल्लो समय नेपालको ऑटोमोबाइल बजार में एउटा ठूलो परिवर्तन देखिएको छ पेट्रोल र डीजल बाट चलने गाड़ी को विकल्प का रूप में विद्युतीय गाड़ी को बढ़ो आकर्षण यही परिवर्तन नजिकबाट निहाल्न सकिने ठाउँ बनेको छ अहिले काठमाडौँको भ्रकुटमाडा में चलिरहेको 18 नाला अटो शो सोमा गाड़ी का नया नया मोडल प्रविधि र ब्रांड को प्रदर्शन भइरहेको छ कार मोटरसाइकल र व्यावसायिक गाड़ीदेखि विद्युतीय गाड़ी अटो पार्ट्स बैटरी टायर चार्जिंग पूर्वाधार र वित्तीय सेवासम्म का उत्पादन तथा प्रविधि एउटै थलोमा प्रस्तुत गरिएका छन् नारा अटो शोमा 150 भन्दा बढ़ी ब्रान्ड र 200 भन्दा बढ़ी स्टल सहभागी छन् प्रदर्शनको मुख्य सन्देश गाड़ी बिक्री गर्ने भन्दा अगाडि बढ़ेर उद्योगबाट रोजगारी सृजनातर्फ केन्द्रित छ विशेष गरी यसपटकको अटो शोमा विद्युतीय गाड़ीले पाएको प्राथमिकताले नेपालको अटोमोबाइल बजार कुन दिशातर्फ अघि बढ़िरहेको छ भन्ने संकेत गर्छ एक समय नेपालमा विद्युतीय गाड़ीलाई सीमित मोडल र सीमित उपभोक्ताको रोजाइका रूपमा हेरिन्थ्यो तर अहिले अवस्था फिर्निएको छ विभिन्न मूल्य समूह आकार र क्षमताका विद्युतीय कार तथा दुतांग्रे गाड़ीहरू नेपाली बजारमा उपलब्ध छन् चीनी सहित विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डको बढ़दो उपस्थितिले विद्युतीय गाड़ीबीचको प्रतिस्पर्धा पनि बढ़ाएको छ एकातिर बढ़दो गाड़ीहरूको माग अर्कोतिर विद्युतीय गाड़ीको तीव्र विस्तार अब नेपालको अटोमोबाइल क्षेत्रको भविष्य केवल कति गाड़ी बिक्री भयो भन्ने कुराले होइन कति प्रविधि नेपालमा आयो कति रोजगारी सृजना भयो र कति मूल्य अभिवृद्धि नेपालमै भयो भन्ने कुराले निर्धारण गर्ने देखिन्छ नेपालको अटोमोबाइल बजार अब पेट्रोलियम गाड़ीबाट विद्युतीय गाड़ीको दिशातर्फ तीव्र रूपमा अघि बढ़िरहेको छ आज हामी कार्यक्रम बदलिँदै नेपालमा अटोमोबाइल क्षेत्रको समग्र अवस्था र पछिल्लो समय विद्युतीय गाड़ीको प्रयोग बारे कुराकानी गर्छौं कार्यक्रमको पहिलो खण्डमा हामी नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालका सचिव मेघराज पौड्यालसँग समग्र अटोमोबाइल क्षेत्रको अवस्था बारे कुराकानी गर्छौं कार्यक्रमको दोस्रो खण्डमा नाडा अटो शोमा भेटिएका विद्युतीय गाड़ी प्रयोगकर्ता एवं विद्युतीय गाड़ी व्यवसायसँग पछिल्लो समय बढ़दै गएको विद्युतीय गाड़ीतर्फको आकर्षण र यसको उपयोगिता बारे कुराकानी गर्छौं पहिलो खण्डमा प्रस्तुत छ नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालका सचिव मेघराज पौड्यालसँगको कुराकानी
6: मेघराज पौड्यालजी स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा
7: धन्यवाद
6: हजुर अटोमोबाइल क्षेत्रको वर्तमान बजारको अवस्थालाई नाडाले कसरी लिइराखेको छ र जिम्मेवार पदाधिकारीको हिसाबले
7: समग्र रूपमा नेपालको पहिलो तपाईँको प्रश्नलाई दुई भागबाट मैले प्रश्नको उत्तर दिनुपर्छ जस्तो लाग्यो नेपालमा अहिले अटोमोबाइलको बजार कस्तो रहेको छ भन्ने कुरा हो यसले अर्थतन्त्रमा कस्तो किसिमको प्रभाव पारिरहेको छ भन्ने सन्दर्भमा एउटा रह्यो अवश्य पनि नेपालको मौजुदा अवस्थामा र मौजुदा जनसांख्यिक हिसाबमा हेर्दा नेपालमा अहिले अटोमोबाइलको व्यवसाय व्यापार प्रवर्धन राम्रो हिसाबमा अहिले प्रगति उन्मुख छ हामीले गत साललाई तुलना गरेर हेर्ने भने र कोविड पछाडिका वर्षहरूलाई तुलना गरेर हेर्ने र लास्ट इयरलाई पनि हामीले तुलनात्मक रूपमा विश्लेषण गरे भन्दा यो अहिलेको गत आर्थिक वर्ष हाम्रो अटोमोबाइल क्षेत्र हाम्रो चाहिँ इन्क्रिजिङ ट्रेन्डमा छ
8: र यसले नेपालको अर्थतन्त्रमा सिग्निफिकेन्ट कन्ट्रिब्युसन पुर्याएको छ. यो एउटा जीडीपीमा पुर्याएको, रेभिन्यूमा पुर्याएको कन्ट्रिब्युसन हो भने यसको साथसाथमा यसले रोजगारी पनि उल्लेख्य मात्रामा प्रदान गरिरहेको छ. आज हामी नाडा जो नेपालको अटोमोबाइल क्षेत्र यानि कि अटोमोबाइलको छात्र संगठन नै नाडा हो र नाडाले के अहिलेसम्म हामी प्रस्तुत गरिरहेको तथ्याङ्क भने हामी 10 लाख भन्दा बढी मानिसहरूलाई हामीले रोजगार प्रदान गरिरहेका छौँ. त 10 लाख एउटा निजी क्षेत्रको एउटा सेक्टरले मात्रै रोजगारी प्रदान गरिरहेछ भने यो ठूलो योगदान रहेको छ. मैले अघि यहाँलाई उल्लेख गरे हामी जीडीपी र रेभिन्यूमा पनि कन्ट्रिब्युसन गरिरहेछौँ. त्यसको साथसाथमा हामीले रोजगार र अर्कोतर्फ हेर्ने हो भने हामीले अन्य व्यवसायहरू ब्याङ्किङ इन्सुरेन्स यी साथसाथमा चलायमान भइरहेको छ. यो एउटा तपाईँलाई यो रहेन. हाम्रो मुख्य उद्देश्य नेपालको अहिलेको मौजुदा भौतिक पूर्वाधारलाई आधार मान्दा हामीले हाम्रो व्यवसायलाई अझ प्रवर्धन गरेर गइरहेका छौँ. र अब नाडाले चाहिँ कस्तो रूपमा हेर्छ भन्दाखेरि अवश्य पनि नेपालमा आज अटोमोबाइलका साधनहरू आजको 10-15 वर्ष अगाडि जति बेला अहिलेका कतिपय नीति ऐनहरू छन् ती भन्दाखेरिको अवस्थामा अटोमोबाइल सेक्टरलाई हेर्ने परिभाषा या नजर र आजको नजर परिवर्तन छ. आज हामीले प्रयोग गर्ने साधनहरू हाम्रो दैनन्दिन प्रयोगको लागि अपरिहार्य साधनको रूपमा छन्. हिजो यिनै साधनलाई हामीले अलिकति फरक ढंगले विलासिताका वस्तुको रूपमा हामीले परिभाषित थियौं, तर अहिले यी परिभाषाहरू पुनः परिभाषित गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं.
6: कार्यक्रम उद्घाटन हुँदै गर्दा पनि हामीले समग्र विषयहरूको आवाजलाई सुन्यो. उहाँहरूले यो अटोमोबाइल क्षेत्रको री इन्जिनियरिङ भन्नुभएको छ उहाँहरूको शब्दमा. यो भन्या चाहिँ कस्तो कस्तो चाहिँ अपेक्षा थियो र के कुराहरूमा चाहिँ आमूल परिवर्तन चाहिँ खोज्नु भएको छ व्यवसायहरूले?
8: यस्तो छ, हामीले अवश्य पनि आजको हाम्रो देशको महत्वपूर्ण पक्ष भनेको डेमोग्राफी हो, जनसंख्या हो. जनसंख्यालाई आधार मानेर हामीले हाम्रो बिजनेस प्रमोशन गर्दाखेरि आज हामी नेपालमा कम्पोनेन्टका केही प्रडक्टहरू जस्तै हामीले नेपालमै ब्याट्री उत्पादन गर्छौं, नेपालमै मोबिल ब्रिज उत्पादन गर्छौं, नेपालमै टायर ट्युब उत्पादन शुरू भइसकेको छ, नेपालमै हेलमेट उत्पादन शुरू भइसकेको छ, नेपालमै लेग गार्ड सन गार्डहरू उत्पादन शुरू भएको छ, साडी गार्ड उत्पादन भएको छ. यो उत्पादन कम्पोनेन्टको पार्टमा भयो. यसै गरी नेपालमा अहिले 6-7 वटा टू व्हीलर कम्पनीले नेपालमा एसेम्बली प्लान्ट स्थापना गरेर यहाँ स्थापना बन्न एसेम्बल गरिरहनु भएको छ. यो 2 पाङ्ग्रेमा भयो. यसै गरी 4 पाङ्ग्रेमा पनि नेपालमा मोबाइल शुरू गरिसकेको छ. हामी नेपालमा अटोमोबाइलको औद्योगिकरणको प्रस्थान बिन्दुमा हामी छौँ. यो प्रस्थान बिन्दुलाई री इन्जिनियरिङ गरेर हाम्रो चाहिँ कतिपय कुराहरू हाम्रा हुन सक्छन् करका दरहरू होला, किनकि हामी करका दरहरूमा हामी व्यापारी के चाहन्छौ भने हामी पोलिसी डिपार्चर स्टेबल होस् भन्न चाहन्छौ. पोलिसी हाम्रो अनस्टेबल भयो भने हाम्रो लगानी जोखिममा पर्न सक्छ. आज नेपालका जति पनि उद्यमी व्यवसायीहरू अटोमोबाइल क्षेत्रमा हुनुहुन्छ, उहाँहरू इन्भेस्टमेन्ट गर्नको लागि उहाँहरूमा कुनै पनि किसिमको भनौँ न लौतावास छैन. तर हामीलाई एउटै कुराको मात्रै सधैँ आशंका रहन्छ, त्यो भनेको हाम्रो पोलिसी स्टेबिलिटी होइन. जबसम्म नीतिगत हाम्रो स्थिरता आउँछ ल नेपालमा चाहिँ अब पूरा औद्योगिकरणको रूपमा कम्पोनेन्ट उद्योग तपाईँ राख्नुहोस्, यसमा हामी यति वर्षको सब्सिडी दिन्छौँ, यति वर्ष ट्याक्स हामी तपाईँहरूलाई चाहिँ छुट दिन्छौँ भनेर जब नीतिगत रूपमा ऐनमा स्पष्ट ढंगले आएको खण्डमा हाम्रो लागि ती समस्या रहँदैन. तर कहिलेकाहीँ हामीमा अटोमोबाइल क्षेत्रमा हामीलाई कस्तो लाग्छ भने अब चाहिँ यो साल त बजेट आउने बेलामा यो सालको लागि त रह्यो, अर्को साल के होला भन्ने रहन्छ. त्यसले गर्दा हामी के चाहन्छौ, हाम्रो एउटै मात्रै कुरा हो नेपाल सरकारसँग अर्थ मन्त्रालय हाम्रो अनुरोध के हो भने हामीले लिने र बनाइएका नीतिहरू स्थिरता रहन्, हामीले सरकारको तर्फबाट दिने सेवा सुविधाहरू स्थिरता हुन्, तिनीहरू डेड लाइन टाइम लाइन प्रष्ट रहन्. आज कतिपय कुराहरू नीतिगत रूपमा स्पष्ट रूपमा नदेखिँदाखेरि विविधता पैदा हुन्छ. त्यो सरकारको पक्षमा पनि दिइरहन सक्छ त्यो लगानीकर्ताको पनि दिन्छ यी कुरा हटाउनको लागि यो कुरालाई क्लियर गर्नको लागि प्रष्ट पार्नको लागि नाडाले यसमा काम गरिरहेको छ यो हाम्रो हाम्रो सरकारसँग अनुरोधको यो पक्ष हो त्यस कारणले अलिअलि रिस्ट्रक्चरिङ भनेको हामीले यो एसएमओ प्लान्ट राख्नु भनेकै पूर्ण औद्योगिकरणतर्फको प्रस्थान बिन्दु चाहे तपाईँले भारतकै पनि हामीले अटोमोबाइल सेक्टरको अलिकति इतिहासलाई अध्ययन गर्ने पनि यही पाउँछौ र अन्य मुलुकहरूको पनि यही पाउँछौ र हामी भाग्यशाली छौँ हाम्रो 3 करोड़ जनसंख्या हुँदा पनि हामीले आज चाहिँ मोटरसाइकलका 7 प्लान्टहरू गाडीको 4 प्लान्ट र अन्य आउने क्रममा छन् यसै गरी विद्युतीय केही प्लान्टहरू पनि आउने क्रममा होमवर्क गरिरहेको छ प्रोजेक्ट प्लानिङको फेजमा छ कम्पोनेन्ट इण्डस्ट्रीहरू आउने फेजमा छ किनभने हामीले यसलाई जरूरी छ जो एसेम्ब्ली प्लान्ट अहिले सञ्चालन गरिरहनु भएको छ उहाँहरूले यसमा होमवर्क गरिरहनु भएको छ यो कुरा म तपाईँको मिडिया मार्फत पनि म सेयर गर्न चाहन्छु
6: अब सरकारले निजी क्षेत्र अथवा विशेष गरी अटोमोबाइल क्षेत्रलाई पनि प्रोत्साहन गर्ने र व्यक्तिगत रूपमा पनि केही परिवर्तन गर्ने अथवा यहाँले भने जस्तै स्थिर नीति कार्यान्वयन गर्ने र बजेटमा पनि विशेष व्यवस्था हुने यसपटक अलिकति बढी चाहिँ केन्द्रीकृत गरेको अथवा प्राथमिकतामा राखेको भन्ने थियो तपाईँ व्यवहार त त्यो देखिँदैन सरकारबाट पनि अपेक्षा के थियो यसपटकको बजेटमा त्यो समावेश भयो कि भएन यी क्षेत्रसँग कति छलफल गर्न पाए सरकारले
8: यस्तो छ सरकारले कति भयो भएन भन्दा पनि हामी व्यावसायिक प्रतिनिधि मण्डलले अर्थमन्त्रीज्यू त्यस पछाडि श्रीमान सचिवजीहरूसँग हाम्रो राम्रोसँग पोलिसी सब्जेक्टमा डायलग भएको त्यसमा विधितै छ तर हामीले के हुन्छ भने हाम्रा सबै आकांक्षा सरकारले पूरा गर्छ भन्ने पनि छैन तर हामीले हाम्रा सब्जेक्टहरूमा जे सब्जेक्टमा हाम्रो डायलग भयो ती सब्जेक्टहरूमा गभर्मेन्टले सम हाउ दे एड्रेस टु अस होइन उहाँले हामीलाई त्यो विषयमा उहाँले हामीलाई सम्बोधन गर्नुभयो यो पार्टमा हामी क्लियर छौँ है यसमा हामीले सरकारले गरेन भन्दैन तर मैले यहाँनिर मैले स्पष्टसँग राख्नु चाहेको कुरा के हो भने हामी यसलाई औद्योगिकरणको प्रस्थान बिन्दुमा जाँदाखेरि चाहिँ कतिपय कुराहरू लोकलाइजेसनका सन्दर्भमा होला होइन त्यस पछाडि अगाडि औद्योगिकरणका अघिल्ला बिन्दुहरूको सन्दर्भमा अब नाडाले होमवर्क गरिरहेको छ र सरकारसँग मिलेर त्यो काम गर्छौं पोलिसी मेकिङमा सरकारलाई हामी हाम्रो तर्फबाट दिनुपर्ने इन्साइट हामी दिन चाहन्छौ त्यसलाई भने सरकारको हामी त दुईटा मन्त्रालय उद्योग मन्त्रालय र अर्थ मन्त्रालय उहाँहरूले हामीलाई एकदम वार्म वेलकम गर्नुभएको छ हाम्रो अहिले पनि फ्रिक्वेन्टली डायलग चलिरहेको छ त्यसले गर्दा हामी सरकारले गरेन भन्दैनौ किनभने सरकार त आउने जाने भइरहन्छ तर हामीले उहाँहरूलाई भनिरहनुपर्छ उहाँहरूलाई बुझाउनुपर्छ किन त्यसले गर्दाखेरि उहाँ पनि विद्वत वर्गहरू हुन्छ उहाँहरूले यसलाई चाहिँ इन्डोर्स गर्नुभएको छ
6: अब यो आर्थिक वर्ष 82-83 मात्रै त थाहा होला गाडी त्यसै गरी पार्ट पूर्जा आयातबाट मात्रै 1 खर्ब 24 अर्बको भन्दा बढीको कारोबार गर्दा त्यसबाट चाहिँ 89 अर्बको राजस्व सङ्कलन गरेछ राज्यले यो भने त एक हिसाबले अर्थतन्त्रको एउटा मृदण्डको रूपमा पनि प्रस्तुत भयो अटोमोबाइल क्षेत्र होइन हिजो पनि उपराष्ट्रपतिज्यूले पनि त्यही किसिमको भनाइराख्नु भएको थियो पछिल्लो समय यो गाडीहरू चढ्ने सन्दर्भमा आर्थिक गतिविधि मात्रै बढी चलायमान भएको देखिन्छ कि अथवा यसप्रतिको अलिकति चेतना पनि केही परिवर्तन भएको छ कि अथवा ग्रामीण क्षेत्रमा पनि पहुँचको अलिकति विस्तारलाई कसरी लिन सकिन्छ
8: तपाईँले एकदमै सान्दर्भिक प्रश्न जस्तो लाग्यो मलाई अवश्य तपाईँले भन्नुभएको डेटा फ्याक्ट हो सत्यता छ हामी नेपाल सरकारको अघि पनि मैले सुरुमै यहाँलाई सेयर गरेँ कि हामी सिग्निफिकेन्ट कन्ट्रिब्युसन छ त्यो हाम्रो डेटा बोल्छ यसलाई मैले व्याख्या गर्नुभन्दा डेटाले भनिरहेको छ अवश्य पनि हामी अहिले नेपालको भनौँ न प्रशासनिक हाम्रो जुन संरचना छ हामी फेडरल रिपब्लिक छौँ हाम्रो 7 प्रदेश छ 753 हाम्रो चाहिँ पालिका सरकारहरू छ अनि 6743 वडाहरू छ वडा सरकारहरू छ भनेपछि आजको दिनमा नेपालको मोबिलिटी सेक्टर होइन हामीले चाहिँ आज चलायमान छौँ आज हामी नेपालको रोड एक्सेस ब्ल्याक टप अनि ग्राभेल र अनि ग्रामीण सडकहरू अब त सदरमुकामहरू अलमोस्ट सबै नै जोडिसके 77 जिल्लामै भनेपछि हाम्रो आजको बजार विस्तार हामीले भन्न क्यापिटल सेन्ट्रल क्यापिटल भन्न फेडरल हाम्रो रिपब्लिकको हाम्रो क्यापिटल काठमाडौँ र अनि प्रोभिन्सियल क्यापिटल एज वेल एज अरू फिडो रोडहरू जहाँ पुगेका छन् त्यो ठाउँहरूमा आज अटोमोबाइलको मार्केट एक्सपान्ड भइरहेको छ होइन हामी चाहे त्यो टू व्हीलर होस् फोर व्हीलर होस् कमर्सियल होस् ट्र्याक्टर होस् होइन एग्रो इक्विपमेन्ट्सहरू होस् होइन कन्स्ट्रक्सन इक्विपमेन्ट्स हामीले प्यान नेपाल 77 जिल्लामा सबै ठाउँहरूमा यसको मार्केट एक्सपान्ड भएको छ नट अन्ली भन्नु फिनिस बुक यसमा हामीले स्पेयर पार्ट्सहरू होइन बिक्रीपछिका सेवाहरूमा पनि हामीले उल्लेख्य मात्रामा यसको चाहिँ आज बजार प्रवर्तन गर्न सकेका छौँ र आजको दिनमा तपाईँलाई छोटकरीमा भन्ने हो भने काठमाडौँ उपत्यका भन्दा काठमाडौँ उपत्यका बाहिर अहिले अटोमोबाइल क्षेत्रको बजार विस्तारीकरण प्रवर्धन राम्रो भइरहेको छ
9: गाडी सम्बन्धको कुरा गर्दा त्यो इभी अथवा विद्युतीय गाडी र पेट्रोल डिजल गाडी बीचको प्रतिस्पर्धा पनि अलिकति तीव्र भनिन्छ नेपालको सन्दर्भमा राज्यको यसप्रतिको दृष्टिकोण र समग्र अटोमोबाइल क्षेत्रले चाहिँ यसलाई कसरी हेरिरहेको छ उसको गतिविधिलाई अलिकति दिइहालौ
8: अफकोर्स अब हामीले हेर्दाखेरि आइस र इलेक्ट्रिक इभीमा दुईटै बजार प्रतिस्पर्धी छन् तर नारा थापा संगठन हो हामी हाम्रा दुईटै आँखा हुन् दायाँ आँखा र बायाँ आँखा हामी साथसाथमा लिएर जान चाहन्छौँ अब बाँकी रह्यो को अगाडि र को पछाडि यो त सबै अन्तिम हाम्रो चोइसकर्ता भनेको कन्ज्युमर हो उपभोक्ताले जसलाई प्राथमिकतामा राख्नुहुन्छ तिनै प्रडक्टहरूको सबलीकरणका साथ प्रवर्धन हुन सक्छ अब बाँकी रह्यो राज्यले दिने सन्दर्भ छ राज्यले अब हेर्नुपर्छ किनकि आजको दिनको हाम्रो ट्रेड हामीले डिफिसिट पनि छ होला कहीँ कुनै देशहरूसँग र कुनै देश यो ट्रेड डिफिसिटलाई हामीले कसरी चाहिँ फुलफिलमेन्ट गर्ने हो त्यसमा चाहिँ अब हामीसँग अपार ऊर्जाको हामीसँग क्षेत्र छ हामीले जलविद्युत एक्सपोर्ट गरेर हुन सक्छ र हामीको हाम्रो क्लिन इनर्जी हाम्रो चाहिँ विद्युतलाई हाम्रो चाहिँ 3 करोड जनसंख्याको हाम्रो हाउस होल्डमा कसरी बढीभन्दा बढी उपभोग गरेर यसलाई चाहिँ भन्न उपयोगी बनाउने है यो सन्दर्भमा पनि सरकारले सोच्नुपर्छ र आइस र इभीलाई गभर्मेन्टले समानान्तर हिसाबमा एउटै बिन्दुबाट हेर्नुपर्छ भन्ने हाम्रो मान्यता
9: यातायात क्षेत्र मतलब अटोमोबाइल क्षेत्र र सड़क भन्यो एउटा एकअर्काको परिपूरक जस्तो सड़क भन्यो अब यहाँहरूको चाहिँ चाहेर पनि त्यो किसिमको यस्तो सड़क बनाउनुपर्छ भन्ने चाहिँ सुझाव समेत दिनु राज्यलाई त्यो गर्ने काम त जिम्मेवारी राज्यको छ नेपालको सन्दर्भमा यो सड़कको कारणले गर्दाखेरि अटोमोबाइल क्षेत्र कसरी प्रभावित भएको छ अहिलेसम्म यसमा चाहिँ राज्यले विशेष ध्यान दिनुपर्ने विषय के छ यो त प्रत्यक्ष चाहिँ तपाईँसँग जोडिएको विषय होला
8: अफकोर्स यो हामीसँग जोडिएकै हो किनभने यहाँलाई म भनौँ कि विकासको सूचाङ्कमा हामी सबैभन्दा पहिले विकास निर्माण बाटो निर्माणमा पुग्ने नै हाम्रो कमर्सियल प्रडक्ट ट्रक ट्र्याक्टरहरू जहाँ चाहिँ रोड छ त्यो ठाउँमा पुग्ने हाम्रा साधनहरू तर हाम्रो अलिकति सरकारले योजनाबद्ध ढंगले र छिटो सरिटो हामीले सेट टाइम लाइनभित्र हामीले भन्न खुलाइएका गरिएका प्रोजेक्टहरू चाहिँ समयमा पूरा भएको खण्डमा हाम्रो भौतिक पूर्वाधारहरू चाँडो बन्ने थिए होइन त्यहाँ अब हुनसक्छ राज्यका या कन्ट्राक्टरका विभिन्न कुराहरू होलान् किनभने उहाँहरूको हामी अहिले के कहाँ कसो भन्ने अवस्थाको हामी छात्र सङ्गठन होइनौँ यहाँले भन्नुभयो चाहिँ हामी सुझाव दिन सक्छौ र आजको दिनमा चाहिँ सेफर रोड होइन राइट टु मोबिलिटी यो आजको हाम्रो आवश्यकता हो होइन कन्ज्युमरको र हामी यहाँ अटोमोबाइलको जुन हामी जहाँ बिजनेस गर्छौँ हामी चाहिँ मोबिलिटी सर्भिस प्रोभाइड गरिरहेको छौँ होइन त्यो हुँदाखेरि रोड सेफ्टी हाम्रो लागि महत्वपूर्ण पक्ष हो किनभने हाम्रो गभर्मेन्टले रोड त बनाउँछ रोड सेफ्टीको अडिट गर्छ कि गर्दैन रोडको अडिट गर्छ कि गर्दैन स्टार रेटिङ सडकहरू उहाँहरूले प्रदान गर्नुभएको छ कि छैन कतिपय यस्ता इन्टरनेसनल एजेन्सीसँग चाहिँ अब हामी नाडा पनि हामी अलिक सम्पर्कमा रहेका छौँ त्यस सन्दर्भमा हामी काम पनि गर्दैछौँ र हामी सरकारलाई पनि सुझाव दिन चाहन्छौँ हाम्रो एउटै मात्रै के कुरा हो भने सरकारलाई हाम्रो अनुरोध हो किनभने हामी अनुरोध गर्ने संस्था हौ किनभने हामी व्यावसायिक संगठन हौ व्यावसायिक संस्था हो हामी सरकारलाई यो मात्रै अनुरोध गर्छौँ कि सरकारले चालू गरिएका या लिएका प्रोजेक्टहरू जो इन्फ्रास्ट्रक्चर भौतिक पूर्वाधारका जो विशेष गरी सड़कसँग सम्बन्धित योजनाहरूलाई चाहिँ शीघ्र हामीले पहिले सेट गरेको टाइमलाइनमा फ्रेमवर्कमा काम गर्न सक्यो भने हाम्रो अटोमोबाइल क्षेत्रको हाम्रो बिजनेस प्रमोसनमा राम्रो हामीलाई टेवा पुग्थ्यो प्रवर्धन हुन्थ्यो भन्ने हामीलाई लाग्छ।
6: नेपालको यो सड़क सुनाउँदो त्यो कुराहरू चाहिँ विस्तृत अध्ययन अनुसन्धान भएर गाडीहरू आयात हुने कुरा हुन्छ कि अथवा चाहिँ व्यावसायिक प्रयोजनका लागि अब नेपालमा सस्तो गाडीहरू बिक्री हुन्छ अथवा चाहिँ नेपालीहरूलाई आफ्नो उहाँहरूको इच्छा अनुसारको गाडी ल्याउने व्यवसायले व्यावसायिक फाइदा हिसाबले चाहिँ मात्रै आयात पनि हुन्छ कि सरकारसँग यो त्रिपक्षीय छलफल होइन गाडी व्यवसाय त्यसै गरी आयात निर्यातको कुरा अन्तर्राष्ट्रिय सम्बन्ध र सरकार यो विषय चाहिँ विस्तृत अध्ययन हुन्छ कि हुँदैन यसलाई किन दुर्घटनासम्म जोडिने कुरा भयो भविष्यमा
8: यस्तो छ दुर्घटना त ठूला विकसित राष्ट्रहरू होइन जसले चाहिँ कुनै एउटा प्रोजेक्ट प्लान गरेर एजुकेशन गर्नुभन्दा अगाडि वर्षौं वर्षसम्म रिसर्च हुन्छ उहाँहरूको आरएनडी पनि हुन्छ त्यस्ता देशहरूमा पनि दुर्घटना हुन्छ दुर्घटना रोक्न सकिँदैन दुर्घटनालाई न्यूनीकरण गर्न सकिने होइन हामीले पनि दुर्घटना न्यूनीकरणतर्फ जाने हो अब बाँकी रह्यो यहाँले भन्नुभयो नेपाल सरकारले बनाउने नीतिहरू कुनै पनि चाहे त्यो सवारी साधनको होस् या कमर्सियल होस् चाहे यो होस् त्यो जति पनि नीति ऐन नियम विनियमहरू बनाउँदाखेरि उहाँहरूले होमवर्क गर्नु स्टेक होल्डरहरूसँग उहाँहरूले छलफल गर्नुहुन्छ हामीले पनि हाम्रो राय सुझावहरू दिन्छौँ र त्यो राय सुझावको आधारमा हुनुहुन्छ हामी इन्टरनेसनल ट्रेडमा इन्टरनेसनल पोलिसी के छ अटोमोबाइल सेक्टरको इन्टरनेसनल पोलिसी के छ अनि छिमेकी देशहरू हामीले भारतको हेर्छौँ अनि सराउन्डिङ हामी साउथ एसिया हेर्ने हो अनि त्यस पछाडि विकसित देशहरूमा के छ यो सबैको अध्ययन गरेर एउटा कन्क्लुजनमा गएर हामीले नेपालमा नियमहरू लागू गर्छौं र अनि हाम्रो मौलिकता पनि थप्छौं यस कारणले हाम्रो नीति निर्माण बन्छ र सरकारले बनाइरहँदा एकपक्षीय गर्दैन हामीसँग स्टेक होल्डरसँग उहाँहरूको जहिले पनि सम्बन्ध सहकार्य रहेको छ होइन अब बाँकी रह्यो अघि यहाँले भन्नुभयो चाहिँ हामीसँग आवश्यकता अनुसारका गाडी हो कि होइन हामी हाम्रो देशको मौजुदा कानूनले पनि यो सामानले यो नले भन्दैन र हाम्रो आवश्यकता लगानी ले यो प्रोडक्ट मैले लिएर आउँछु मैले यसलाई बिजनेस गर्न सक्छु प्रवर्धन गर्न सक्छु भने चाहिँ उहाँले लिएर आउनु हो त्यो लिएर आउँदा मौजुदा अहिले सरकारले बनाएको ऐन कानून र विनियम अनुसार छ भने उहाँले इम्पोर्ट गर्न पाउनुहुन्छ यो सबै प्रावधानहरू पूरा गरेर लिएर आउनुहुन्छ या कोही पनि आयातकर्ताले नेपाल सरकारको यातायात व्यवस्था विभागले दिने अनुमति लिएर नै गर्नुहुन्छ त्यसले गर्दा यसमा चाहिँ त्यो सन्दर्भ चाहिँ अलिकति यस्तो रहन्छ भन्ने मलाई लाग्छ होइन बाँकी रह्यो नेपालको सड़क दुर्घटनाको सन्दर्भमा त हाम्रा स्टेक होल्डरहरू होइन चाहे त्यो अब हामीले त यहाँ चाहिँ जो व्यवसायी हुनुहुन्छ चालक हुनुहुन्छ त्यस पछाडि सड़कको अवस्था होला सड़क बनाउने सरकार होला निर्माण व्यवसायी होला यी सबै स्टेक होल्डरहरूले आफ्नो रेस्पोन्सिबिलिटी हामी पूरा गर्यौँ भने रोक्न त होइन न्यूनीकरण गर्न सक्छौ यो सम्भव कुरा छ तर हामी स्टपै भन्न चाहिँ हामी सक्दैनौँ किनभने हामी हेर्छौँ होइन अमेरिकामा आज एक्सिडेन्ट भयो भने त्यसको न्यूज पनि हामी पढ्छौँ अर्को विकसित मुलुकमा भयो भने पनि हामी सुनिरहेछौँ भने हामीले यसलाई चाहिँ यो ढंगले सोच्दा मान्छे नै हुन्छ
6: नेपालमा यो अटोमोबाइल क्षेत्रको आयात निर्भरताको कुरालाई मैले जोड्न चाहे गाड़ी पार्पूर्जा अत्यधिक आयात निर्भरमा छौँ हामी होइन यसलाई नेपाली उत्पादनको सम्भावनालाई कसरी लिन सकिन्छ अथवा चाहिँ अहिले नै हामी त्यो स्टेजमा छैनौँ कि अथवा केही मात्रामा यहाँले अलिकति सङ्केत गर्नुभएको थियो थोरै पार्पूर्जा अब यसको समग्र बजार विस्तार गर्ने कुराहरूमा कति सम्भव छ
8: यस्तो छ मैले संकेत पनि गरेको एज अ टू व्हीलर इंडस्ट्रीसम्म हो हामी होमवर्क गरिरहेको छौँ टू व्हीलरले अहिले त्यसमा काम गरिरहेको छ होइन अहिले टू व्हीलर इंडस्ट्रीमा अहिले यसमा होमवर्क चलिरहेको छ आजको दिनमा हामीले हेर्न सक्छौ कि पार्ट पूर्जाहरू नेपालमा बन्न सक्छ कि सक्दैन तर सबभन्दा ठूलो कुरो के छ भने तपाईँलाई एउटा कुरा म भनौँ यो अहिले 83-84 नेडाले नेपालमा टू व्हीलरको मार्केट 3 लाखको हारारी प्रक्षेपण गरेको छ तर नेपालमा स्मुथ भोलम भएर हामीले कम्पोनेन्ट इण्डस्ट्रीहरू गर्नको लागि एटलिस्ट मोटामोटी आजको अनि प्राइमरी लेभलको हाम्रो स्टडीले के भन्छ भने प्लस 5 लाखको प्रति वर्ष हाम्रो भोलम हुनुपर्छ
10: पाँच लाखको भवन पुगेको छैन. पाँच लाखको भवन हामी निम्नतम भन्दैछौँ, अधिकतम त्योभन्दा माथि हुनुपर्छ. पाँच लाखभन्दा तल नै हामी छौँ. पाँच लाख पुग्न अझै हामीलाई चाहिँ डेढ दुई वर्ष होला. यो अवस्थाको चाहिँ इन्क्रिजिङ ट्रेन्ड भएको खण्डमा यदि इन्क्रिजिङ भएन, भोलि मार्केट डिक्रिज भयो, स्विङ भयो भने त अब हामी अब इन्डस्ट्री लगाउँ, भोलि त फेरि लगाएको इन्डस्ट्री एकदमै इन्भेस्टमेन्टको रिटर्न त चाहिन्छ होइन. हो त्यही भएको कारणले मैले अघि संकेत के गरेको थिएँ भने हामीले पोलिसी स्टेबल भयो भने हामीले तीन वर्षको लिने ठाउँमा हामी पाँच वर्षमा आउला त त्यो ढुक्कका साथ हामी लगानी गर्न सक्छौ. मैले यस कारणले मैले यो संकेत गरेको थिएँ. आज हामी नेपालमा टु विलर होस् या फोर विलर होस् आज हामी यो बिन्दुमा पुग्दैछौ कि अब नेपालमा लोकलाइजेसनको सन्दर्भ होस्, मेटेरियल युजको सन्दर्भमा होस् होइन, यी सन्दर्भमा अब हामी काम गरिरहेको छौँ होइन. यसमा हामी पक्का पनि सरकारको साथ छ, सरकारले हामीलाई गुड बुकमा लिनुभएको छ. त्यसले गर्दाखेरि हामी यो काम गर्छौँ. तर मैले अघि भनेको र अहिले तपाईँले कतिको छ रिलेभेन्सी या यसको सस्टेनेबिलिटी या फिजिबिलिटी भन्दाखेरि चाहिँ वान सर्ट आन्सर चाहिँ वान वर्ड आन्सर चाहिँ एटलिस्ट टु हिलहरूको पाँच लाख प्लसको चाहिँ भल्युम हुनुपर्छ जो पुगेको छैन. यसमा त्यो अहिले पनि तिन लाखको प्रक्षेपणमा पनि हाम्रो चाहिँ आइस र एभी गरेर यो टु विलरको भनेपछि त हामीले आज जति पनि एसेम्बल छ सबै आइसले गइरहेको छ. त्यसले गर्दा हामी कहाँ हेरेको छौँ भने हामी पक्का पनि यसलाई गर्नुपर्छ किनकि हामी त यसैमा छौँ नि त. हाम्रो त ब्रेड एन्ड बटर नै अटोमोबाइल भयो नि त. ब्रेड एन्ड बटर भएपछि त हाम्रो त यसैमा फोकस छ र हामी यो चाहन्छौँ. र अनि कतिपय कुराहरू आजको दिनमा हेर्ने कन्ज्युमर होइन, हाम्रो त उपभोक्ताहरूको पनि हेर्नुहोस् न, यङस्टरहरू त सबैपछि बाहिर गइरहनु भएको छ. त्यो पनि एउटा त राम्रो चाहिँ मेरो त पोटेन्सियल चाहिँ सेगमेन्ट भनौँ न. बाहिर जाँदाखेरि त फेरि मार्केट पनि त अलिक फेरि घट्न सक्छ. तर पनि हामी के चाहन्छौँ, अहिलेको डेटाले हामी इन्क्रिजिङ ट्रेन्डमा छौँ, आशा एवं विश्वास गर्छौँ. किन जति पोजिटिभ माइन्डसेटमा काम गर्नुपर्छ, हामी पोजिटिभली अगाडि बढिरहेका छौँ र अगाडिको फ्युचर हाम्रो राम्रो छ. र हाम्रो फेरि पनि यही कुरा रहन्छ कि सरकारसँगै हाम्रो अनुरोध हुन्छ कि हामी पोलिसीमा चाहिँ स्टेबल भनौँ. पोलिसी स्टेबल भएपछि ठिक छ, तेजी मन्दी त यो के भन्छ साइक्लिक अर्डर हो. आज तेजी होला, भोलि मन्दी होला, फेरि तेजी होला, यो त किनभने साइक्लिक अर्डरमा रहन्छ. हामी यो हिसाबमा हामी काम गर्छौँ.
11: अब नेपालमा मध्यमवर्गीय अथवा निम्न मध्यमवर्गीय परिवारले चाहिँ चारपङ्गे गाडी चढ्नको लागि अलिकति अझै पनि त्यो सोच्नुपर्ने अवस्था त सक्ने अवस्था छ भन्नुहुन्छ होइन. यो करलाई मुख्य कारक मानिन्छ गाडी चढ्न नसक्नुमा. गाडी आफैमा महँगो होइन, बाहिर देशमा उत्पादन हुँदाखेरि नेपालभित्र आउँदाखेरि चाहिँ त्यो छोड्न नसक्ने हिसाबको सोच्न नसक्ने अवस्थामा छ भनिन्छ. जस्तो भारतकै हिसाबमा चाइनाकै हिसाबमा कुरा भने हाम्रो चाहिँ 100-200% पावर लागेर गाडी डबल ट्रिपल चाहिँ रेटमा नेपाल
10: यस्तो छ. हामी पहिलो कुरा त भारतको बजार, चाइनाको बजार र हाम्रो बजार होइन, पहिले त यसबाट हेर्नु पर्यो. र भारतको बजार त आज हामीसँग तुलना नै हुन सक्दैन. हाम्रो जनसङ्ख्या र भारतको जनसङ्ख्या अनि चाइनाको जनसङ्ख्या अहिले किनभने अहिले पनि हामीले अलिकति गरे जहाँ डेमोग्राफीसँग नै रिलेटेड छ. आजभन्दा 15-20 वर्ष अगाडि हामीले यातायातको अघि मैले भने कि अटोमोबाइल सेक्टरको परिभाषा, मोटरसाइकल गाडीको परिभाषा फरक थियो. अब यसलाई परिवर्तन गर्नुपर्छ मैले भने, ओ यो क्रमशः परिवर्तन हुने सन्दर्भ पनि जान्छ. र आजको नेपालको कन्ज्युमर कति भयो, आजको फोर विलर चाहिँ कन्ज्युमर कति, टू विलर कन्ज्युमर कति होइन, टोटल अटोमोबाइलको कन्ज्युमर कति, यसमा डिपेन्ड गर्छ नि बिजनेस. अब बाँकी र ट्याक्स स्ट्रक्चरको कुरा छ, यो त हाम्रो काबुभन्दा बाहिरको कुरा हो. किनभने यो नेपाल सरकारले तय गर्ने कुरा हो. हामी नेपाल सरकारलाई उपभोक्ताको लागि कम गरिदिनुहोस् हामी भन्न पनि सक्दैनौँ. किनभने उहाँ आजको हाम्रो चाहिँ आय भनेको राजस्व हाम्रो अटोमोबाइल सेक्टरको होइन, यहाँबाट राजस्व आइसकेपछि सरकारले विकास निर्माणदेखि लिएर अनि सोसियल सेक्युरिटी गएर अन्य ठाउँमा त यही पैसा लिएर जाने हो नि, यही रकमलाई अर्को ठाउँमा लिएर इन्भेस्ट गर्ने हो. त्यसले गर्दा हामी सरकारलाई चाहिँ हाम्रो अटोमोबाइल क्षेत्रको हामी व्यापारी हौ, आम उपभोक्तालाई सहज बनाइदिनको लागि यहाँ घटाइदिनुहोस् भनेर त हामीले त्यो भन्ने अवस्थाको हाम्रो छात्र संगठनको उद्देश्य पनि होइन, छोरा पनि छैन. यो त के हुन्छ नि, सरकारले मेरो कन्ज्युमरलाई यो भन्ने कुरा र जति पनि हाम्रो जस्तो विकासोन्मुख देशहरूको राजस्व आय भनेको त इम्पोर्टमा पनि छ, किनभने हाम्रो त एक्सपोर्ट त धेरै कम छ, हामी इम्पोर्ट बिजनेस हाम्रो इकोनोमी भएको कारणले हामीले यी सर्टेन सेक्टरहरू र सर्टेन कन्ज्युमरहरू आजको नेपालको सोसियल इन्जिनियरिङमा अटोमोबाइल कन्ज्युमरहरू चाहिँ अलिकति उहाँहरूको क्याटेगोराई या सेगमेन्टाइज अलिक फरक छ. सरकारले पनि त्यही अनुसार नै उहाँहरूले वर्गीकरण गरेर ट्याक्स स्ट्रक्चरहरू त्यो सरकारले लगाउने हो. हामीले सरकारलाई त भन्ने मात्रै हो अनि अनुरोध गर्ने र भन्सार घटाइदिनुहोस् या बढाइदिनुहोस् भन्ने अवस्थामा हाम्रो छात्र छ भन्ने चाहिँ होइन.
11: अब अलिकति मैले जोडेँ नेपालमा जसरी यो निजी अथवा सार्वजनिक यातायातहरूको चाहिँ संख्या तीव्र रूपमा वृद्धि भइरहेछ. यो सँगसँगै राज्यले पनि बोलेमा सोच्नुपर्ने विषय के छ होइन. अब काठमाडौँ उपत्यका सन्दर्भमा त अझ बढी छ यसको चाप समग्र देशभरि नै सड़क पूर्वाधार लगायत अरू के विषयहरूमा चाहिँ राज्यले बोलेमा सोचेर यसलाई चाहिँ व्यवस्थित गर्नुपर्छ.
10: यस्तो छ अब नेपालको सार्वजनिक यातायातलाई वैज्ञानिकरण गर्नुपर्छ जस्तो मलाई लाग्छ. अनि हामीले वैज्ञानिकरण गर्ने सन्दर्भमा सरकारले चाहिँ जति पनि रूट परमिटहरू रूटहरू छ यसलाई सेभन क्याटेगोराइज गरेर सर्ट डिस्टेन्स मिड डिस्टेन्स र लङ डिस्टेन्सको आधारमा सवारी साधनहरूको चाहिँ त्यसलाई वर्गीकरण गरेर यति किलोमिटरको सड़कको दूरीमा यात्रा तय गरेर यो प्रकारको र यस्ता किसिमका सार्वजनिक सवारीको साधन प्रयोग गर्ने र मध्यम दूरीकोमा यो प्रयोग गर्ने र लामो दूरीमा यस्ता प्रकारका गर्ने भनेर वर्गीकरणका साथ अगाडि नीति नियम वैज्ञानिक ढंगले हामीले चाहिँ तय गर्यौं भने नीति निर्माण बनाइ गर्यौं भने किनभने अहिले नयाँ ड्राफ्टहरू पनि अहिले चलिरहेको सन्दर्भमा यो काम सरकारले सायद गरि पनि रहेको छ होइन हाम्रो विश्वस्त सूत्र अनुसार यसरी अगाडि गरेको खण्डमा चाहिँ हामीले नेपालको सार्वजनिक सवारी साधनको जुन अहिले देखिएको केही भनौँ न ग्यापहरूलाई फुलफिल गर्न सक्छौं अनि देखिरहेको दुर्घटना छ यो दुर्घटनालाई पनि न्यूनीकरण गर्न सक्छौं.
11: अब अन्त्यमा यो नाडा अटो सो 2026 छौँ हामी यसको समग्र यसबाट आर्थिक रूपमा के गतिविधिहरू भइरहेको छ अहिले र यसको यसबाट के अपेक्षा गर्न सकिन्छ अन्त्यमा.
10: यस्तो छ हामीले अवश्य पनि यहाँले अहिले डाटा पेश गर्नुभयो हाम्रो त अब ठ्याक्कै भन्दा आजको अब योचोटि असोजमा छैन कार्तिकमा दसैँ छ अबको डेढ महिनामा चाहिँ दसैँ आइरहेको छ र नाडाले चाहिँ नेपालको सन्दर्भमा चाडबाड भनौँ हाम्रो चाहिँ मान चाडहरू दसैँ तिहार अनि निउदय भिन्चुमा होइन छठ लगायतका हाम्रा ठूला पर्वहरूको चाहिँ आगमनलाई स्वागत गर्छ होइन. यस स्वागतको साथमा हाम्रो नेपालीहरूको परम्परा चलन प्रथा संस्कृति नै छ कि दसैँमा तिहारमा छठमा नयाँ गाडी नयाँ साधन होइन नयाँ चाहिँ सामानहरू लिएर आउने त्यो यो एउटा परम्परा हो होइन. यो परम्परालाई चाहिँ र हामी अटोमोबाइल छात्र संगठन या अटोमोबाइल व्यापारीहरूले चाहिँ दसैँको यो भनौँ चाडपर्वको मुखमा हामी झन्नै हाम्रो टोटल सेल्सको 40-50% अब मैले अलिक बढी भने 30-50% समग्रमा इन्डस्ट्रीकै कुरा गर्ने भने 30-50% सेल्सको इजाफा यो समयमा हुन्छ जसले गर्दा नेपालको यो भनौँ चाडबाडको समयमा अर्थतन्त्र चाहिँ एकदमै चलायमान बनाउने काम गर्छ. हामी अब यो अहिलेको नारा सबै यहाँले हेर्न सक्नुहुन्छ ब्याङ्कहरूको स्टल ब्याङ्कहरू आइरहनु भएको छ होइन. नाडामा चाहिँ ब्याङ्कको स्टल राखेन भने मेरो बिजनेस पो कम हुन्छ कि भन्ने अवस्थामा अहिले कमर्सियल ब्याङ्कहरूको एउटा किसिमको माइन्ड सेट देखियो मैले यो बीचमा. यसै गरी इन्सुरेन्स कम्पनीहरू सबैतिर यसको चाहिँ के भन्छन् चेन इफेक्ट छ चेन प्रभाव छ त्यसले गर्दाखेरि नाडाले चाहिँ नेपालको अर्थतन्त्रमा यो चाडबाडोन्मुख समयमा चाहिँ अर्थतन्त्र चाहिँ चलायमान बनाउँछ. यहाँले हेर्नु होला भन्सारको डेटा पनि तपाईँ हेर्नुहोस् चाडबाडको मुखमा धेरै गाडीहरू हामीले आयोग गरिरहेका छौँ धेरै सामानहरू आयोग गरिरहेका छौँ. हामी यो अटोमोबाइल सेक्टर भएको कारणले हामीले अटोमोबाइलको मात्रै हाम्रो फोकस रहेको हुनाले हामी हेर्छौँ कि यो सेक्टरमा 30-50% सेल्स यही चाडबाडमा आउँछ. त्यसले गर्दा हामी निश्चिन्तका साथ भन्न सक्छौँ कि हामी चाहिँ यो देशको इकोनोमीलाई हामी भाइब्रेन्ट गर्न सक्छौँ.
11: यहाँलाई समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद.
10: धन्यवाद तपाईँले पनि मलाई मौका प्रदान गर्नुभएकोमा.
11: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण

0: प्रसारण
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वर्ष 7 वर्षसम्म
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ

0: Sintra Pasundan. New Radio Network. तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा अटोमोबाइल क्षेत्रको तीव्र विकास, आगामी सम्भावना, यसले अर्थतन्त्रमा पुर्याएको योगदान, यसप्रति राज्यको दृष्टिकोण लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। यसअघिको खण्डमा हामीले समग्र अटोमोबाइल क्षेत्रको अवस्था र यसले अर्थतन्त्रमा पुर्याएको योगदान बारे चर्चा गरे। अबको क्रममा सुनौ नाडा अटो सु 2026 भेटेका विद्युतीय गाड़ी प्रयोग गर्ने तथा गाड़ीको व्यवसाय समेत गर्दै आएका केही नागरिकको भनाई।
1: हेलो सर, नमस्कार। मेरो नाम परशुराम वर्मा हो। म चाहिँ मेन सेल्स अफिसर बुलन ग्रामबाट हो। मान्छे सबभन्दा पहिला मान्छे गाडी किन्छ पैसा कमाउनको लागि, सर, चाहे डिजल गाडी होस् या पेसेन्जर गाडी होस् इभी गाडी होस्। त्यसमा सोध्छ सर कि तपाईँ डिजल गाडी किन्नुहुन्छ अलिक सस्तो पर्छ फिल्ममा, तर त्यसमा मेन्टेनेन्स भइरहन्छ भने सर हाई लुकको मेन्टेनेन्स जान्छ। तपाईँको पर डे सर कति किलोमिटर गाडी चलिरहेको छ? डिजलको भाउ हेर्नु त 200 रुपियाँ पर लिटर छ। तपाईँ गाडी भनेको तपाईँको 8 जस्तो मात्रै एभरेज हुन्छ, जसमा तपाईँ 6 किलोमिटर लाउनुभयो भने अब तपाईँ 6 × 300 गर्नु, तपाईँको दिनको 8 दस रुपियाँ त फुल जान्छ नै जान्छ। त्यो हाम्रो इभी भनेको तपाईँको 7 रुपियाँको चार्जमा पर युनिट 7 रुपियाँ हुन्छ, 6% तपाईँको फुल चार्ज हुन्छ। त्यो भने तपाईँको 300 रुपियाँ एभरेज हुन्छ, 7 रुपियाँको चार्जमा तपाईँ 300 रुपियाँको राउन्ड खर्च जरुर खर्च गर्नुहुन्छ। तर तपाईँ डिफ्रेन्स पनि कतिको बचत भइरहेको छ, कहाँ 8 हजार फुलमा कहाँ 7 सय कतिको डिफ्रेन्स छ, त्यो तपाईँ बचत भयो। तपाईँको डिजलमा पर 10 हजार किलोमिटरमा सर्भिसिङ हुन्छ, पर सर्भिसिङमा तपाईँको 15 रुपियाँ 20 हजारको खर्च हुन्छ सर्भिसिङमा मात्र। यदिकै सामान छुट भयो, लाड भयो, त्यस्तो छुटै आउँछ। मिनिमम 20 हजार मानौँ न, पर 10 हजार किलोमिटर 20 हजार पर्छ। यसमा सर्भिसिङ तपाईँको छँदै छैन, मात्र तपाईँको हट ग्रिफिङ गराउनुपर्छ। चाकामा कति चारै चाकामा तपाईँको बेरिङ हेर्नुपर्छ, ग्रिफिङ गराउनुपर्छ, त्यसलाई हट ग्रिफिङ भन्छ। त्यो तपाईँको बढीभन्दा बढी जान्छ भने 4-5 हजारको जान्छ, त्यो पनि एक्स्ट्रा खर्चै चाहिँ छैन। मान्छेहरू भन्छ कि यदि गाडीमा लाइट छैन, म यसलाई क्लियर गर्न चाहन्छु। कति मान्छेहरू हामी मार्केटमा जाँदाखेरि भन्नुहुन्छ कि ब्याट्रीको वारेन्टी धेरै जान्छ, डिजलहरूको बढी छ। एउटा यसमा क्लियर के गर्न चाहन्छु सर कि म डिजल गाडी किन्दाखेरि कम्पनीले वारेन्टी दिन्छ 7 वर्ष या 5 वर्ष, त्यो 8 वर्ष लाग्ने बित्तिकै गाडी खत्तम भइहाल्छ हुँदैन नि। सेम टर्म कन्डिसन छ सर, हामी ब्याट्रीको वारेन्टी 8 वर्ष दिन्छ, त्यो 9 वर्षमा गाडीको ब्याट्री चिज हुन्छ कदापि हुँदैन सर। त्यसकै हुन्छ कि यसको अलि तपाईँको एभरेज डाउन भइहाल्छ, सुरुमा तपाईँको 3 रुपियाँ दिइरहेको छ अनि त्यही 8 वर्ष 10 वर्ष पछि तपाईँको ब्याट्रीको आयु कम हुन्छ, तपाईँको हाई चाहिँ आउला, दुई चाहिँ आउला, थोरै त्यति हो।
2: यसमा अब यो विद्युतीय गाडी प्रयोग गर्नेहरूले धेरै समस्या मुख्य भने यसमा ब्याट्रीमा छ भन्ने छ होइन? यसमा ब्याट्रीको अलिकति समस्या यहाँले त्यो आयुको कुरा गर्नुभयो, किन्दाखेरि पनि अलिकति महँगो भन्ने खालको छ, के लाग्छ?
1: तर यसो सर, यो गाडी तपाईँको भन्ने मेन ब्याट्रीमा चलिरहेको छ, गाडीको यत्रो रोड ब्याट्री ब्याट्रीमा एउटा मोटरमा गइरहेको छ। मोटरको काम हो पावर जेनेरेट गर्ने, रनिङ गर्ने, ब्याट्रीको काम हो स्टार्ट गर्ने, प्लग मोटरमा पावर सप्लाई गर्ने, ब्याट्री काम हुन्छ सर। तपाईँले यदि यस्तो मतलब 70-80 लाखको गाडी तपाईँ एउटा पर्चेस गर्नुहुन्छ, ब्याट्री हुनु हुँदैन भने मजा आउँदैन नि सर। जुन ब्याट्री एक्सपेन्सिभ हुन्छ।

0: बॉडी को लाइफ नहीं होता है इसलिए बने को जो हम हाई लेवल को गाड़ी पैसेंजर कार लेवल को बैरियर में आने वन टाइम जो बने फिर गाड़ी अलग स्पेसिफिक
1: पड़े का हम जस्ता अलग पहाड़ी क्षेत्र में चला इसमें के विद्युत गाड़ी इंधन गाड़ी में फरक अलग समस्या तेज हमने अथवा पिकअप के संदर्भ में इसमें विशेषता
0: मैं स्पष्ट रूप में क्लियर करना चाहूँ कि तब मतलब इंधन गाड़ी लेकर जानून भी सर कुरालो से आना में तब गियर तल मत करना पूछ तर इसमें के सिस्टम ही तरह इसमें गियर खड़े छे जी सीट रहिए आपने आपको कंट्रोल सर गियर सुनी छेन तो भाग बड़ी फर्स्ट जान कराई उलो इसमें अभी उलो में इसमें रिजन में स्टार्टिंग भी होता तल कर ऑटोमेटिक बैठे स्टार्ट में
1: अब यदि कसैले यो मान्छे प्यासेन्जर अथवा यात्रीहरू बोक्नकै लागि प्रयोगमा ल्याउनु पर्यो यो विद्युतीय गाडी भने न्यूनतम कति मूल्यसम्मको र अधिकतम कति मूल्यसम्म पर्न जान्छ
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on the Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on the Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: अब नेपालमा धेरै किसिमको चाइनाबाट बैठी आइरहेको छ केटल बैठी छ दुवाइले बैठी छ लिथियम बैठी छ कुन गाडीमा कुन बैठी छ त्यो त यसरी हेर्नु कतिको मोटर छ कुन कम्पनीको मोटर लागेको छ त्यो फेरि हेरेर मात्र किन्ने छ
1: म चाहिँ शेखर गजरेल मान्छे चढ्ने खालको बस देखियो होइन यसको अलिकति विशेषताबाट सुरु गरौँ यसको आगमनबाट सुरु गरौँ
5: तपाईँलाई यो चाहिँ हाम्रो हाइगरको भी सिरिजमा बने गाडी हो भी सिरिजमा चाहिँ लगभग पाँचवटा गाडीहरू हुन्छ बी एट पोइन्ट फाइभ टेन टुवेल्भ फोर्टिन एटिन गरेर अब नेपालमा चाहिँ हजुर एट पोइन्ट फाइभ टेन र टुवेल्भ मात्रै आउँछ त्यो चाहिँ मिटर पनि हो कि अब फोर्टिन मिटर र एट मिटर अलि यहाँ सम्भव छैन अब यो गाडी चाहिँ अहिले हाम्रो नालामा राखिसकेको गाडी हो यसमा चाहिँ हामीले दुई सय सोह्र किलो वाट ब्याट्री हालेर ल्याएको छौँ यसमा म ब्याट्रीको कस्टमाइजेसन अप्सन पनि छ छैन चाहिँ तर यो बिस सोह्र किलोको ब्याट्री हालेर चाहिँ हामीलाई प्लास्टिकको रेन्ज चाहिँ हजुरको यदि हामीले 20% ब्याकअप राखेर 80% चार्ज मात्रै युज गरेर गर्ने युज गर्ने हो भने पनि तपाईँको फुल लोडमा 250 किलोमिटर कुद्छ यो त्यति चाहिँ यसको रेन्ज छ अहिले हामीले प्र्याक्टिकल रेन्ज हामी तपाईँको गाडी लिएर 2500 किलोमिटर पूर्वको कुराहरू ल्याइसक्यो त्यो अनुसार त्यसमा धेरै फिचर्सहरू पनि छन् अब यसमा के अरे फ्रिजदेखि लिएर हजुरको सिटहरू जस्तै पछाडि फोल्डिङ त हुने नि भइहाल्यो यसको चाहिँ साइड फोल्डिङ पनि हुन्छ कि त्यो चाहिँ एकदमै न्यू फिचर छ क्या नेपालमा चाहिँ नेपालमा मलाई कुनै पनि गाडीमा छैन त्यो फिचर
1: साइड फोल्डिङको फाइदा चाहिँ कस्तो
5: साइड फोल्डिङमा जस्तै अब यदि कोही मोटो मोटो मान्छे बस्यो अथवा अब लेडिज जेन्ट्स बस्नु पऱ्यो अलिक नचिनेको होइन रेन्डम मान्छेहरू भए उनीहरू जस्तो अब लेडिज अथवा जेन्ट्स अलिक अनकम्फर्टेबल फिल हुन्छ भने यहाँ ग्याप भयो कि बिचमा त्यो चाहिँ एकदमै नयाँ फिचर छ क्या नेपालको लागि यसमा विभिन्न अरू हजुर जस्तै लुडिङ ग्लास यो वाला लुडिङ ग्लास चाहिँ हजुरको यो गाडी एभ्री पार्ट भिजिबल छ भिजिबल छ कि जस्तै हाम्रो यो ब्लाइन्ड स्पटहरू छ नि गाडीमा यो एरिया त अरू गाडी नेपालमा डिजल गाडीमा देखिँदैन कि यस प्रडक्टले तर हाम्रो यो ऐनले सबै देखिन्छ होइन यस्तो यसको एसीको फिचर छ अटोमेटिक एसीहरू छ यहाँ भित्रको टेम्परेचर हेरेर आएको एसी सेट हुन्छ सबै दिगो धेरै कुराहरू छन् कि अब अलिकति यो ब्याट्रीकै कुरा गरौँ विद्युतीय गाडीमा सबैभन्दा महत्त्वपूर्ण भनेर ब्याट्री हो ब्याट्रीको आयुको कुरा पनि गरिन्छ यो ब्याट्री फुल चार्ज हुनु कति समय लाग्छ यो चाहिँ हजुरको कति किलोवाटको चार्जरले गर्ने भन्ने कुरा पनि भरक पर्छ जस्तै अब हामी चाहिँ जस्तै तपाईँको गाडी कुनै ट्रिप कम्प्लिट गरेर बेलुका बसेको छ भने चाहिँ हजुरले 60 किलोवाट 40-80 किलोवाट गरे पनि फरक चाहिँ परेन टाइम दुई तिन घन्टा हामीसँग टाइम इनफ हुन्छ र तर हामी यदि अन द वे बाटोमा प्यासेन्जर बोकेर हिँडिरहेको बेला चाहिँ रिफ्युल गर्नु पऱ्यो भने चाहिँ मिनिमम 120 किलोवाटले चाहिँ गर्नुपर्छ भन्ने छ त्यो भए चाहिँ हजुरले 120 किलोवाटले अन द वे गऱ्यो भने चाहिँ हामीले खाना खाने टाइममा अथवा खाजा खाने टाइममा चाहिँ हामीलाई आधी घन्टा 15 मिनटको ब्रेक हुन्छ त्यसमा यसले इनफ रिफ्युल गर्छ कि अब एउटा प्र्याक्टिकल इक्जाम्पल सुनाउनु पर्दाखेरि हजुरलाई हामी यहाँदेखि दिनमा जाँदाखेरि काठमाडौँदेखि निस्केको हेरेरमा हामी 42% चार्जको 42% चार्जबाट हामीलाई 98 किलोमिटरलाई त्यही 35 मिनट मात्रै लागेको थियो कि यो चाहिँ एकदम चार्जर अनुसार पनि हुन्छ कुनै पनि जाँदा 180 नै किलोवाट भए पनि कुनै कुनै अलिकति बढी टाइम लाग्छ होला 16 मिनटमा रेस्पोन्डेन्ट नजिक भएको पर्छ तर नर्मल्ली त्यही नै हो भनौँ
1: न अनि यसको अलिकति मूल्यको हिसाबमा कति छ यसको
5: हजुर मूल्य चाहिँ अब यसको अरू गाडीभन्दा अलिकति माथि नै छ र अहिले यसलाई हामीले नारामा लन्चिङ प्राइस यसको 1.94 करोड नब्बे गरेर राखेका छौँ अब अहिले नारामै कोही बुकिङ गर्न आउनुहुन्छ भने चाहिँ उहाँहरूलाई हामीले 5 लाख छुटसम्म राखेका छौँ उनीहरूमा चाहिँ काहीँ समस्या छैन चार गर्न अब उहाँहरूले 4 दिन स्टेसन बनाउँदाखेरि चाहिँ अलिकति साना गाडीको एउटा फोकस भएर बनाउनु भएको रहेछ र अलिकति त्यो काहीँ तारै मुनि भएको अलिकति तार उचालेर छ भने काहीँ हाइट अलिक मुनि भने अलिकति त्यो कष्टकर चाहिँ पायौँ तर अब हामीले चलमा गाडी लगिसकेपछि सबैजनाहरू त्यो बस ट्रक टिपरको लागि पनि फेभरेट हुने भन्दा उहाँहरू एडजस्ट गर्न रेडी हुनुहुन्छ सबैजना चार्जिङको पनि समस्या छैन तपाईँलाई अब अरू एक महिनामा हामी यो छिमेकी भेहिकल चार्जिङ एसोसिएसनसँग कुरा बुझ्दाखेरि उहाँहरूले भन्नुभयो दुई महिनाभित्रमा 180-140 किलोमिटर चार्जरहरू दिन हायोमा अरू 30-35 वटा खपिरहेछन् त्यो भइसक्यो चार्जिङ एसोसिएसनको समस्या भएन अब यसको सर्भिस सेन्टरमा पनि एक्सपान्ड भइरहेको त्यो भइसकेपछि पहाडी बाटोमा पनि त्यति समस्या चाहिँ हुँदैन तर अब पहाडीको मतलब यो होइन कि अब म एकैचोटि सलु खुम्बु लान्छु सङ्घ सभा लान्छु भन्ने केसमा चाहिँ अलिकति हामीले तत्काल पक्का उहाँ होला आउने एक वर्ष चाहिँ लाग्ला तर मेन हाइवे हाम्रो मेन हाइवे मेजर हाइवे काठमाडौँ पोखरा काठमाडौँ चितवन अथवा तराईतिरको सबै सबै रुटको लागि चाहिँ यो एकदमै फिजिकल छ मजाले नै चल्छ भन्ने चाहिँ हामीले भेटिङ यो ट्रायलमा
1: अब व्यवसायिक रूपमा 10 किलोमिटर है त्यो सुरु गर्न खोज्छ भने त्यो इन्धन र यसमा विद्युतीयमा कति फरक पर्छ उहाँलाई चाहिँ आर्थिक रूपमा कति फाइदा हुन्छ लाभदायक मानिन्छ
5: आर्थिक रूपमा अब एउटा हामीले ट्याक्कै निकालेको डेटा चाहिँ कस्तो छ भन्दाखेरि 1 लाख किलोमिटर गाडी चल्दाखेरि झन्डै झन्डै डिजल गाडी चलाउनु भन्दा इभीमा चलायो भने 1 करोड जति चाहिँ बच्ने रहेछ 1 करोड 1 लाख किलोमिटर जबकि यो गाडीको वारेन्टी भनेको 10 वर्ष 10 लाख किलोमिटर हो क्या अब उसले 1 लाखमा 1 करोड बचायो भने त 10 लाखमा त 10 करोड बचायो त्यो त उसले सेभिङ मात्रै भयो कमाएको इन्कम त छुट्टै छ त्यो हेर्दाखेरि एकदमै कस्ट चाहिँ कम छ सुरुमा अलिकति लगानी बढी पर्यो भने कस्ट चाहिँ धेरै नै बस्नेवाला छ किनकि हाम्रो डिजल गाडीको हरेक ट्रिप कम्प्लिट गरिसकेपछि 2-3 हजार त उनीहरूको के मेन्टेनेन्स नै खर्च हुन्छ हाम्रो त्यो समस्या भएन हाम्रो हेर्ने केही पनि हुँदैन 2 महिनामा गाडी सिक्ने हो त्यो 15-20 हजारको खर्च हुन्थ्यो त्यति भयो उहाँहरूलाई धेरै सजिलो छ सजिलो चाहिँ
1: अब तपाईँलाई अन्त्यमा मैले यो उपभोक्ता ग्राहकहरूलाई यहाँ आउनेहरूलाई बस खरिद गर्न कसैले चाहन्छ भने अथवा विद्युतीय गाडीकै सन्दर्भमा पनि उहाँहरूले चाहिँ के चासो राख्नुहुन्छ भने यो खरिद गर्नुभन्दा पहिले के विषयहरूमा बुझ्नुपर्ने देखिन्छ विद्युतीय गाडीको सन्दर्भमा
5: अब यो चाहिँ खासमा त्यो व्यवसायीले आफू कुन रूपमा हाल्नु कुन एप्लिकेसनमा चलाउने जस्तै रुटमा चलाउने हो कि टुरेन्ट ट्राभलमा चलाउने हो कि अथवा होटल सटल उसले आफ्नो एप्लिकेसन एरिया पहिला डिफाइन गर्नु पर्यो पछाडि यदि रुटमा हो भने त्यही अनुसारको उसको अब हुन्छ ब्याङ्किङ प्रोसेसदेखि लिएर डिस्काउन्ट कति लिने त्यो समिति अथवा त्यो रुटमा अब आफ्नो ताली दर्ता गरेर चलाउने अथवा त्यही भएको समितिमा चलाउने धेरै कुराहरू हुन्छन्
6: सोनिया शाही पहिला इनिसियली के थियो भने इलेक्ट्रिक गाडी एकदम निश मार्केटलाई फोकस थियो क्या निश कस्टमरले मात्र अफोर्ड गर्न सक्छ र निश कस्टमरको मात्रै चोइस थियो प्रेफरेन्स अब हालको समयमा हजुर हेर्नुहुन्छ भने इलेक्ट्रिसिटीको इलेक्ट्रिक इभी भेहिकलको लाइनअप एकदम धेरै बढेको छ कस्टमरको चोइस पनि हजुरले जहाँ पनि पाउनुहुन्छ त्यो सानो गाडीदेखि ठुलोसम्म सबै इलेक्ट्रिकको चोइस पाउनुहुन्छ डिफ्रेन्ट डिफ्रेन्ट छ होइन अनि त्यस्तै कुरा गर्नुपर्छ कस्ट इफेक्टिभ पनि हुन कस्ट इफेक्टिभ पनि छ हजुर अपरेटिङ कस्ट सजिलो सस्तो पर्यो प्लस डेली कम्युनिटीको लागि भेरी कन्भिनियन्ट त्यसको कारणले अहिलेको समयमा आई थिङ्क 80% चाहिँ मार्केट अब इभीले नै कभर गरिसक्यो सो राम्रै हुन्छ
1: आर्थिक रूपमा इकोनोमिक हिसाबले चाहिँ कति फाइदा छ के कुरामा चाहिँ सहज हुन्छ जस्तो लाग्छ अर्को पेट्रोल डिजल हालिराख्नु र त्यो चार्ज गरेर चढाएर
6: चार्जमा उसको अपरेटिङ कस्ट धेरै मिनिमल आउँछ पेट्रोल डिजल भन्दा पनि अनि त्यो बाहेक अब गभर्मेन्टले पनि अलिकति सब्सिडी चाहिँ छ इट्स अल गाडीमा सो ट्याक्सको कुरा गर्नु भन्दा अर्को ग्यासोलिन भन्दा पनि यसको अलिक कमै छ सो त्यही नै हो बेटरै भन्छु
7: नमस्ते म सुमन तामाङ विद्युतीय गाडीको अहिलेको अवस्था एकदमै राम्रो छ किनभने विद्युतीय गाडीले चाहिँ तपाईँको अहिले डेली बेसिस रनिङ कस्ट चाहिँ कम गरेको छ कि इन्धनको अहिले अहिले वर्ल्ड वार्मिङ भइरहेको छ अहिले पनि सकिन्छ त्यो हिसाबले चाहिँ इन्धनको जुन आपूर्ति हाम्रो अझै पनि कम भइरहेछ लाइन बस्नुपर्ने पेट्रोलमा पेट्रोलको लागि हार्डवेयर मसिनले घरमा गाडी कम पाउनु त्यो हिसाबले चाहिँ विद्युतीय गाडी एक हिसाबले चाहिँ त्यसको हाम्रो अल्टरनेटिभ अप्सन पनि भइहाल्यो प्लस तपाईँले पेट्रोल गाडीमा तपाईँले एक लिटर पेट्रोल चलाउँदाखेरि 15 किलोमिटर सपोज या 20 किलोमिटर या 20-20 को बीचमा हामीले पेट्रोलको एउटा एभरेज दिन्छ तर तपाईँको विद्युतीय गाडीमा भनेको तपाईँको 1-2 युनिटको चार्जले चाहिँ तपाईँको 10-20 किलोमिटर जान्छ भनेपछि 1 युनिट 2 युनिटको तपाईँको जुन मिटरको कस्ट हुन्छ हामीले नर्मल्ली पनि हामीले पे गराएको गभर्मेन्टको अनुसारले त 7 रुपियाँ 10 रुपियाँ हिसाबले हामीले रेन्टलमा राखेर पनि 15 रुपियाँ 30 रुपियाँले
8: चाहिँ 4 केजी 5 केजी भन्छ
7: त्यो एउटा पनि अहिलेको डेली लाइफमा अफिसहरू आउँदा पनि उहाँले पनि एउटा चलाइरहेको छ मैले अब स्कुटर गाडी पहिला चलाउँदाखेरि आफ्नो आइसिएमबाट मैले इभी बसिस गराउँदै फर्स्ट पटक चाहिँ मैले एकदम फिल गरेको छु नि त्यो चाहिँ तपाईँको अब पर डे नै मलाई यति कम भएछ एनुअलको हिसाबले चाहिँ अझ धेरै कम छ प्लस त्यो गाडीले फ्रेन्डली पनि भयो कि भिडियो पार्टीको तपाईँको पोल्युसनहरू जस्तो एकदमले हाम्रो आइसिएमबीमा त्यो हरिस्टिक टास्कलाई यातायातमा जानुपर्छ त्यसको पोल्युसन के छ कसो चाहिँ माध्यम गराएको भिडियोमा पढेन कति मान्छे भिडियो गाडी चल्ने पनि सोइरहेको छ त्यो हरिस्टिक टास्क पढेन नि त्यो टास्कै पढ्यो नि त्यसले चाहिँ गाडी भयो नि त त्यही भएर चार्जिङको कुरा पनि छ होइन उनीहरूले आफ्नो अनुरोधमा के छ ब्याट्री बाहिर हल्लाएर जस्तो त्यस्तो खालको हो कि अथवा त्यो बिस्तारै परिस्थिति भएर आउँदैछ होइन ब्याट्रीको चाहिँ पहिला सुरुमा तपाईँले एकदम सिम्पल लेमेन भाषाले म बुझाउँछु ब्याट्री जस्तो गाडीको ब्याट्री धेरै महँगो हुन्छ नर्मल पनि सानो गाडीमा पनि तपाईँलाई 8-10 लाखको कस्ट पर्छ ठुलो गाडीमा 15-20 लाखको कस्ट गरिहाल्छ मैले फोटोमा पनि काम गरेर आएको मलाई ठुलो गाडीको पनि अनुभव छ त्यसको चाहिँ लगभग स्टार्टिङमा 25 लाखदेखि 30 लाखसम्म पनि गरेको थियो स्टार्टिङमा अहिले चाहिँ घटेर 18 लाख भयो अब सानो सानो गाडीमा 8-10 लाखको हिसाबको छ ब्याट्रीमा तपाईँले पहिला सुरु बुझ्नुपर्ने कुरा भनेको दुईवटा कुरा हुन्छ ब्याट्री लिएको कहिले पनि कम्युनिटी टिरहरू किनेर राख्ने होइन किनभने त्यो एउटा चाहिँ वारेन्टी लिन्छ 8 वर्ष वारेन्टी लिएको तपाईँको म्याक्सिमम हुन्छ मान्छेले गाडी चलाउने प्रायः 5 वर्ष 6 वर्षमै चेन्ज गरेर आउँछ 8 वर्षमा तपाईँले एकचोटि चेन्ज गर्ने हो अनि प्लस तपाईँले इन्सुरेन्स हुन्छ फुल इन्सुरेन्स अटो प्लस इन्सुरेन्स सबै इन्सुरेन्स छ यो होइन त्यो इन्सुरेन्सले पनि तपाईँलाई कभर गर्छ भने चाहिँ कोही कस्टमरले मैले इलेक्ट्रिक गाडी चलाएर ब्याट्री बिग्रियो के गर्ने भनेर चाहिँ तिमीलाई त्यो भाउँदै छैन त्यसलाई बिदा मान्छेले चाहिँ कि इन्सुरेन्स चाहिँ के चाहिने भने यो बिदाको भित्रमा चाहिँ तपाईँले पाउनु नै हुन्छ किनभने आफ्नो तपाईँले लोन लिएर गाडी चलाएको 5 वर्ष या 7 वर्षसम्म हामीले लोन लिँदाखेरि फुल इन्सुरेन्स कम्पलसरी हुन्छ अनि म कस्टमरलाई के रिकमेन्ड गर्छु भने हाम्रो आफ्नो लोन सकिएपछि पनि टिभीमा चाहिँ कम्पलसरी फुल इन्सुरेन्स गर्नुपर्छ किनभने अरू हाम्रो आइसिएमा जो सानो किन भन्दा पनि यतिको ठुलो ब्याट्रीको इम्प्याक्ट परेर चाहिँ त्यो इन्सुरेन्स चाहिँ कभर गर्ने त्यो एउटा भयो अब अलिकति मूल्यको सन्दर्भमा महँगो छ भनिन्छ कुटे गाडीहरू होइन तपाईँलाई के लाग्छ होइन पहिला सो तपाईँको कस्टमरलाई मिलेन गलत भयो महँगो छैन सस्तो छ किनभने तपाईँले अहिले अल्टोको प्राइस थाहा छ 28 लाख छ अल्टोको प्राइस अल्टो भनेको तपाईँलाई मारुतिहरूको मसुरीमा पनि काम गरिरहेको हो मैले त्यहाँ पनि अनुभव छैन अल्टो व्यागनारहरू तपाईँको जुन आइसिएमको बेस्ट भेरिएन्ट छ त्यो नै 28 लाख अहिले तपाईँले हेर्नुहुन्छ कि हाम्रो फोर्टा पर्सनले 23 लाखमा पाइरहनु भयो अल्टो हेर्नुहोस् 8 पर्सेन्ट 25 लाखमा आएको छ अहिले नानी भिगो तपाईँको प्राइस चाहिँ कुन छ नि तपाईँले आइसिएमसँग कुन चाहिँ भिडियोसँग कम्पेयर गर्नुहुन्छ भने तपाईँको भिडियो पनि तपाईँको कति 48 लाखको पर्छ 50 लाखको पर्छ तर तपाईँले इलेक्ट्रिक गाडीमा फुल अप्सन भएको सामान गाडी ह्यान्डब्यागदेखि लिएर एसपिडीदेखि लिएर सेरादेखि लिएर सस्तो पाइरहेको छ त्यो त अहिले मैले भन्नु यो तपाईँले पनि हामीले अनुभव गर्नुहोस् गाडीमा बसाइएन इलेक्ट्रिक गाडीको चाहिँ भन्नु सस्तो हो प्राइस वाइज सस्तो किनभने अब तपाईँले आइसिएम गाडीमा चाहिँ तपाईँले एउटा जुन 30 लाखको गाडी या 30 लाखको गाडीमा केही पनि फङ्सन हुँदैन अल्टो नै भने तपाईँले अहिले नै अहिले केटी भनेर आएको छ तपाईँले सर्टको 28 लाख पर्छ सिफ्ट पनि तपाईँको 45 लाख पर्छ अब त्यो 45 लाखको गाडीमा भन्दा पनि तपाईँले हाम्रो 30 लाखको गाडीमा हेर्ने चाहिँ चारैवटा विन्डो रिमोट कन्ट्रोल विन्डो छ पिसीहरू छ होइन रिभर्स क्यामेराहरू छ तपाईँले ब्रिडाको टप अप्सन दिए भने रिभर्स क्यामेरा हुँदैन अहिले झन् तपाईँको अरू गाडीमा त 360 क्यामेरा पनि हुन्छ हाम्रोमा यहाँ 360 क्यामेराहरू हुन्छ त्यही गरी
9: समग्रमा हामी विद्युत गाडी सस्तो पनि भनौँ अरू हिसाबले पनि
7: तपाईँको डेली रन रेसमा पनि सस्तो भयो तपाईँलाई डेली लाइफको लागि रन कस्ट पनि सस्तो इनिसियल पर्चेज गर्दा पनि सस्तो
9: अब नेपालको अलिकति सडक संरचना हेर्दाखेरि विद्युत गाडीलाई अलिकति चुनौती छ भनिन्छ यसमा सरकारी निकायहरूको पनि ध्यान जान आवश्यक छ कि अथवा आयात निर्यातको सन्दर्भमा तपाईँ एउटा उपभोक्ता भएर सुन्दै व्यवसाय पनि हो
7: सडकको कुरा के छ सडकमा कति सडकको कुरामा पनि अहिले तपाईँको इभीमा पनि अब गाडी अनुसार हुन्छ तपाईँले ह्याचब्यागलाई एकदम रफ रोडमा चलाइदिने त तपाईँको आइसिएमी चलाए पनि केही समस्या तपाईँले डिजेल गाडी चलाए पनि केही समस्या हो एसिबी चलाइदिने इभी चलाउनुहोस् तपाईँले डिजेल चलाउनुहोस् या आइसिएमी जुन चलाए पनि तपाईँको सेम हो सडकको लागि त ग्राउन्ड टेस्ट म्याटर गर्छ भने तपाईँले कुन चाहिँ गाडी चलाउनुहुन्छ तपाईँ अपर मुस्ताङ जानुहुन्छ भने तपाईँले त अभियसली तपाईँले अरू गाडी पनि त अपर मुस्ताङ चढेन नि त अपर मुस्ताङ जानलाई त जिम्मी जिपी जिप थार जस्तो लिनु पऱ्यो हाम्रो पनि त्यसो अपर मुस्ताङ जाने स्काइवेल जिपीहरू त्यो गाडी लिनु पऱ्यो त्यही भएर नेपालको टेरिटोरी अनुसारको अनुसारको चलाउने अनुसारको इभीमा पनि धेरै अप्सन छ सेडान छ ह्यान्डब्याग छ एसयुभी छ जुन ठाउँमा जुन गराउनु हुन्छ त्यसको लागि केही चोइसको गाडी लिनु पऱ्यो त्यसको प्रब्लम भयो
9: सामान्य मान्छेले अब आएर विद्युत गाडी खरिद गर्छु भन्दाखेरि गाडीलाई न्यूनतम कति मूल्य पर्छ त्यसको प्रक्रिया के छ अहिले नाडामा विशेष छुट पनि होला
7: अब न्यूनतम मूल्य चाहिँ सबभन्दा न्यूनतम मूल्य त हामीले नै दिइरहेको छौँ यहाँ होइन अब जस्तै यो स्टार्टिङ प्राइस चाहिँ हाम्रो 23.99 छ हामी यसलाई नाडाको अफरमा भनेर यो अटो टेक्स इन्सुरेन्स प्लस अर्को एडिसनल ब्याङ्कले बेनिफिट दिएर 23 लाखसम्म हुन्छ 23 लाखसम्म तपाईँलाई रियल ड्राइभ हो यो त खरिदो पार्नु पावर हुन्छ जुन तपाईँलाई आरोपलाई अफरमा जानुपर्ने हुन सक्छ
10: Thank you.

0: கொடுக்கிறார். பேங்கிங்ன்றது சாஞ்சுக்கு மிஸ்லாய் கேன்சல் விசாரிக்கிறாம இந்தியா
1: சௌந்தர்யதான் சார். கேன்சர் உபசார சிஎம்சி கேன்சர் இன்ஸ்டிச்யூட் भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, चक्षुको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: फोन 0 4 94 3 33 4 95 55

नमस्कार, म विजय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। बाढ़ी का कारण 162 जना को ज्यान गएको पुष्टि। खोज तथा उद्धार को काम चल्दै समस्या परेमा सम्पर्क गर्न आग्रह। भोटे कोशी बाढ़ी पीड़ित को उद्धार र राहतमा देश विदेशबाट सहयोग। उद्धार राहतका लागि सेतु ऱ्यापिड संचालन। हिमपातको कारण रसुवामा बाढ़ी आएको हुन सक्ने आशंका। थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी परिवारमा महाशाहको भनाई। बाल बालिकालाई हानि पुर्याएको आरोपमा नेताले 18 अर्ब डलर फिर्ने। बाल बालिकाका लागि सामाजिक सञ्जालमा नयाँ मापदण्ड लागू। र टप इन T20 श्रृंखलामा नेपालीहरूले आज हैदराबाद किंग्स एकेडेमीसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अहिलेसम्म 162 जनाको ज्यान गएको पुष्टि भएको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 2, नुवाकोटमा 12, धादिङमा 27, चितवनमा 67, गोर्खामा 20, तनहुँमा 9 र नवलपरासीमा 28 जनाको शव फेला परेको छ। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीका कारण झण्डै 1,000 जना सम्पर्कविहीन छन्। बाढ़ीमा सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरीका 13 कर्मचारी सम्पर्कविहीन रहेका प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तै विभिन्न जलविद्युत आयोजनाका 106 कर्मचारी, भन्सार र अध्यागमन कार्यालयका 19 कर्मचारी तथा स्वदेशी तथा विदेशी पर्यटक गरी 484 जना सम्पर्कविहीन छन्। व्यक्तिगत रूपमा गोसाई कुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाड़ीका चालक, सहचालक, यात्री तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन्। टेलिफोन सेवा अवरुद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन सकेको छैन। परिवार र आफन्त साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्नो मान्छेको खोजी गरिदिन आग्रह गरेका छन्। रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा आज बिहानैदेखि खोज तथा उद्धारको काम शुरू भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा फँसेका घाइते र तत्काल उद्धार आवश्यक पर्ने नागरिकलाई प्राथमिकताका आधारमा सुरक्षित ठाउँमा ल्याउने काम शुरू भएको छ। हिजो 100 भन्दा धेरैलाई उद्धार गरिएको थियो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएका घाइतेलाई शुरूमा रसुवाको धुम्चे र नुवाकोटको बिदुरमा रहेको नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएका क्याम्पमा उपचारको व्यवस्था मिलाइनेछ। गम्भीर प्रकृतिका घाइतेहरूलाई हेलिकप्टर मार्फत थप उपचार गर्ने तयारी भइरहेको छ। प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आफू वा आफ्ना आफन्त जोखिममा परेको अवस्थामा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई तत्काल खबर गर्न गृह प्रवक्ता काफ्लेले आग्रह गर्नुभयो। उज्यालोसँगको कुराकानीमा उहाँले उद्धारका लागि सरकारी संयन्त्र सक्रिय रहेको भन्दै प्रभावित नागरिकलाई नआत्तिन र उपलब्ध सुरक्षा संयन्त्रसँग समन्वय गर्न आग्रह गर्नुभएको छ। समस्या परेका वा जोखिममा रहेका नागरिकलाई तत्काल नजिकको प्रहरी कार्यालय, पालिका वा प्रशासनलाई जानकारी गराउन उहाँको आग्रह छ। बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, वितरण र अवरूद्ध सड़क पुनसंचालनको काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ऱ्यापिड संचालनमा ल्याएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सड़क विभागको संयुक्त भवनमा यो पोर्टल तथा मोबाइल एप तयार पारिएको छ। यो प्रणालीले उद्धारकर्मी, कमाण्ड सेन्टर तथा मैदानमा खटिएका गाड़ी र अपरेटरहरूलाई एउटै लाइभ नक्सामा जोड्ने वेबसाइटमा उल्लेख छ। सेतु ऱ्यापिड प्रणालीमा उद्धार राहत सामग्रीको माग गर्ने सुविधा छ। प्रणालीमा आएका यस्ता माग सिधै केन्द्रीय तथा प्रादेशिक कमाण्ड सेन्टरको स्क्रिनमा पुगेर उसको आधारमा नजिकै रहेका हेभी इक्विपमेन्ट वा एम्बुलेन्सलाई तत्काल घटनास्थलतर्फ तैनात गराउन सकिने सरकारले जनाएको छ। यस्तै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि देश विदेशबाट सहयोग जुट्न थालेको छ। सरकारले प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै उद्धार, राहत र पुनस्थापनालाई 3 महिना दिएको छ। गरावासी नेपाली संघ एनआरएनले बाढ़ी पीड़ितका लागि तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गर्दै चिकित्सक टोली मार्फत प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने जनाएको छ। एक्सट्रीम इनर्जी ड्रिङ्क्सले प्रधानमन्त्री दैनिक प्रकोप उद्धार खोजमा 1 करोड़ तथा राष्ट्रिय स्वतन्त्र

0: वास्तव मानवीय सहायता राहत सामग्री र अत्यावश्यक औषधि पठाएको छ भने चीनले तत्काल आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसले बंगलादेश सरकारले नेपालको रसुवा नुवाकोट र धादिङ जिल्लामा भेटेको छ। नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि आवश्यक सहयोगका लागि तत्पर रहेको जनाएको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले बाढ़ीबाट भएको जनमनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपाली नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि सहयोग गर्ने चाहना व्यक्त गर्नुभएको छ। यस्तै अमेरिकाले पनि उद्धार तथा राहतमा सहयोग गर्न तत्पर रहेको जनाएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायत दलका नेता कार्यकर्ताहरूले पनि उद्धार तथा राहतमा सहयोग गर्ने बताएका छन्। यस्तै सरकारले बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैनिक प्रगत उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्न देश विदेशमा रहेका व्यक्ति तथा संघ संस्थालाई अपील गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जन भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशकभन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एमएएस भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-67-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: 39 वर्षदेखि सञ्चालन नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ. हरेक मान्छेको सपना जपना र चाहना पैसा.
1: पैसामा छ शक्ति, पैसामा छ सहारा.
0: धोती पटुका र इजारको गाँठो हुँदै गार्जिनसम्म,
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म.
0: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
1: इतिहास गाथा र कथा गाँठका कुरा.
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा.

चाहन्छ अब थप खबरहरू। रसुवामा आएको भीषण आकस्मिक बाढ़ी उच्च हिमाली क्षेत्रमा भएको हिम चट्टानको हिम पहिरोको कारण आएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। भोटे कोशी र त्रिशूल नदी प्रणाली हुँदै पानी टिगान तथा ठूला ढुङ्गा सहितको शक्तिशाली बाढ़ आएकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै विज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। हिजो दिन झण्डै 9 बजे भोटे कोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ़न थालेको थियो। बाढ़ीका कारण रसुवा नुवाकोट र धादिङमा जनधनको ठूलो क्षति भएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोक तथा नेपाल र चीनका सहकार संस्थाका वैज्ञानिकहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्। भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कन अनुसार ठूलो परिमाणमा हिउँदो चट्टानको विग्रान भोटेको छ। नदीको सहायक नदी लेङ्गे खोलामा खसेको हुन सक्ने देखिएको छ। गल्छीमा त्रिशूल नदीको पानीको सतह 30 मिनटमै 9 मिटरसम्म बढ़ेको थियो भने मलेखाउमा त्यही अवधिमा 7 मिटरसम्म बढ़ेको देखिएको छ। विशेषज्ञहरूले विग्रानका कारण नदीको साँगुरो भागमा अस्थायी रूपमा नदी थुनेर पहिरो बाँध बनेको थियो कि थिएन भन्ने विषयमा समेत अध्ययन गरिरहेका छन्। प्रभावित क्षेत्रबाट उत्तरतर्फ झण्डै 12 किलोमिटर टाढा जिलुङमा रहेको भूकम्प मापन केन्द्रले असामान्य संकेत रेकर्ड गरेको थियो। वैज्ञानिकहरूले ती भूकम्पीय संकेत सम्भावित पहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने बारे अध्ययन गरिरहेका छन्। रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको हल्लामा सत्यता नरहेको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा त्यहाँ थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार भन्ने देखिएको छैन। नागरिकलाई सम्मानित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। नुवाकोट र रसुवामा वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि अहिलेसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाले सूचना उल्लेख गरेको छ। यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध संचार माध्यमद्वारा यता शीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। बाढ़ी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। बाढ़ीका कारण हिजोदेखि अवरूद्ध रहेको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य राजमार्ग अन्तर्गत धादिङको बैरिनीदेखि गौनदीसम्मको सड़क बाढ़ीको रेतो जन्मेका कारण अवरूद्ध छ। आज बिहानदेखि हिउँ हटाउने काम शुरू भएको र दिउँसोसम्म सड़क खुल्न सक्ने प्रहरले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै धादिङ र चितवन प्रशासनले काठमाडौँ नारायणगढ़ सड़कमा गाड़ी चलाउन रोक लगाएका छन्। बाढ़ीका कारण धादिङ नुवाकोट र सुवामा चल्ने गाड़ी हिजैदेखि थप्प छन्। यसैबीच आज कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गइरहेको धेरै ठाउँमा पानी पर्यो। अन्य क्षेत्रको तुलनामा मध्य प्रदेशमा भने वर्षा कम भएको छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बाल बालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात नेपाली 27 खरब रूपियाँ बराबरको सम्झौता गरेको छ। बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको अनुसन्धै ठूलो रकम भएको खबरमा उल्लेख छ। सम्झौता अनुसार मेटाले किशोर किशोरीहरूको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था समेत लागू गर्दैछ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एन्टी ट्वेन्टी श्रृंखलामा नेपालीले राष्ट्रिय पुरूष क्रिकेट टोली अन्तर्गत आज हैदराबाद किङ्स मेन एकाडेमीसँग खेल्दैछ। यो दुई टोलीबीचको खेल अहिले केही बेरमा डार्विन गार्डन ओभलको मैदानमा शुरू हुँदैछ। प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अङ्क तालिका सुधार गर्ने लक्ष्यमा छ। नेपालले शुरूआती दुई खेलमा पराजय बेहोर्दा पछिल्ला दुई खेलमा लगातार जित दर्ता गरेको छ। भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। बाढ़ीको कारण 162 जनाको

राबिट संचालन हिम पहिरोको कारण रक्सौलमा बाढ़ी आएको मुसुकी आशंका थप ठूलो बाढ़ी आउने सम्भावना नरहेको बाढ़ी पूर्वानुमान महासंघको भनाई बाल बालिकालाई हानि पुर्याएको आरोपमा मिताले 18 अर्ब डलर तिर्नु

0: आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछ
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on the Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: Digital cushion creation. सम्झौतीको सिल
0: यही जोडको काख
6: स्वच्छ सुन्दर प्रकृति
0: शान्ति र आनन्दको अनुभूति
6: शहरबाट
0: नजिकै
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
0: झुले अर्ग्यानिक फार्म रिजोर्ट
1: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81 वेबसाइट झुले.com.np
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण गरिएको 4 बजे मित्रिका खबरमा तपाईँलाई स्वागत छ भोलिको सुनिमा आएको आकस्मिक बानीबाट रसुवाको धादिङ चितवन गोर्खा लगायत क्षेत्रमा जनधनको ठूलो क्षति भएपछि काठमाडौँ महानगरपालिकाले उद्धार उपचार तथा राहत कार्यमा आफ्नो भूमिका प्रभावकारी बनाए तयारी गरेको छ बानीबाट प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा प्रतिकार सञ्चालन गर्ने विषयमा कार्यवाहक मेयर सुनिता डम्बनको अध्यक्षतामा महानगर विपद व्यवस्थापन समितिको बैठक समेत बस्यो बैठकले विपदको अवस्थामा आवश्यक समन्वय सहजीकरण तथा प्रतिकार सञ्चालनको जिम्मेवारी समितिका सदस्य सचिव एवं विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपाललाई दिएको छ महानगरपालिकाले तत्काल स्वास्थ्य तथा उद्धार सेवामा सहयोग पुर्याउन आफ्नो 6 एम्बुलेन्स समेत परिचालन गरेको छ यता बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले भोटेको कोशी बाढ़ी पहिरोका कारण घाइते भएका नागरिकको प्रदेश सरकारले निशुल्क उपचारको प्रबन्ध गरेको बताउनु भएको छ हिजो नुवाकोट पुगेर बाढ़ीग्रस्त क्षेत्रको अनुगमनपछि उहाँले घाइतेको निशुल्क उपचारको व्यवस्था गरिएको बताउनुभयो प्रदेश सरकारले आकस्मिक उपचारका लागि भक्तपुर अस्पताल टोखा चन्द्रेश्वरी अस्पताल र बज्रबार हाई अस्पतालका स्वास्थ्यकर्मी र स्वा तथा नुवाकोटको त्रिशुलीमा खटिएको जनाएको छ भक्तपुर अस्पतालमा थप आकस्मिक कक्ष तथा आईसीयू कक्षको व्यवस्था गरी निशुल्क उपचार सेवा उपलब्ध गराइएको छ रेल विश्वविद्यालय व्यवस्थापन संघका अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा स्थगित गरिएको छ व्यवस्थापन संघका डिनको कार्यालयले हिजो जारी गरेको सूचना अनुसार एमबीएस एमपीए एमबीएफ एमबीएसएल लगायतका परीक्षाहरू स्थगित भएका छन् बाढ़ीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखे सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन संघले जनाएको छ
8: आज मेरो जन्मदिन हो याद त छ नि
9: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
8: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
9: ल अब आँखा खोला त
8: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र
10: अरु कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867350620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
11: नमुना दुतकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुतकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुतकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुतकुण्ड आयल फर्म स्टोर सोलु दुतकुण्ड नगरपालिका साथ गारमा जोरबौद्ध सुलुखुम्बु
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
13: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
14: किन खोज्नु भएको होला हजुर
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
14: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
13: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
14: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
15: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
16: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
17: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर
18: एभ्रो आज मेरो जन्मदिन हो याद त छ नि
9: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
18: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
9: ल अब आँखा खोला त
8: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र
10: अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840656 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
17: बालबालिकालाई लागू औषध दुरुपयोगबाट बचाऊ लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौ बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ बालबालिकाको संगतमा ध्यान दिऊ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
19: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश
20: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
21: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
20: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
21: हो र के डेन्टल रे
18: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
20: हाम्रा सेवाहरू
18: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
22: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
17: सवारी साधनको इन्जिन र चेसिस रोगी सम्बन्धी सूचना आदरणीय सेवा ग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
10: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
18: अलिकति जोत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन
2: खेत बारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
4: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेत बारी जोत्ने टिलर छँदै छ नि।
2: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स साथै कहाँ कहाँ उपलब्ध छ नि?
4: यो नेपालभर अवस्थित सबै होन्डा शोरूममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही शोरूमबाट उपलब्ध हुनेछ।
5: खेतबारी जोत्न, छोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
23: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस्। नगतै तपाईलाई फोन आउनेछ।
24: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गराउन त
25: हुन्छ
26: हुन्छ ल हुन्छ।
24: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
25: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
27: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
25: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
24: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
25: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
27: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
25: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
24: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
29: के भयो? के को हल्ला खल्ला हो यो?
30: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
31: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
29: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
31: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
30: हो त है, हामीले त ध्यानै नदिएको।
31: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
32: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

संस्कृति के हो भन्ने त सबले बुझिसक्यो आजकल। आफ्नो त यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झनझन गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986652, 9824747718, 9843449696 र 9861314472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
7: सूचना सूचना सूचना कोट देखिएमा
8: यदि तपाईँको बच्चामा जन्मसाथ पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे कोनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768, अङ्कमा 9852055768।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
1: सूचना।
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।

0: पोल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नउत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504030।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम वितरण केन्द्र को सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बाम्ती भण्डार सब स्टेशन बाटन लेखुपुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गते देखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गरी त्यस दिन कम्युनिकेटिङ गरेर विद्युत लाइन सञ्चालन गरिरहँदा त्यो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भई करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बाल बालिका तथा गाईवस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ।
1: विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केवी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचट्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर टहरा बास रुखको हाँगा वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी फलामे डन्डी बास पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतंग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 र निकुपिके नो लाइट 9841682211 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।
2: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा 37/17/83/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति
3: भर्ना म्याद 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याद 2083 साल मंगसिर मसान्तसम्म।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9143633537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा ना पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: काम छ ठट्टैमा यो भैसा जान लाग्यो, जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
4: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
5: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
5: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
4: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
5: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागुया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
5: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
4: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा।
5: ल दिदी, म त हिजे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
4: 98550179779
6: र 01592216। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी, काठमाडौँ।
7: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
8: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 79 80 09। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
10: खै जन्मदर्ता दिनुहोस् त।
11: जन्मदर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
11: पहिला कसैले भनेन?
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
13: जन्म मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेद का घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
15: वन जंगल को छेउमा घर आँगन

0: ना अस्ति भर्खरे किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
5: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
6: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: अदली सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: 県民生活参考をしてください。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि मिति गुणस्तर यकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्टेट स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आउसित भएकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि जी

bsnepl.com मा प्रकाशित सूचना हेर्नु अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारिक। सोलुक खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रम हुने मिति, भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। थप जानकारीका लागि 98150156 98148245 र 98427875 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु।

0: नागरिकता यता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वयं सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न पुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
1: लसुन बहिनी, सुलु दुखुन्द नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
1: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुखकुण्ड नगरपालिका पाँच सोलिरी सुनु खुम्बु।
3: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा उत्साह एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोइत प्रदेशद्वारा जनहितमा जारी
5: सन्देश।
6: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
7: आदरणीय सेवा ग्रही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: रेड पांडा मैराथन तथा रेड पांडा फंडन 2026
1: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुधकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गर्ने र तल्लु सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पीकेपीका 4054 मिटर उचाइसम्म पुगीपूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा नै फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखो पोङ डाँडा फाब्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुंगिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
2: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू, पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः रू 1,50,000, 1,50,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रू 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः रू 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ। दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू। रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरेको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ।
3: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
1: विशेष आकर्षणहरू। यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुने

विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
1: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असर महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राही हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 98-42-97-91 97-65-97-104।
2: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका।

0: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसत कोलकातामा देखिने जस्तै लक्षण छ त। कतै लागौसत त भाइ, के भएको तिमीलाई? निधाती भन त।
1: खै दिदी, के हुनु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ झाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
2: भारिस्ता लज सिर्जना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भ्रुक्षर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
4: कोटी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
5: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।

0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: Sanche Sulu FM Studio Time
2: Snapping Air Vihanako Ehara Bajo
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुदकुंड नगर पालिका 5 सोलू खुम्बू
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुलु एफएम सुलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आउँदा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9863868418
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पास कल्लेरी सोलुकुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
5: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णायक वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हाल यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णायकहरूले सूचीकृत हुनका लागि तपसिल बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रू 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा टेलिफोन नम्बर 0375207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385207611 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलेमगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा।

0: বালবালিকালে লাগু ঔষধ দুৰুপয় কৰা বচাও
1: লাগু ঔষধ সামাজিক অপৰাধ হ' কোনো কসৈলে প্ৰয়োগ নগৰ বালবালিকালে লাগু ঔষধক প্ৰয়োগ টাড়া ৰাখ বালবালিকাক সুংগত ধ্যান দিওঁ লাগু ঔষধবাট হুনে হানি কানুনী পৰিণামক বাৰে জানকাৰী দিওঁ বালবালিকাস নিয়মিত সংবাদ গৰ্ণে গৰ বালবালিকালে ঘৰ মায়া সময় দিনে গৰ বিদ্যালয়মৈ জীৱন উপযোগী শিক্ষা দিনে গৰ বালবালিকাক সকাৰাত্মক গতিবিধিলাই প্ৰোৎসাহন গৰ
2: আন্তৰিক মামিলা তথা কানুন মন্ত্ৰালয় কোচি প্ৰদীপ দ্বাৰা জনহিত সাৰি সন্দেশ
3: काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
4: होइन एकान्छा गीत गाउँदै कता हिँडि
5: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
5: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
4: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
5: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
5: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
4: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान छ बजेदेखि बेलुकी पाँच बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू फेर सुरक्षित गरिहाले कान्छा
5: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
6: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
4: प्रोपाइटर सुरू घिमिरे
6: 9850179979 र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ
4: यदि तपाईँको बस्नामा जन्मजात पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वर्णय स्थापना केन्द्र एसआरडीसी काफ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्सीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अंकमान 9852055768

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852583226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सवारी साधन को इंजन और चेसिस रूपकरण संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन नया खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजू वा अन्य कुनै कैफियत भई नभएको रुजू गरेर मात्र खरीद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँत नगर नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना
0: एक वितरण केन्द्र अन्तर्गत पर्ने बाम्ती भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गरी त्यस टिम कम्युनिस्टिङ गरेर विद्युत लाइन सञ्चालन गरिरहँदा सो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बाल बालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ।
1: विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केवी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँसहरू कुहाग वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी फलामे डन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतंग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्।
0: पोल ढलेको तार चुरिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852 85 32 26 प्राविधिक प्रमुख 9852 85 32 27 र लेखुपिके नो लाइट 9841 86 82 11
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोलु एफएम स्टुडियो टाइम
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतकुन नगर पालिका पास सोलू खुम्बू
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्यमन्त्री प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय संकट समाधानका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता पार्टीका कारण सम्पर्क विहीन भएका 826 जनाको खोजी चल्दै प्रधानमन्त्री शाह प्रभावित क्षेत्रको अवलोकनमा पहिरो र बाढ़ीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति चीनमा पनि 558 जना बेपत्ता इरानसँग फेरि वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको भनाई अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी र मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालद्वारा 171 रनको लक्ष्य प्रस्तुत नेपाल खबरमा अब पूरा खबर पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसदमा रहेका तथा बाहिर रहेका राजनैतिक दलहरूले साझा धारणा बनाएका छन् राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद व्यवस्थापन खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने तथा दीर्घकालीन पुननिर्माणका लागि सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेका छन् बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय विपत्तिका बेला सबै दल एकै ठाउँमा उभिने विगतको परम्परालाई निरन्तरता दिँदै वर्तमान संकट समाधानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो उहाँका अनुसार बैठकमा सरकारले गरिरहेको खोज उद्धार तथा राहतका प्रारम्भिक कार्यबारे जानकारी गराइएको छ भने विभिन्न दलले प्राप्त गरेका सूचना समेत सरकारलाई हस्तान्तरण गरिएको थियो सभापति थापाले अहिलेको मुख्य प्राथमिकता खोज उद्धार र तत्काल राहत रहेको बताउँदै पुननिर्माणको काम भने वर्षौंसम्म चल्ने र ठूलो आर्थिक क्षति हुनुभएकाले निरन्तर अनुगमन तथा सरकारलाई सुझाव दिने संसदीय संयन्त्र आवश्यक रहेको बताउनुभयो उहाँले यो संयन्त्रमा संसदमा प्रतिनिधित्व भएका नभएका राजनीतिक दललाई समेत समेटिने जानकारी दिनुभयो बैठकले विपत्पछिको राहत वितरण तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन संसद मार्फत विशेष समिति वा संयन्त्र गठन गर्ने प्रस्ताव गरेको छ विगतमा विपत्मा केही समयपछि प्राथमिकता परिवर्तन हुँदा पीड़ितहरू अलपत्र पर्ने अवस्था देखिएको उल्लेख गर्दै सभापति थापाले यसपटक यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो सरकारले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएका 826 जनाको खोजी भइरहेको जनाएको छ गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 165 जनाको शव भेटिएको छ सम्पर्कविहीन भएका 826 मध्ये 44 जना नेपाली सेना 28 जना नेपाल प्रहरी र 13 जना सशस्त्र प्रहरी र 579 जना पर्यटक रहेका छन् रसुवाका 161 जना नुवाकोटका एकजना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ व्यक्तिगत रूपमा गोसाई कुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन् रसुवा र नुवाकोटका स्थानीय बासिन्दा गाड़ीका चालक सहचालक यात्रु तथा व्यापारी निजी कम्पनीका कर्मचारी पनि सम्पर्कमा छैनन् टेलिफोन सेवा अवरूद्ध भएकाले पनि धेरै जनाको अवस्था थाहा हुन सकेको छैन परिवार आफन्त र साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्नो मान्छेहरूको खोजी गरिदिन आग्रह गरेका छन् साथै 73 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ प्रधानमन्त्री बालेन्द्र शाह आज बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर जानुभएको छ प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल बन्साल समेत प्रभावित क्षेत्र पुग्नु भएको छ प्रधानमन्त्री शाह सड़क मार्ग हुँदै बाढ़ी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ जानुभएको उहाँका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो प्रधानमन्त्रीले हिजो उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई निर्देशन दिइसक्नु भएको छ स्थानीय प्रशासन सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत पनि स्थापना र अवरूद्ध पूर्वाधार संचालनबारे छलफल हुने समेत प्रधानमन्त्रीको टोलीको योजना मा रहेका सहभागीहरूले बताएका छन्। यसैबीच नेपाली सेनाले रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा जोखिममा परेका मध्य आज बिहान 123 जनाको हवाई उद्धार गरेको छ। सेनाका अनुसार रसुवाको टिमले क्षेत्रबाट 95 जनाको सकुशल उद्धार गरिएको छ। ती मध्ये 8 विदेशी जना र त्यसै गरी रसुवाको हाकुको जलविद्युत आयोजनाको टनलमा फँसेका 7 जनाको पनि उद्धार गरिएको छ भने अरू 3 टनलमा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार टिमले क्षेत्रमा हराइएका 21 भारतीय पर्यटक पनि उद्धार गरेर काठमाडौँ ल्याउने तयारी भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिउँ पहिरो र बाढ़ीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति। संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसद्वारा नेपाल र चीनमा बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमेल इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
7: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ। कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना।
1: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएस भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन,
1: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एमपीआईबाट सुरु गरौ।
2: सीधा कुरा प्रश्न।

खबरमा अब थप खबरहरू। नेपालचीन सीमा क्षेत्रमा हिजो बिहान आएको विनाशकारी बाढ़ी र हिमपहरूले दुवै देशमा जनधनको ठूलो क्षति गरेको छ। रसुवाको लाङटाङ क्षेत्रबाट शुरू भएको विपदको असर चीनको तिब्बतको जिरङ सीमा नाकादेखि त्रिशुली र नारायण नदीको तटीय क्षेत्रसम्म परेको छ। प्रारम्भिक अध्ययन अनुसार लाङटाङ लिरिङ हिमालको उत्तरी भागमा गएको विशाल हिमपहरूपछि सीमा क्षेत्रको नन्दी खोलामा पानी पुग्यो र ताल बनेको र यो ताल फुटेपछि माटो ढुङ्गा र पानीको ठूलो भेग त्रिशुली नदीतर्फ आएको देखिएको छ। हिजो बिहान नेपाल चीन सीमा क्षेत्र नजिकै 4.4 म्याग्निच्युडको भूकम्प पनि गएको थियो। भूकम्प र हिमपहिरो बीच प्रत्यक्ष सम्बन्ध थियो वा हिमपहिरोले नै भूकम्पीय कम्पन उत्पन्न गराएको हो भन्ने विषयमा भने वैज्ञानिक अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बाढ़ीका कारण चीनतर्फ 3 जनाको ज्यान गएको छ भने 558 जना बेपत्ता रहेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। बाढ़ीका कारण धेरैजनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएको प्रति महासचिव गुटेरेसले दुःख व्यक्त गर्नुभएको वहाँका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। वहाँले मृतकका परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै महासचिव गुटेरेसले बाढ़ीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ। आज रामेसाथ दोलखा सिन्धुपाल्चोक काभ्रे ललितपुर भक्तपुर काठमाडौँ र स्वामुवा कोटु धादिङ गोर्खा लमजुङ तनहु कास्की स्याङ्जा पर्वत मेगदी बागलुङ पूर्वी रूकुम पश्चिम रूकुम सल्यान जागरको दैलेख सुर्खेतमा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले विभिन्न नदी र खोलामा बाढ़ीको जोखिम कायम रहेकाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। आज सुनको भाव 1200 रूपियाँले घटेको छ। नेपाल सुनका विनिवेश महासंघका अनुसार सुनको भाव आज तोलामा 3,20,900 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो 100 रूपियाँले घटेर तोलाको 3,22,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदी पनि 10 रूपियाँले घटेर तोलाको 4,965 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता फेरि शुरू गर्न आफू हतारमा नरहेको बताउनु भएको छ। उहाँले इरानलाई वार्तामा फर्कन पनि निश्चित समय सीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी गर्नुभएको एएफपीले जनाएको छ। यसबीच कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी आज तेहरान पुगेर इरानी अधिकारीसँग तनाव कम गर्ने र वार्ताको वातावरण बनाउने विषयमा छलफल गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियालाई दोस्रो अभ्यास खेलमा 171 रनको लक्ष्य दिएको छ। टर्सतिर बलिङ गरिएको नेपालले 41 ओभरको बलमा सबै विकेट गुमाएर 170 रन बनायो। नेपालले शुरूआतमा दबावको सामना गर्यो। 38 रन जोड्दा 5 विकेट गुमाएको नेपालको ब्याटिङमा रोहित पौडेल र गुलशन झाले सम्हाल्दै 6 विकेटका लागि 59 रनको साहस जारी गरेका छन्। गुलशन र करण केसी आउट भएपछि रोहित र कप्तान सन्दीप लामिछानेले ब्याटिङ सम्हालेका थिए। रोहितले अर्धशतक बनाएका छन् भने 86 बल खेलेका रोहित समान 3 छक्का र चौका सहित 61 रन जोड्न सफल भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 12:12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय, संकट समाधानका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता, बाढ़ी कण्डारी सम्पर्क विहीन भएका 826 जनाको खोजी चल्दै फ्रान्सिस शाह प्रभावित क्षेत्रको अवलोकनमा, भीम पहिरो र बाढ़ीले नेपाल र चीन दुवैतर्फ

0: र मलेसिया संघको दोस्रो अभ्यासमा नेपालद्वारा 171 रनको लक्ष्य प्रस्तुत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। 203 बजे नेपाल खबर लिएर फेरि आउनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा धन्यवाद। उज्यालो online.com पढेर सुन्ने गर्नुहोला। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
1: ए दाई, राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साधा स्टोरमा नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु उत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु। आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुनो एफएम। सुनो एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: तह प्रथम वर्षको वर्ण सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल साउन 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204656। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु।

0: मानव देश विखण्ड तथा ओसर पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: गर्छु न। विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा युथ नेपालद्वारा जनहितमा जन सन्देश।
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
3: आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सुझाव सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी।

0: सरकारले तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

नमूना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98

0: दिनका बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारबाही हुने व्यवस्था भएको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: किन खोज्नु भएको होला हजुर?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: यौन हिंसाबाट बचौ र बचाऊ, यौनसन्य हिंसा सामाजिक अपराध हो, बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ, बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
8: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकटिङ गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
7: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।
9: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि?
10: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
9: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल आँखा बन्द गरे।
10: ल अब आँखा खोला त।
9: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि, ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचादी पसलबाट हो नि। विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचादी उद्योग, सोनु दुत्कुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी।

0: बालबालिकाले लागु औषध दुरूपयोग गर्दै छन्। लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउँ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
3: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
2: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
3: हो र के डेन्टल रे?
4: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746583487।
0: सवारी साधनको इन्जिन र चेसिस रोकुपनी सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: मधुबन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Sony FM Studio Time
2: It's 1 PM Dusako Egg Bazar
0: Time check Kusatna New Star Digital Color Lab Tata Dwaramai Offset Press Solu Dutku Nadagar Palika Pass Solu Kumbu
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ

0: रत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
2: खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528282 साथै 98010208595 मा मिस कल गर्नुहोस् नगदै तपाईलाई फोन आउनेछ
4: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गराउन त
5: हुन्छ हुन्छ ल हुन्छ
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नुहुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या सुन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब उखड़ा मिलन चुकना
1: होंडा का विशेषता
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
2: सब उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङ को दिक्तेल बजार बाटै फाइनान्स को सुविधा सहित होंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
1: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाइनु का साथ ही सर्विसिंग सेवा
2: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
1: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
2: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारी भुजाई ओखलढुंगा
1: संपर्क नंबर 0375902222 9852880222 र 9842880300
3: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्न मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै छैन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
7: नेपाल सरकार

0: बाबू मैं मेरे तो हाथ खुट्टा अनुनाशा झमझम करनाशी हैरान बनाए मेरे हो के खे एक बार को जिंदगी दुख दुख में बिता पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भिंदा नदी रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हो रे उपचार कराने भाग हामजी औषधालय तीर हिड़क नहीं मैं दीदी और संगे जाऊ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सोमबाद हर्षावर संगे बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: आज बहुनीहरू श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न मै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौसो त भाइ के भएको तिमीलाई निधाती भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नाम भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
3: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सत्य छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
4: बारिस्ता लज सृजना गरी दुवेचरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती मालो गरौं लागु औषध बुक्क समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलो खगो र सोलो एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
5: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट नजिकको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क
3: राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: हिंसाबाट बचाउ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: हिंसाबाट बचौं र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचर कि नीति गुणस्तर यकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepal.com प्रकाशित सूचना हेर्न अनुरोध गरिन्छ।
1: दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात् अगस्त

गर्दीमा भर्ना सम्बन्धी एक सोलुकुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गठनको लागि 3 वर्ष ग्यालरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको निम्ति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीको लागि 9851001056, 9841848445 र सोलुखुम्बु कानून क्याम्पस।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Sony FM Studio Time
2: It's 2 PM New support D budget
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलू दुर्गु नगर पालिका 5 सोलू खुम्बू
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्य एफएम सुन्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: बिमार भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुम्ब नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
2: ल सुनु बहिनी, सोलु दुत्कुण्ड नगरपालिका ओडानुमा 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: ल नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुत्कुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलु दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा खुम्लिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश।
7: सचिव कार्यालयको जनहितमा जारी सन्देश।
8: पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजगी तन्मा।
5: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टा भित्र शिशुलाई स्तनपान गराउँ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिना पछि स्तनपान स्तनपान सँगै उमेर अनुसारको पुलो खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्रायहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभप्राय हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 63 97 104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सुनवाई सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युनिसिपल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेडिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0375-2711 वा सूचना अधिकारीको नम्बर 9852-8283 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-2446 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: प्रोसेस गर्नुपर्छ। थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चुक्न जापानी भाषा पढ्ने अनि जापान जाने।
0: होइन, त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त? अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। यसका साथै कममा ल्याएका वा कम जिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
0: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुँदैछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
0: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क
1: 9850 17979
2: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल किच्चेपाटी, काठमाडौँ।

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईंको बस्नामा जन्मजात पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारी का लागि सम्पर्क नम्बर 9852557068
2: अंक 9853057682।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 82 26, प्राविधिक प्रमुख 9852 82 27, सूचना अधिकारी 9852 82 26 र काउन्टर 0382204 03।
1: समय नै महत्व दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिसन।

0: राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुख सुझाव सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना। एक वितरण केन्द्र अन्तर्गत पर्ने बाम्तिक भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गर्ने टेस्टिङ कम्युनिसिङ गरेर विद्युत लाइन सञ्चालन गरिरहँदा सो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केभी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँसहरू कुर्न वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामी डन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतङ्ग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 र निकुपिके नो लाइट 9841682211 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।

0: दिवसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस चुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: प्रदेश विपद सामना गर्न 10 नोभे साँझ संकल्प गरेको छ। आज बसेको सर्वदलीय बैठकमा दलहरूले विपदको समयलाई राष्ट्रिय एकताको परिचयको रूपमा व्याख्या गर्दै दलगत मतभेद भन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपीलको पहिलो नम्बरमा राहतको काममा गएर राजनीतिकरण गर्ने उल्लेख छ। उद्धार तथा राहतमा राजनैतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने दलहरूले निर्णय गरेका छन्। यस्तै अपीलमा दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खाता मार्फत मात्र जम्मा गर्न आह्वान गर्ने दलहरूको निर्णय छ। यस्तै दलहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने हिमतालको वैज्ञानिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने विपद कूटनीति र पूर्व सूचना प्रणाली स्थापना गरी पूर्व सूचना प्रणालीलाई संस्थागत र प्रविधि मैत्री बनाउने र पालिकाको पहिलो प्रतिकारका रूपमा रहेको भूमिकालाई सुदृढ गर्दै महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार र राहतलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै अपीलमा क्षतिग्रस्त संगठनलाई अझ सुरक्षित र उत्थानशील ढंगले पुननिर्माण गर्ने तथा कालो बजारी कृत्रिम अभाव र राहत दुरूपयोगमा संलग्नलाई कड़ा कानूनी कार्यवाही गर्ने जलवायु न्यायको मुद्दा उठाउने अन्तर्राष्ट्रिय सहयोगको अपील गर्ने र विपदपछिको पुननिर्माण जलवायु अनुकूलन जोखिम न्यूनीकरण तथा राष्ट्रिय विपद नीतिमा सुधारका लागि संसदीय समिति गठन गरी सरकारका काम कार्यवाहीको निरन्तर सल्लाह सहयोग र अनुगमन गर्ने निर्णय पनि भएको उल्लेख छ। विपदलाई राष्ट्रिय एकता पूर्व तयारी र उत्थानशील पुननिर्माणको अवसरका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि दलहरूले व्यक्त गरेका छन्। हिजो भोटेकोशी नदी हुँदै आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 270 जना पुगेको छ। नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म विभिन्न जिल्लामा 30 शव भेटिएका हुन्। सबैभन्दा धेरै चितवनमा 108 जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 62 वटा, धादिङमा 27, गोर्खामा 20, रसुवामा 17, नवलपरासी पश्चिममा 15, नुवाकोटमा 12 र तनहुँमा 9 वटा शव भेटिएका हुन्। यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण स्थलका रूपमा प्रयोग गर्ने भएको छ। चितवनका प्रमुख अधिकारी गणेश अर्याललाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले अस्पतालमा पर्याप्त ठाउँ नभएका कारण प्रतिष्ठानको भवन प्रयोग गर्न थालेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौँ फर्कनु भएको छ। उहाँले प्रभावित स्थानीय बाढ़ी पीड़ित तथा घाइतेसँग भेटेर यस अवस्था बारेमा जानकारी लिनुभएको छ। उहाँले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगति बारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकारका लागि थप प्रयास गर्न निर्देश दिनुभएको छ। यसैबीच रसुवामा आएको बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ। झण्डै 4,000 जना सैनिकहरूको समन्वयमा घाइतेहरूको खोज तथा उद्धार आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी गराउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको भीषण बाढ़ी 6 घण्टामा नारायणीसम्म कसरी पुग्यो भन्ने विस्तृत प्राविधिक विवरण सार्वजनिक गरेको छ। महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार सेटेलाइट तस्विर तथा प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सीमा क्षेत्र नजिक हिम पहिरोका कारण आकस्मिक बाढ़ी आएको देखिन्छ। महाशाखाका अनुसार सीमाबाट 1 किलोमिटर तल रहेको रसुवागढ़ी जल मापन केन्द्रले अन्तिम पटक बिहान 8:40 विवरण पठाउँदा नदीको जलसतह 1.62 मिटर थियो। त्यहाँ भोटेकोशीको जलसतह सतर्कता तह 6 मिटर र खतरा तह 7 मिटर तोकिएको छ। बाढ़ीले केन्द्र नै बगाएपछि त्यसपछि विवरण आउन बन्द भएको छ। त्यसपछि सीमा क्षेत्रबाट प्रवेश गरेको उच्च गति बहाव र गेग्राम सहितको बाढ़ीले रसुवा नुवाकोट धादिङ गोर्खा र चितवन लगायतका तटीय क्षेत्रमा ठूलो प्रभाव पारेको गरेको छ। महाशाखा अनुसार बिहान 8:50 पछि आफ्नो केन्द्रमा 3.8 मिटर जल सतह मापन थियो। त्यहाँको सतर्कता तह 5.5 मिटर हो। त्यसपछि त्यहाँको केन्द्र पनि बाढ़ीले बगायो। सीमाबाट 36 किलोमिटर तल रहेको बेत्रावतीमा 9:20 त्रिशुलीको जल सतह 3.55 मिटर मापन भएको थियो। त्यहाँ सतर्कता तह 4.1 मिटर र खतरा तह 5.5 मिटर हो। त्यसपछि बेत्रावती जलमापन केन्द्रको विवरण पनि आउन बन्द भयो। यसको अर्थ केन्द्र बगियो। मलेखुमा रहेको फुर्की जलमापन केन्द्रमा बिहान 11:26 जल सतह 7 मिटर र 11:40 8 मिटर पार भयो। फुर्कीमा त्रिशुलीको उच्चतम 10.48 मिटर पुगेपछि जलमापन केन्द्र बगायो। मुगलिन नजिक कालीखोलामा दिउँसो 2:02 खतरा तह पार गरेको देखिन्छ। 12.1 मिटर खतरा तह रहेकोमा कालीखोलामा उच्चतम 12.35 मिटर जल सतह मापन भएको थियो। देवघाट जलमापन केन्द्रमा दिउँसो 3:20 बाढ़ी पुगेकोमा 4 बजे जल सतह 6.57 मिटरको उच्चतम बिन्दुमा पुगेपछि क्रमशः घटेको पाइएको छ। प्रारम्भिक अनुमान अनुसार देवघाटमा 2:10 छ बजीसम्म आधार बहाव भन्दा अतिरिक्त बाढ़ी जन्ने पानीको आयतन झण्डै 2 करोड़ घन मिटर रहेको प्रारम्भिक अनुमान छ। महाशाखाले हिजो 6,79,000 नागरिकलाई एसएमएस पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक नीति साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
6: सुन त मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्टन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आशाको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 056-494-3333 493-5555

0: ำเราเลยเสียปานิ
1: चाड पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बर्सि उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्रॉ कूपन पाने 3 वर्ष एसी एक चार डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल ट्रक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र रंजाउन सपना
2: सीधा कुरा प्रश्न विचार यो हो उज्याला रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो आएको बाढ़ीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव नगरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार राहत र पुननिर्माणका योजनाबारे जानकारी गराउनु भएको हो। अर्थमन्त्री वाग्लेले बाढ़ी पहिरो र विमानमा परिविपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो। उहाँले विपद पछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25,000 रूपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले 2072 सालको भूकम्प पछिको पुननिर्माण जस्तै अहिले पनि वैज्ञानिक तथ्यका आधारमा पुननिर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। विदेशको खबर कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रत्यक्ष सहयोगले मस्तिष्कको शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर सफलतापूर्वक हटाइएको छ। बेलायतको बेडफोर्ड सायर राइस हिवर्डले शल्यक्रिया नगराएको भए उहाँको दृष्टि गुम्न सक्ने युनिभर्सिटी कलेज लन्डन अस्पतालका शल्य चिकित्सकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। एआई उपकरणले शल्यक्रियाको भिडियो फिडको विश्लेषण गरेको र शल्यक्रियाका बेला चिकित्सकहरूलाई मस्तिष्कमा रहेका महत्वपूर्ण तर लुकेका नसा र स्नायुहरूबाट कसरी बच्ने भन्ने बारेमा सल्लाह दिएको थियो। चिकित्सकहरूलाई ट्युमरको सकेसम्म धेरै भाग सुरक्षित रूपमा हटाउन मदत गरेको खबरमा उल्लेख छ। मस्तिष्कको जाँचबाट 48 वर्षीय हिवर्डको पिट्युटरी ग्रन्थीमा 11 मिलिमिटरको क्यान्सर नभएको ट्युमर बढ़िरहेको पत्ता लागेको थियो। शल्य चिकित्सकहरूले राइस हिवर्डलाई विशेषज्ञका विशेष रूपमा तयार पारिएको एआई उपकरणको प्रयोग गरी गरिने शल्यक्रियाको अनुभव लिने पहिलो व्यक्ति बन्ने प्रस्ताव राख्दा उहाँले कुनै हिचकिचाहट देखाउनु भएन। बेलायतका एक अवसर शल्यक्रिया शल्य चिकित्सकले वर्षमा यस्ता झण्डै 10-20 शल्यक्रिया गर्छन् र बिरामीको शारीरिक संरचना बारे जानकारी लिन शल्यक्रिया अघि गरेका स्क्यानहरूमा भर पर्छन्। अब खेल खबर। एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ। नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसियाले 40 ओभर एक बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो। मलेसिया एक समय मात्र एक विकेट गुमाएर 94 रनको अवस्थामा रहे पनि नेपाली बलरहरूले लगातार विकेट लिँदै जित दिलाए। मलेसियाका अकिल भाइदेले 56, नासुज साकिबले 51 रन बनाए। नेपालका ललिता राजवंशले 3 तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह हेरी, रोहित पौडेलले 2-2 विकेट लिए। यस्तै हेमन्त धामीले 1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर एक बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, गुलशन झाले 45 रन बनाए। मलेसियाका अकिल भाइदले 4 विकेट लिए। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो। अस्ट्रेलियामा चलिरहेको टप इन्टी 20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बेहोरेको छ। यसले नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल ए हैदराबाद किङ्समेन एकाडेमीसँग 31 रनले पराजित भयो। किङ्समेनले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल एले 19 ओभर 2 बलमा 166 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका कुशल भुर्तेले 66, लोकेश बमले 38 रन बनाए। किङ्समेनका स्कट कुगेई लेनले र उषामा मिरले 3-3 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको किङ्समेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो। अब नेपाल एले लिग चरणमा एक खेल खेल्न बाँकी छ। नेपाल ए 5 खेलमा 4 अंकसहित तालिकाको 7 स्थानमा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ पछि विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट दशभूमि संकल्प नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन हिजोको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार हिजो भोटेपछि नदी हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढ़ी 6 घण्टामा नारायण पुगेको विवरण सार्वजनिक अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर हटाइयो एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिटको विश्लेषण र नेपालले दोस्रो अभ्यास गर्न पनि मलेसियालाई हरायो टप इन टी20 श्रृंखलामा नेपालले
3: नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी औषधिको भूमिकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि dobsnepal.com प्रकाशित सूचना हेर्नुमा अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीक। यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ। हिमालमा घाम पर्दा मिठो बोली बोल्छ। स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ। सहर बजार गाउँघरमा नाता जोड्दै आयो। आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो। आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो।
6: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका 0.6

नमस्ते नमस्कार लोक संगीत युवा बिंद संपूर्ण में हार्दिक हार्दिक स्वागत को साथ में कार्यक्रम आपने पाखा आपने बाका निरुपस्थित भई सकता सौ प्राविधिक मित्र को साथ में आवाज में छू मिर्की लम शेर्पा सुंदर हमला यह समय में पूर्व नेपाल की पहले सामुदायिक रेडियो सोलाफ्याम 101.2 MHz में कार्यक्रम आपने पाखा आपने बाका सुंदर हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर तपाईको रेडियो सेटमा उपस्थित हुने गर्दछौं र आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइरहेका छौं भने विशेष गरी आज चाहिँ हामी बिहीबार बसाईमा रहेका छौं र बिहीबार बसाईमा चाहिँ तपाईहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका रोजेर चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई पनि सम्झना सक्नुहुनेछ र यसको लागि चाहिँ आउन सक्नुहुनेछ 97649574 को लाइन चाहिँ तपाईँहरूका निमित्त चाहिँ खुल्ला गरिसकेका छौ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरी हेलो को हुनुहुन्छ कहाँबाट हेलो नमस्ते नमस्कार गुड आफ्टरनुन मदन श्रेष्ठ भएर हुनुहुन्छ ओहो मदन श्रेष्ठ जी अनि के छ खबर हाम्रो पनि एकदमै ठिकठाक छ भन्नुपर्छ है हाम्रो मौसम चाहिँ आज डुम्मा डुम्मा भइरहेको छ र हाम्रो खाजा चाहिँ बाँकी छ भन्नुपर्छ अनि मदनजीले चाहिँ खाजा दिनुभयो कि बाँकी छ त अनि आज त्यता खुटाङतिर चाहिँ मौसम कस्तो छ नि मदनजी ल ठिक छ मदनजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ आज कुन लोक बाका रोज्न चाहनुहुन्छ त मदनजीले कतिजना यदि तपाईँको लागि राख्ने छ आफ्ना नजिकका मात्र एकजना साथीले पनि सम्झन सक्नुहुनेछ है ओके बाई साथी हुनुहुन्थ्यो खुटाङको साथी मदन श्रेष्ठजी हुनुहुन्थ्यो उहाँले पनि मिठो कुरा खाने गर्दै आफूलाई मन परेको मिठो लोक बाका रोप्दै भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र 97649574 को लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन चाहिँ तयारी गर्दै गर्नुहोला र अहिले भने चाहिँ हामी मदन श्रेष्ठजीको रोजाईतर्फ नै जानेछौ उहाँको रोजाईमा पर्न सफल निकै नै मिठो गीत रहेको हातमा रातो जोला बोलकोले बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ राजु परियारलाई देवी गर्तीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौं र यो लोक बाकाको साथमा चाहिँ पहिला हामी छुट्टो विश्रामतर्फ मोडिनेछौं र विश्राम पश्चात फिर प्रतीत हुनेछौं

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बान्तिक भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गर्ने टेस्टिङ कम्युनिसिङ गरेर विद्युत लाइन सञ्चालन गरिने हुँदा सो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्ट्रे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केवी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँसहरूको नगवा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामी डन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपड़ा झुण्डा पतंग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखिमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखिमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखिमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 र निकुपिके नो लाइट 9841682211 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र पल्लेरे सोलुखुम्बु। स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्न अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात्

0: प्रथम वर्ष को बढ़ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: connects to your heart. Solo FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

0: कार्यक्रममा आफ्नै पात्र आफ्नै बाकको युवाले पहिलाने छोट विश्राम रहेको थियो। पहिलाने छोट विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई। यस समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो कार्यक्रममा आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज चाहिँ हामी विशेष गरी बिहिबार दशैंमा रहेका छौं र बिहिबार दशैंमा चाहिँ हामीले लिएर आएका छौं आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका चाहिँ रोज्न सक्नुहुनेछ र आफ्नो नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरिकन स्वागत गरिहालौ। को हुनुहुन्छ कहाँबाट? हेलो,
1: गुड
0: आफ्टरनुन दर्शन नमस्ते। हजुर, तिमीलाई पुष्पा कार्कीजी बोल्दै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ त पुष्पाजी यो समयमा? बस्तु बाख्राको घाँसपात गर्दै हुनुहुन्छ? अनि खाजा दिनुभयो कि बाँकी छ त पुष्पाजीले? ल ठिक छ पुष्पाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन लोक बाख्रो रोज्न चाहनुहुन्छ त पुष्पाजीले? पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ। आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झना सक्नुहुनेछ है।
1: सर्वप्रथम हजुरका लागि मिठो भइसक्यो कार्यक्रम सञ्चालन गर्नुहुन्छ। हजुरका लागि अनि सोली आसन सम्पूर्ण परिवारलाई र मलाई चिन्ने नचिन्ने लोक सुनेर चिन्नु होला भन्दै दिँदा हुन्छु।
0: ओके भाइ, साथी हुनुहुन्थ्यो तिमीलाईबाट पुष्पा कार्कीजी हुनुहुन्थ्यो। उहाँले पनि हामीले राखेका लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र अब पनि चाहिँ ढिला नगरिकन पुष्पाजीको रोजाईतर्फ नै जानेछौ। उहाँको रोजाईमा पढ्न सफल निकै नै मिठो गीत रहेको छ। बिहे गरे गलत सहितमा भने निकै नै मिठो गीत रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ शान्ति श्री परियार र त्यसै गरी मदन प्रसाद पौडेलको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौं।

फेरि पनि स्वागत गर्दछु बखरी मात्रमा चाहिँ हामीले निकै नै मिठो बाका सुनेर चाहिँ मनोरञ्जन लिइसकेका छौँ र तपाईँहरूले पनि मनोरञ्जन दिनुभएमा र पक्कै पनि यो समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, गाउँ घरमा हुनुहुन्छ भने मेलापातिर हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला र त्यसै गरी चाहिँ गाँस दौरामा गर्दै हुनुहुन्छ होला र यदि तपाईँहरू सहरतिर हुनुहुन्छ भने आफ्नो पसल व्यवसायलाई अगाडि बढाउँदै हामीलाई सुन्दै हुनुहुन्छ होला भने कतिपय साथीहरू यात्राको क्रममा पनि हुनुहुन्छ होला र जे जस्तो अवस्थामा पनि भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुटाएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र आउन सक्नुहुन्छ।

आज पनि खोजी कार्यमा लागिरहेको छ। कतिपय साथीहरूको त आफ्नो आफन्तहरू पनि बेपत्ता छन् होला। कतिपय साथीहरू चाहिँ निकै नै चिन्तित अवस्थामा हुनुहुन्छ होला। आफ्नो परिवारको खोज्ने कार्यमा चाहिँ निरन्तर लागिराख्नु भएको होला। र कामना गर्दछु तपाईँहरूको आफन्तहरू सकुशल भेटियोस् अनि सकुशल आफ्नो घर परिवारमा चाहिँ फर्कियोस् भन्न चाहन्छु। र फेरि पनि हामी ढिला नगरिकन अर्को गीततर्फ जानेछौ, किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन। त्यसकारण चाहिँ हामी अर्को गीततर्फ जानेछौ। निकै नै मिठो गीत रहेको छ, एउटै मोटु बोलको गाथा रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ संगम थापा, शारदा रसैली र त्यसै गरी कपिला वैदाको आवाजमा सजिएको यो मिठो लोकबाका हामी एकैछिन सुन्नेछौ। र यो लोकबाकाको साथमा चाहिँ दोस्रानी अन्तिम विश्राम तर्फ मोडिनेछौ र विश्राम पश्चात फिर उपस्थित हुनेछौ।

0: रेड पांडा मैराथन तथा रेड पांडा फाउंडन 2026
1: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुदकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। विपन्नका वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पिकेटीका 4054 मिटर उचाइसम्म पुगी पुनः थेक्सिन पेमा छोलिङ गुम्बा माने फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरए बाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखो पोङ डाँडा फार्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गे।

0: यस यो कम्युनिटी रन दौड़ान सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
1: म्याराथनमा महिला र पुरुष दुवैतर्फका पुरस्कारहरू पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000 1,50,000 र 30,000 साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। फरेस्ट गार्डिङ वर्गमा पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पान्डा कम्युनिटी रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000 20,000 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पान्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ।
0: दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ।
1: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
0: विशेष आकर्षणहरू यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
1: सम्पर्क नम्बर 9843449 9865 हिमाली स्वास्थ्य र वातावरणीय सेवा सुरु।

0: लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टोरे, तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज।
1: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखला ढुङ्गा रुन्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.

0: कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो र दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरियो भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफिया 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहाल्नु को हुनुहुन्छ कहाँबाट हेलो
1: हेलो
0: नमस्ते
1: दिदी
0: नमस्ते नमस्कार कहाँ बाटो को बोल्दै हुनुहुन्छ खोटाङबाट को बोल्नुभयो हिरा कुमारी श्रेष्ठ बोल्दै हुनुहुन्छ अनि हिराजी कार्यक्रममा पहिलोचोटि सहभागिता जनाउँदै हुनुहुन्छ हिराजी एकदमै धेरै स्वागत छ तपाईँलाई आजको दिनमा पनि निरन्तर सहभागिता जनाउनुलाई अनि हिराजी यो समयमा के गर्दै हुनुहुन्छ नि हाम्रो त खाजा बाँकी नै छ भन्नुपर्छ है हिराजी ल ठिक छ कार्यक्रममा सहभागिता जनाउनु भएको छ आज कुन लोकबाका रोप्न चाहनुहुन्छ त हिराजीले आज कुन लोकबाका रोच्न चाहनुहुन्छ त हिराजीले पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ आफ्ना नजिक मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है ओके बाई साथी हुनुहुन्थ्यो खोटाङबाट हिरा श्रेष्ठजी हुनुहुन्थ्यो उहाँले पनि मेठो कुराकानी गर्दै रमाइलो लोकबाका रोप्दै भने साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी कार्यक्रम कम्ती अन्तिम चरणमा पनि आइ नै सकेको छ र अब भने चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन चाहिँ लिन सक्दैनौ र अब भने चाहिँ हामी कार्यक्रमबाट बिदा लिनुपर्ने हुन्छ र कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र यो तिन जेलसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो हाम्रो कार्यक्रमलाई अन्तिम समाज सुनेर साथ दिनुभयो र त्यसै गरी कार्यक्रममा सहभागिता जनाउन हरु प्रयास गर्नुभयो तपाईँ तमाम श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो भण्ड पोथीको आवाजलाई तपाईँको रेडियो सेटामी मोबाइल शीर्षमा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको साथ राजदिङमा हुनुहुन्छ रेविका रायजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्तमा निकै नै मिठो गीत रहेको छ जुन चाहिँ हिरा श्रेष्ठजीको रोजाईमा पर्ण सफल गीत रहेको छ सिलाई दिउला बोटो बोलको लोकबाका रहेको छ र जसमा आज आवाज गर्नुभएको छ खुमान अधिकारी र विष्णु माझीको आवाजमा सजिएको यो मिठो लोकबाका छर्दी आजको कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी दिदी बाह्र दशैंबाट म कार्यक्रम प्रस्तुता शेर्पी लमेश शेर्पा पनि विदा हुन चाहन्छु नमस्कार

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बान्तिक भण्डार सब स्टेशनबाट लेखुपुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गरी टेस्टिङ कम्युनिस्टिङ गरेर विद्युत लाइन सञ्चालन गरिरहेको हुँदा सो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भई करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केभी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर टोहरा बाँसहरू कुहा वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामे डुन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झण्डा पतंग तार वा अन्य वस्तु नझुन्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखिमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बढेको देखिमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583220 प्राविधिक प्रमुख 9852583227 र निकुपिके नो लाइट 9841882211 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु। स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। शिक्षित तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्नुहुन अनुरोध गरिन्छ। दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारीख। सोलुखुम्बु कानून क्याम्पस एनएलबीमा भर्ना सम्बन्धी यस सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005 56 9841285445 र 9842847 75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून।

नमस्कार पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। बुधबार रसुवाको भुटेको सिहुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीमा परेर बेपत्ता भएकाहरूमध्ये अहिलेसम्म 289 जनाको शव फेला परेको छ। दिउँसो 3 बजेसम्मको तथ्याङ्क अनुसार रसुवामा 3, नुवाकोटमा 12, धादिङमा 29, गोर्खामा 29, तनहुँमा 16, चितवनमा 121, पूर्वी नवलपरासीमा 65, पश्चिम नवलपरासीमा 14 जना शव भेटिएको हो। नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाईकुण्ड पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरूलाई थुन्छेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको छ। मन्त्रालयका अनुसार गोसाईकुण्ड थुन्छेश्वर काठमाडौँ हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिने जनाइएको छ। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म थुन्छेतर्फका नियमित मार्ग प्रयोग नगर्न भनेको हो। सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट सदरमुकाम विदुर र आसपासको क्षेत्र निरीक्षण गरी काठमाडौँ फर्कनु भएको छ। भौतिक पूर्वाधार विकास मन्त्री सुनील लम्साल र उहाँको टीम त्यहाँ स्थित सेनाको बारेकमा पुगेको छ। सरकारी स्रोतका अनुसार बिहिबार प्रधानमन्त्री नुवाकोट आउने कार्यक्रम बनेको थिएन तर अन्तिम समयमा प्रधानमन्त्री बालेन्द्र स्वयंले नुवाकोट गएर बाढ़े प्रभावितको हालचाल बुझ्ने विचार गर्नु भएको थियो। त्यसपछि उहाँको भ्रमण तय भएको थियो। नुवाकोट पुगेर उहाँले विभिन्न क्षेत्रका बाढ़ी पीड़ित स्थानीय घाइतेहरूलाई भेट्नु भएको छ। उहाँ काठमाडौँ फर्के पनि भौतिक मन्त्री लम्साल नुवाकोटमै हुनुहुन्छ। नेपाली सेनाले उद्धार खोजी बिना भइरहेको प्रगतिबारे मन्त्री लम्सललाई अवगत गराएको छ। शीघ्र प्रतिकार्य र उद्धारका लागि थप कोशिश गर्न मन्त्री लम्सलले निर्देशन दिनुभएको छ। चीनका प्रधानमन्त्री ली क्वांग चीनतर्फका बाढ़ी प्रभावित क्षेत्रको भ्रमणमा आइपुग्नु भएको छ। नेपाल स्थित चीनिया दूतावासका अनुसार वहाँ आज आइपुग्नु भएको हो। बुधबार आएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालतर्फ मात्र करिब 100 जना चीनिया नागरिक बेपत्ता भएको चीनले जनाएको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिना जियानले बिहिबार नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद प्रभावित क्षेत्रमा करिब 100 चीनिया नागरिक बेपत्ता रहेको जानकारी दिएको हो। चीनतर्फ भने बिहिबार बिहान 8 बजेसम्म 3 जनाको मृत्यु भएको, 558 जना बेपत्ता रहेको र 2 जना स्थानीय गाउँलेको उद्धार गरिएको थियो। चीनले बाढ़ी प्रभावित क्षेत्रमा उद्धारमा काम तीव्र बनाएको छ। अन्तिममा खेल समाचार। अस्ट्रेलियामा चलिरहेको टप एन टी ट्वेन्टी श्रृंखलामा नेपालले को एटोलीले तेस्रो हार बेहोरेको छ। योसँगै नेपालले सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपालले हैदराबाद किंग्समेन एकाडेमीसँग 31 रनले पराजित भयो। किंग्समेनले दिएको 198 रनको लक्ष्य पसाएको नेपाल एले 19 ओभर 2 बलमा 166 रन बनाउँदा सबै विकेट गुमाएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5216 फोन वा सोलु एफएम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरु एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोली रुत्कुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: खै जन्मदर्ता दिनुहोस् त।
4: जन्मदर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: जंगल को छेना घर आंगन पर निधन।

0: ti voglio immagino.
1: Nepal Sarkar, Vidyapan Board.
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। सट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 98059090094 र 98638684। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: बालिकाबाट बच्चन र बचाउ यौनचनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचनी हिंसाको दुखीमा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदीबाट एसिटीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पर्क गराउ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: todos. Es un consejo, salvo Juanito Rosay.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे विशेष लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोषको प्रदेशद्वारा जनहितमा जारी सन्देश स्कूल नेपाल को स्टूडेंट होम प्रोग्राम को लगी एकजना महिला कर्मचारी आउस्थित भैया दरखास्त आह्वान शिक्षित तथा योग्य उम्मीदवार विस्तृत जानकारी तथा आवेदन का लगी GOBSNEPL.com में प्रकाशित सूचना योग महीना अनुरोध कर दरखास्त दिने अंतिम मिति यही भदौ 15 गति अर्थात अगस्त 31 तारीख सोलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गासीको लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुने जानकारी गराइन्छ भर्ना कार्यक्रमको मिति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ क्लास 30 गतेसम्म सब जानकारीको लागि 9851005556 9841825445 र 9842847775 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्ली आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सन्निधिको बुद्ध विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आधार निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873385 र 9861034213
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सनेरी सोलुखुम्बु
3: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेँ हौ नसुनी बहिनी सुनि दुखुमा नगरपालिका ओडानीमा पासमा भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ दुसुरीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरू सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 9763-0057-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुखकुण्ड नगरपालिका पाँच सल्लेरू

0: ক্ষণপ্রায় গদা দিন দিন সড়কসীমা অতিক্রমণ মধ্যে সড়কসীমা উচ্চা এবং স্থায়ী সমীক্ষণা নির্মাণ করেন সড়কটির নামে ঠল তথা পানি বিকাশ ভ্রমদহনা নদী সবারই সলাঙ্গা লীন অনুসার পালনা করেন রোগরান সবারই সলাঙ্গা ট্রাফিক নিয়মকে পালনা করেন সবারই সাধুমা ভূমি রথ ও স্বপ্না বসির যাত্রা করেন সড়কের সীমতা ভুন্ডা বড়ি ভাগ প্রয়োগ করেন জেব্রা ক্রসিং বাট মাতৃ বাটো কাটনি করেন সড়কটি তথ্য মধ্যস্থিমার গড়ি করেন যাত্রাকে প্রবাহ কোন সমস্যা ভয়ে নৈতিক প্রহরীলাই খবর করেন
1: আন্তরিক মামিলা তথা কানুন মন্ত্রণালয়ে উত্তর প্রদেশ দ্বারা জনহিত মা জারি সন্দেশ
2: মোবাইল ড্রাইভিং টাইম প্রেম গানি যুগল জোড়ি স্পিডমা হুইদা আছে ভয়ে বেবা আমার দুজনে
1: রেড পান্ডা ম্যারাথন তথা রেড পান্ডা ফাউন্ডন 2026
0: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुदकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ विपन्नक वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटक गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित फेक्सिन पेमा सोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पीकेपीका 4054 मिटर उचाइसम्म पुगीपूर्ण थेक्सिन पेमा सोलिङ गुम्बा माने फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन पनि संचालन हुनेछ जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखोप पोङ डाँडा फाब्ने ठूलो घर हुँदै फर्किएर पुनः थेक्सिन पेमा सोलिङ गुम्बामा टुङ्गिनेछ यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ
1: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000 1,50,000 र 30,000 को साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ फरेस्ट गार्डियन वर्गमा पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000 20,000 10,000 र 5,000 प्रदान गरिनेछ दौड़ पूरा गरेका सबै धावकलाई फिनिसर मेडल समेत प्रदान गरिनेछ सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026मा सहभागी हुने इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क रेड पाण्डा म्याराथनमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.org इमेल गर्न सकिनेछ सबै खेलाड़ीले आफू स्वस्थ र दौड़न योग्य रहेको सो घोषणा गर्नुपर्नेछ स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुनु छैन
0: विशेष आकर्षणहरू यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्यातिप्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ
1: सम्पर्क नम्बर 9843449 9865119 हिमाली स्वास्थ्य र वातावरणीय सेवा सुरु

राती को डोरी झमका संगला राती को डोरी झमका संगला भट्टी जाना दे

0: जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौ। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ। जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना।
2: महाकुल गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राही भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकको भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: सामाजिक सुरक्षा भत्ता वितरण नीति यही टाइम 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 63 97 104।
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
4: आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, बिग्राउँदै पनि जाने भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। मै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किस्तिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। मैमा दिदी सम्झ।

0: 바로 이또 마구서 불꽃다마 무슨 짓도 먹으셔서 고필스 마구서도 나이키도 알고 빈야 이리 하지 보나도
1: 그러기니 혹시 모르나 사실은 요한테 가난한 여덟 짓지가리 무릎은 맞는 새끼나 그렇하니 뒤집어서 미스터리 바람이 문제가요 얼른 또 뭐하든 하고서 작은 새끼나 얼른 가로 보내놨고서
0: 가로 싸로 말 길이 다세요 근데 그렇고 있었도 사는 벌써 뒤에다 한 번 싸하러 길이서로 막아두었다는 거거든요 선지도 하며 아마 불안했어 나서 뭐하는 거였지 어디서 숙대서 이스코 선덕 샷빈이 떠나요
1: 문제빈이 남의가 어머니 쓰던 사례로 입에서 말을 너무 좋아하시거든요 우리 세부들의 뿐은 대리의 녹화도 있었어요. 우리 세부의 뒷거리가로. 그냥 막걸어. 우리 세부의 눈가게 있네.
0: 마리스마마 수저다구리 누구들이 들여오리 버스와 바다타 나구 바다타와 나구 섭수 비스 스와스티 사부터리 나구 바다타나 수스타 사물 구나기 포에 거버 아버섯 바부하코 바다타나리 버리바식 거리구사 예스타 바다타리 마리스코 기브리아 이스타일 보다니가 포다 파르가 사탄 우스코 바하라 포스사이다 포리바타 겨우다사 두생기 나구 섭구 포유 우사파사르 무카 야비드르바 조디 수스타 지원 कुसब सदास दीर्बाबा हाथी वालों को लागू असर दुक्का सदास दीर्बाट कलागी तीनों प्रशासन कार्यालय से लुकगो या सुनो ऐसे को सुविधा प्रयास में जरा जुटना जारी संदेश नागरिक सहायता कक्ष संचालन होने से मंदिर सुनो अदालत या ग्रही महान भावना या तक व्यवस्था कार्यालय बाट प्रबंधन सुविधा प्राप्ति को सहज करने को लागी नागरिक सहायता कक्ष संचालन को निगोशा उक्त कक्ष बाट मुस्लिम को सेवा प्राप्त को निश्चित होनेशा सेवा प्राप्ति को लागी नागरिक सहायता कक्ष बा संपर्क नाप्नो अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनास होइन गुनासो सुने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ यौन हिंसा सामाजिक अपराध हो बालबालिका यौन हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्तको साथी भए परिचित नातेदार र जसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अभिभावक परिवर्तन आएको हुन सक्छ त्यस्तो पनि उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्वाद गर्न गरौ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गराउं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराउं वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: सड़क प्रयोग गर्दा डेंगू सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी समयसीमा निर्माण नगरौं सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मध्यकुमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: सवारी साधनको इन्जिन र तेलको श्रृङ्खलाको सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछौ लागू औषध सामाजिक अपराध हो कोही कसैले सहयोग नगरौं बाल
2: बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राख्नु बाल बालिकाको सुन्दरतामा ध्यान दिनु लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिनु बाल बालिकासँग नियमित संवाद गर्ने गरौं बाल बालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुची प्रदेशद्वारा जनहितमा सारी सन्देश
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: कर प्रिन्ट निजीकरको रकम र तवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्ने हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर
2: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुतको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेकसिट नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुन्द नगरपालिका 5 सोलु खुम्बु
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बस्तालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: सूचीकृत हुनाउने सम्बन्धी सूचना। प्रोजेक्ट खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी नयाँ दर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णायक वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णायकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यी भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाणपत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्सुत्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0375-520-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20-400 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: ठट्टैमा यो वैसाजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने।
2: होइन, त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू फेरि सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केन टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98550179
3: र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन टुच्चेपाटी, काठमाडौँ।

I'm not going to be able to do that.

गर तिमहरूलाई भन्के टाहरू सबको लागि पार्टी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी मेरा वरिपरि भन्के टाहरू गर तिमहरूलाई भन्के टाहरू सबको लागि पार्टी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी जिन्दगी चल्दैछ ऐसामा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दैछ ऐसामा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सुखिलो छ गोट मेरो घरको गरेसम्म पैसाको गोट सत्तामा कुर्सी ढाल्दैछ म त

जो मिन्छ तराईमा मेरो खाना पाक्छ सुनेको गराईमा मेरो पाक तारे हो तल तराईमा फेरि कतैले आउँछ तराईमा मेरो लाख तिखा छ तराईमा मेरो खाना पाक्छ सुनेको गराईमा मेरो पाक तारे हो तल तराईमा फेरि कतैले आउँछ तराईमा जिन्दगी चल्दै छ ऐसामा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दै छ ऐसामा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सुकिलो छ चोट मेरो घरको कर्ता पैसाको मोट रकेट चढेर हिँड्दिन्छु रकेट चढेर हिँड्दिन्छु किन्दिन्छु

0: सूचना सूचना सूचना
1: टूट देखिए
0: यदि तपाईको दशामा सोमसाथ कोटाला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काफ्री कुनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068 अङ्कमा 9852557068।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भन्सान, स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583327, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सही सन्देश।

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बाम्ती भण्डार सब स्टेशनबाट लेखुफुके वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गरी त्यस दिन कम्युनिकेसन गरेर विद्युत लाइन सञ्चालन गरिरहँदा सो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टेज ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछुन संरचना आसपासमा बालबालिका तथा गाई वस्तुहरू नछुनका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केवी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टिल वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँसहरूको हद वा अन्य संरचना नराख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामी डन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झण्डा पतंग तार वा अन्य वस्तु नझुन्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालबालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखेमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखेमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 98-52-82-26 प्राविधिक प्रमुख 98-52-82-27 र निकुपिके नोलाइज 98-41-82-82-11 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै छैन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000

0: मेरो पनि केकी हो केकी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ

0: तपाईँ जन्म दर्ता दिनुहोस् त.
1: जन्म दर्ता गरेको छैन नि म्याडम.
0: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
4: वन जंगल को सीमा घर आंगन पर निर्भय होशियारी जोखिम टाने भय पारी पारी झाड़ी बूटी.

0: लगाउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9833868 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: बालिकाबाट बचन र बचाओ यौनचन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्तोष साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पर्क पनि गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: हिजो भोटेको सीमा आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 332 जना पुग्यो। 910 जना सम्पर्कविहीन, 351 जनाको उद्धार, अझै धेरै मानिसहरू उद्धारको पर्खाइमा।
2: एउटा रेली गएर पुग्न होइन, कालो मेरो फोन छैन, न 32 छैन, नेट छैन, खाने पिउन छ, केही छैन, एकदम भइरहेको छ।
0: बाढ़ी पछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प। नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन।
1: राहत संकलन र वितरणमा अनियमितता रोक्न एकद्वार प्रणाली लागू। प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा सीमा नलाग्ने। राहत घोषणा र उपलब्ध गराउने क्रम शुरू।
0: भोटेपछि बाढ़ी पछिको राहत र उद्धार कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको चिनिया विदेश मन्त्रालयको भनाई। आवश्यकता अनुसार सहयोग गर्न तयार।
1: टी20 श्रृंखलामा नेपाल एकको तेस्रो हार।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एमएएस भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन।
4: फोन 056-421-261, 596-617। मोबाइल 98-550-67-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं। एनबीएल अटो लोन।
5: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
4: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी नदीमा हिजो बिहान अचानक आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 332 जना पुगेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 29 जना, चितवनमा 121 जना, गोर्खामा 29 जना, तनहुँमा 19 जना, नवलप्रासी पूर्वमा 74 र नवलप्रासी पश्चिममा 15 जना गरी 332 जनाको शव फेला परेको हो। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्पर्कविहीन भएका मानिसहरूको संख्या 910 जना जनाएको छ। प्राधिकरणका अनुसार तीमध्ये 517 जना विदेशी नागरिक र 72 जना सुरक्षाकर्मी हुन्। अहिलेसम्म 351 जनालाई प्रभावित ठाउँबाट उद्धार गरेको पनि प्राधिकरणले जनाएको छ। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाएका शव व्यवस्थापनमा समस्या भइरहेको छ। चितवनको नदी तटीय क्षेत्रहरूमा शव भेटिने क्रम बढ़दै गएपछि शव व्यवस्थापनमा समस्या भएको र भरतपुरको एउटा सरकारी कार्यालयमा 250 शव हट्ने गरी व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको। भएको छ। नदी तटीय क्षेत्रबाट संकलन गरी ल्याएको शवलाई पखालेर पहिचान गर्न सकिने गरी राख्ने गरिएको छ। शवको फोटो खिचेर राख्ने व्यवस्था मिलाएको र परिवारले फोटोका आधारमा पहिचान गर्नेछन्। त्यसरी पहिचान हुन नसके डीएनए परीक्षणबाट पहिचान गरिनेछ। चितवन प्रहरीका अनुसार झण्डै 40% क्षत विस्तृत अवस्थामा रहेको कारण पहिचान खुल्न सक्ने अवस्थामा छैन। पीड़ित परिवारले विपद सहायता कक्षमा गएर शव भए नभएको निरीक्षण गरेपछि प्रक्रिया पूरा गरेर शव दिइन्छ। शव खोज्न पुग्ने आफन्तहरूको सहजताका लागि शव गृहको छेउमा हेल्प डेस्क स्थापना गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
1: सरकारले बाढ़ीपछिको उद्धार राहत स्वास्थ्य उपचार संचार विद्युत पुनर्स्थापना यातायात तथा क्षति मूल्याङ्कनदेखि विपत्ता र मृतकको विवरण सार्वजनिक गर्ने समूहका कामलाई तीव्रता दिन 12 छुट्टा छुट्टी टोली परिचालन गरेको छ। गृह मन्त्रालयले समन्वय गरेर विभिन्न मन्त्रालय सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायका अधिकारी सम्मिलित टोलीले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत र पुनर्स्थापनाका काम अघि बढ़ाइरहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सरकारले रसुवा बाढ़ी सम्बन्धी परिचालन समिति नाममा टोली गठन गरेको हो। खोजी उद्धार तथा राहतका लागि नेपाली सेनाको नेतृत्वमा टोली गठन गरिएको छ। सम्पर्कविहीन परिवारको खोजी र सहायताका लागि गृह मन्त्रालयका सहसचिव लोकेन्द्र अधिकारीको नेतृत्वमा टोली गठन भएको छ। राहत व्यवस्थापन गृह मन्त्रालयका शाखा अधिकृत निरञ्जन प्रकाश निरौलाको नेतृत्वमा टोली बनेको छ। इमर्जेन्सी कम्युनिकेशनमा संचार मन्त्रालयका सहसचिव गौरव गिरीको नेतृत्वको टोली छ। विद्युत पुनर्स्थापना र ब्याकअप पावर टीममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मोहन साक्यको नेतृत्वमा टोली बनाइएको छ। स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर हेमन्त चन्द्र ओझाको नेतृत्वमा आकस्मिक स्वास्थ्य र मेडिकल रेस्पोन्सको लागि टोली गठन भएको छ। अन्तर्राष्ट्रिय सहायता तथा डोनर समन्वयका लागि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सारको नेतृत्वमा टोली बनेको छ। यातायात र कनेक्टिभिटीका लागि पूर्वाधार विकास मन्त्रालयका सहसचिव दिलीप भण्डारीको नेतृत्वमा टोली गठन भएको छ। विमानस्थल समन्वयका लागि क्यानका महानिर्देशक मुकेश डंगलको नेतृत्वमा टोली परिचालन गरिएको छ। त्यस्तै सकुशल उद्धार गरिएका बेपत्ता तथा मृतकहरूको नाम सार्वजनिक गर्ने टोली गृह मन्त्रालयका फडिन्द्र पौडेलको नेतृत्वमा रहेको छ।
0: यसैबीच सर्वदलीय बैठकले हिजो रसुवा हुँदै आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद सामना गर्न 10 साझा संकल्प गरेको छ। आज बसेको सर्वदलीय बैठकमा दलहरूले विपदको समयलाई राष्ट्रिय एकताको परीक्षाको रूपमा व्याख्या गर्दै दलगत मतभेदभन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपीलको पहिलो नम्बरमा राहतको नाममा गैर राजनीतिकरण गर्ने उल्लेख छ। उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकारीको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा मात्र परिचालन गर्ने दलहरूले निर्णय गरेका छन्। यस्तै अपीलमा दलगत वा व्यक्तिगत रूपमा मन परी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खाता मार्फत मात्र जम्मा गर्न आह्वान गर्ने दलहरूको निर्णय छ। यस्तै दलहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने, हिमथालको वैज्ञानिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने, विपद कूटनीति र पूर्व सूचना प्रणाली स्थापना गरी पूर्व सूचना प्रणालीलाई संस्थागत र प्रविधि मैत्री बनाउने र पालिकाको पहिलो प्रतिकारीका रूपमा रहेको भूमिकालाई सुदृढ गर्दै महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको उद्धार र राहतलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।
1: हिजो बाढ़ी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले सूचना निकालेर हिजो बाढ़ी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो। चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषण अनुसार ताल देखिएको हो। बढ़ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख छ। महाशाखाले भोटेकोशी नदीको तल्लोतटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिनु हुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउँदै नदी किनार तथा जोखिममुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार छोछेन खोला र पुरेपु स्याङपो नदीको संगम नजिकै एउटा ताल बनेको हो। तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएको छुचेन र पुरेपु खोला सीमापारी आपसमा मिसिन्छन् तर त्यही खोला बग्दै आएपछि नेपालतिर भोटेकोशी नामले चिनिन्छ। भोटेकोशी त्रिशुली नदीको मुख्य माथिल्लो शाखा हो। नयाँ बनेको तालको पानीको मात्रा आज बिहानसम्म 20 लाख घनमिटर अनुमान गरिएको र ताल पहिले नै भरिएको चिनिया पक्षले जनाएको छ। आउँदा 3 दिनभित्र तालमा थप 30 लाख घनमिटर पानीभित्र अनुमान छ। यसले गर्दा ताल फुट्ने उच्च
7: देखिएको चीनिया सरकारी संचार माध्यम सीसीटीभीले जनाएको छ। चीनको जलस्रोत मन्त्रालयले तालको विकासलाई नजिकबाट निगरानी गरिरहेको र आपतकालीन उद्धार प्रयासका लागि सहयोग प्रदान गर्न बाढ़ी सिमुलेसन र विश्लेषणहरू गरिरहेको खबरमा उल्लेख छ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह नुवाको सदरमुकाम विदुर र आसपासका बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौँ फर्कनु भएको छ। उहाँले प्रभावित स्थानीय बासिन्दा बाढ़ी पीड़ित तथा घाइतेसँग भेटेर अवस्थाबारे जानकारी लिनु भएको छ। उहाँले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगतिबारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकारका लागि थप प्रयास गर्न निर्देश दिनु भएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढ़ी प्रभावित क्षेत्रका बासिन्दाको भोगाईसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
9: स्थापनाको पहिलो ब्याच मेल इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
9: फोन नम्बर 082-562-601 98578-35990 98578-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: मेरो कथा ब्याङ्किङ गर्दै थियो सान्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
11: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: फोन 056-94-33-93-555।
8: हरेक मान्छेको सपना जपना र चाहना पैसा
13: पैसामा छ शक्ति पैसामा छ सहारा
8: धुती पटुका र इजारको गाँठो हुँदै गार्ड हुनसम्म
13: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
8: यो छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
8: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
13: इतिहास गाथा र कथा गाँठका कुरा
8: गाँठका कुरा
13: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले हिजो भोटेपछिमा आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 332 जना पुग्यो, 910 जना अझै सम्पर्कविहीन, 351 जनाको उद्धार, अझै धेरै मानिसहरू उद्धारको पर्खाईमा, बाढ़ी पछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प, नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता, भोटेकोशीको माथि नयाँ बनेको ताल फुट्न सक्ने भएकोले सावधानी अप्नाउन सरकारको आग्रह लगायतका खबर प्रस्तुत गर्यो।
7: बाँकी खबर भोटेकोशी बाढ़ीपछि राहत संकलन र वितरणमा अनियमितता रोक्न सरकारले एक द्वार प्रणाली लागू गरेको छ। नगद तथा जिन्सी सहयोग प्रधानमन्त्री दैविपरको उपद्वार कोष वा तोकिएका सरकारी केन्द्र मार्फत संकलन गरिनेछ। विदेशबाट आउने सामग्री तिरुवनन्तराष्ट्रिय विमानस्थलको राष्ट्रिय आपतकालीन गोदाम घरमा तथा स्वदेशी सामग्री नुवाकोट र धादिङका नेपाली सेनाको ब्यारेकमा बुझाउनु पर्नेछ। निजी व्यक्ति वा संस्थालाई स्वतन्त्र रूपमा राहत वा नगद संकलन गर्न अनुमति छैन। सरकारले संकलित सहायता कर्मचारी सैन्य सुरक्षा निकाय तथा प्रदेश र पालिका सरकार मार्फत प्रभावित सम्म पुर्याउन जनाएको छ। विदेशबाट राहत रकम पठाउँदा प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोषका तोकिएका बैंक खाता मात्र प्रयोग गर्न सकिनेछ।
0: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले हिजो आएको बाढ़ीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार राहत र पुननिर्माणका योजनाबारे जानकारी दिनुभएको हो। अर्थमन्त्री वाग्लेले बाढ़ी पहिरो र डुबानमा परि बेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो। उहाँले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25 अर्ब रूपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो। यसैबीच नेपालको बाढ़ी प्रभावितका लागि बेलायत सरकारले 5 मिलियन पाउण्ड अर्थात झण्डै 1 अर्ब रूपियाँ बराबरको सहयोग गर्ने भएको छ। प्रधानमन्त्री एन्डी बर्नहामले बाढ़ीले नेपालमा पुर्याएको क्षतिलाई हृदय विदारक भएको उल्लेख गर्दै सहयोग उपलब्ध गराउने बताउनु भएको हो।
7: ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 करोड़ रूपियाँ सहयोगको घोषणा गरेको छ। यस्तै गैर आवासीय नेपाली संघ एनआरएमएले बाढ़ी प्रभावित परिवारको उद्धार राहत र अन्य सहयोग समेत गरी तत्काल 5 करोड़ रूपियाँ बराबर आर्थिक सहयोग गर्ने भएको छ। पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढ़ी प्रभावितका लागि 45 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। त्यस्तै नेपाल लेयर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख रूपियाँ सहयोग गर्नुभएको छ। यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिकाले 30 लाख राहत सहयोग उपलब्ध गराउने जनाएको छ। कलाकार दुई हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रूपमा 2 लाख रूपियाँ सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि बाढ़ी पीड़ितका लागि 1 महिनाको पारिश्रमिक सहयोग गर्नुहुनु भएको छ। त्यस्तै कोशी प्रदेश सरकारले पनि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ।
0: यसैबीच रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको राहत उद्धार र प्रभावित क्षेत्र पुनर्निर्माणका लागि सरकारी कर्मचारीहरूले 10 दिनसम्मको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। आज बसेको सचिव स्तरको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निकालिएको विज्ञप्तिमा विपदबाट भएको जनधनको क्षति तथा पुनर्स्थापनाका लागि शुरू स्किल तलबको 2 दिनको श्रेणीविहीन कर्मचारीहरूले त्यस्तै राजपत्र अनंकित वा त्योभन्दा त्यो सरहका कर्मचारीले 5 दिनको राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा त्यो सरहका कर्मचारीबाट 7 दिनको र राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणी कर्मचारीबाट 10 दिन बराबरको तलब पारिश्रमिक रकम 2083 भदौ महिनाको तलब मासिक तलब भुक्तानी गर्दा नै कट्टा गर्ने निर्णय भएको हो।
7: नेपाल राष्ट्र बैंकले बाढ़ी तथा डुबानबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा तोकिएको अधिकतम सीमा अर्थात ट्रान्जेक्सन लिमिट नलाग्ने घोषणा गरेको छ। बाढ़ी प्रभावितको व्यवस्थापनका लागि आर्थिक सहयोग संकलन र परिचालनलाई सहज बनाउन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यस्तो निर्णय गरेको हो। भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई जारी गरिएको निर्देशन अनुसार मोबाइल बैंकिङ वेब एप्लिकेशन र ई मनी डिजिटल वालेट मार्फत यी दुई कोषमा गरिने कारोबारमा अबदेखि एकीकृत निर्देशन 2082 उल्लेख भए बमोजिमको अधिकतम सीमा लागू नहुने सूचनामा उल्लेख छ। यो व्यवस्थाले इच्छुक व्यक्ति वा संस्थालाई कुनै पनि प्राविधिक अडचन बिना जति पनि रकम सहयोग स्वरूप जम्मा गर्न बाटो खोलेको छ।
0: बाढ़ीका कारण प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको छ। बाढ़ीले धेरै क्षति गरेको रसुवाको गोसाईकुण्ड गाउँपालिका नम्बर 2 को अहिलेको अवस्थाबारे जानकारी दिँदै कार्यपालिका सदस्य पेमा दोर्जे घले
14: त्यो जङ्गल मेरो बाबुको मान्छेहरू कतिजना भोकै छ होला, अब मरेको त अब मरे ठिकै त्यहाँ बिग्रेको छ होला, अब त्यो बाँकेको मान्छेहरूले खाना पिना छैन होला, अब कोही सम्पर्कमा छैन, अब चाहिँ सम्पर्क दिने भयो पर्यो भने अहिलेसम्म सम्पर्कै आएको छैन हामीसँग। एउटा होली गएर पुग्ने होइन, पहिले भन्नाले फोन छैन, न बत्ती छ, न नेट छ, न खाना पिना छ, केही छैन। अब होली लगेर तपाईँहरू त्यहाँ माथि टिमेरो भन्दा माथि मेरो जङ्गल मेरो हेर्नु भयो भने त्यहाँनिर मान्छे कति हुन्छ, अब सडकमै भयो नि त हामी त जस्तो छ, हामी कर छैन, बिजोग छ, हामी लाज चाहिँ हेर्नु पर्यो नि त, हाम्रो देख्नु पर्यो।
0: यस्तै नुवाकोटको भिदुर नगरपालिकामा पनि ठूलो क्षति पुगेको छ। अहिले भिदुर नगरपालिकामा उद्धार कार्य कसरी चलिरहेको छ त उपमेयर प्रभाव ओगटी?
15: त्यो पिछाउनु राम्रो होला, तर घरहरू केही पनि नभएकोहरूको उद्धार गर्ने गरेर यहाँ अहिले पोलिसी भन्दैछ, हेलिकप्टरहरू गाडीको पानी अलिक बढी सिफ्ट गर्ने भन्ने छ। फिल्डबाट गएर गर्नेहरू कार्यहरू चाहिँ हामीले गर्न सकेका छैनौँ, स्कुल आएका तपाईँहरूलाई स्कुलमा हेल्प गरेको छ वारीपारीको कारणले होइन, उहाँहरूलाई वारीपारी गर्ने गरेर विभिन्न ल्याबमा चलाएर चाहिँ तपाईँहरूलाई चाहिँ वारीपारी गर्ने घरमा पुर्याउने भन्ने टार्गेट गरिएको छ। अहिले सेनाको क्याम्पभित्र पनि आफ्नो सुरक्षाको उपचारहरू गइरहेको छ, न सबैजना काठमाडौँको पनि बताइएको छ, त्यो ढङ्गले चाहिँ मिलाइएको छ, जति पनि भइरहेको छ
16: नगरकै
0: विदुर नगरपालिकामा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा अध्ययनरत 1643 जना विद्यार्थीको ज्यान समयमै विद्यालय खाली गराइसकेकाले जुगिएको छ। प्रधानाध्यापक राजेन्द्र रवाडीका अनुसार बाढ़ी आउनुभन्दा 15 मिनट अघि विद्यालय खाली गर्न निर्देशन दिएको थियो। विद्यार्थीहरूलाई अभिभावकको जिम्मा लगाइसकेपछि पनि केही विद्यार्थी भने अझै सम्पर्कविहीन रहेका उहाँले बताउनुभयो।
17: विद्यालय भएको ठाउँ खोलो हेरिरहेको छ, यसो माथिबाट हेर्दाखेरि एकजना कारले सहयोगी चाहिँ मिसिङ भएको भन्ने मैले बुझेको छु। निमावी सामाजिक शिक्षक सन्तोष परियार भन्ने चाहिँ मिसिङ भएको बुझेको छ मैले। स्कुलभित्र चाहिँ अरू विद्यार्थी चाहिँ गइन्थेन थियो, 100 जतिसम्म मसँग थिए। अब अभिभावकहरूलाई जिम्मा लाउँदा लाउँदै अहिले चाहिँ त्यही 30-35 जना विद्यार्थी छन्। अब विद्यार्थीहरू अलिअलि मिसिङ हुनुहुन्छ, जसको घर थियो त्यसले बजार पनि खण्डर भएको छ। अब अभिभावक पनि मिसिङ भएको, बच्चा पनि मिसिङ भएको, त्यो पनि अब सम्पर्कमा आउँदैन नि त। हिँड्दै गर्दाखेरि पुलको छेउछाउतिर मिसिङ भएको भन्ने पनि अलिअलि सुन्नमा आएको छ।
0: त्रिशुलीमा आएको बाढ़ीले धादिङको गल्छी गाउँपालिकामा पनि ठूलो क्षति गरेको छ। गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार अहिले उद्धारको काम भइरहे पनि चुनौतीपूर्ण रहेको छ।
18: पृथ्वी राजमार्गको बैरनी खण्ड अवरुद्ध, त्यो चाहिँ खोलाउने क्रम जारी छ। हामीले एउटा सेल्टर चाहिँ स्थापना गरेका छौँ, उहाँहरूलाई चाहिँ हामीले त्यो सेल्टरमा अब कति दिन हुन्छ खानपिनको लागि र बस्नको लागि न्यूनतम आवश्यकता चाहिँ व्यवस्था गरेका छौँ। 32-42 हजार पूर्ण क्षति नै देखिन्छ। खोस्रे टारको पुल बगाएको हो, पक्की पुल। अब नेपाली सेना सशस्त्र प्रहरी नेपाली प्रहरी स्थानीय स्वयंसेवक लगायत हामी सेन्टरको कर्मचारी सबै आफूले भ्याएसम्म लागिरहेको छ सर। अब 4 नम्बर वडामा पनि पुग्न पाएको छैन। अब मेन राहत नै हो सर, अब बिहान मान्ने जीव आउनु भएको थियो, त्यो कुरामा पनि सफल भयो, सामान्य सहजीकरण भइरहेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: थोरै बचत धेरै फाइदा, बिमा काट्छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: आप हो एकमात्र डीटीएच के बाद जिस हो
1: देश हो खुशी को कनेक्शन
0: गांठ को सामान्य उपचार देखी जटिल दंत उपचार सम्मत अब एवटिंग विश्वासिलो गंतव्य ब्रह्मदेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
2: ब्रह्मदेंट में उपलब्ध संपूर्ण दंत उपचार सेवा नियमित दांत जांच स्केलिंग तथा पॉलिसिंग फिलिंग रूट कैनल दांत निकालने डेंटल इम्प्लांट देखी आकर्षक मुस्कान का लगी आवश्यक संपूर्ण उपचार अनुभवी दंत चिकित्सक
0: दांत संबंधी संपूर्ण जानकारी का लगी आज संपर्क करूस
2: ब्रह्मदेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-5454-6666 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। चिनिया प्रधानमन्त्री ली सियान नेपालको सीमा क्षेत्र केरुङमा आएर बाढ़ीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको नेपालमा रहेको चिनिया दूतावासले जनाएको छ। उहाँ नेतृत्वमा रहेको टोलीले उद्धार तथा राहत वितरणको निरीक्षण गर्नुका साथै उद्धार राहतमा खटिएकाहरूसँग भेट गरेको छ। काठमाडौँमा रहेको चिनिया दूतावासका अनुसार झण्डै 100 चिनिया नागरिकहरू नेपाल क्षेत्रमा हराइरहेका छन्। यस्तै चीनतर्फ बाढ़ीमा परेर 3 ज्यान गएको र 588 बेपत्ता भएका चिनिया दूतावासले जनाएको छ। यस्तै चीनको विदेश मन्त्रालयले भुटेकोशी बाढ़ीपछिको राहत र उद्धार कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको जनाएको छ। बेजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले बाढ़ीका कारण चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति भएको र धेरै मानिस बेपत्ता भएको जानकारी दिँदै नेपालसँग समन्वय भइरहेको जानकारी दिनुभएको हो। नेपालको आवश्यकता अनुसार चीन आपतकालीन सहयोग उपलब्ध गराउन तयार रहेको पनि चीनले जनाएको छ।
3: भारतको विदेश मन्त्रालयले नेपाल तिब्बतमा आएको बाढ़ीबाट आफ्नो देशका 288 नागरिक सम्पर्क विहीन रहेका जनाएको छ। नेपालको पर्यटन बोर्डले नेपालमा सम्पर्क विहीन विदेशी पर्यटकको मध्ये 178 भारतीय भएको जानकारी गराएकोमा भारतले 288 बेपत्ता रहेका जनाएको हो। नेपालमा सम्पर्क विहीन भएका धेरै सो भारतीयहरू कैलाश मानसरोवरको तीर्थयात्राका लागि रसिया हुँदै तिब्बततिर जाने क्रममा थिए।
4: भुटेकोशी बाढ़ीका कारण 3 जिल्लाका 18 विद्यालयमा क्षति पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। अहिलेसम्म प्राप्त विवरणमा रसुवाका 5, नुवाकोटको 7 विद्यालय र घाटीका 8 विद्यालय पूर्ण आंशिक र सामान्य क्षति भएका छन्। धेरैजसो विद्यालयमा बाढ़ी छिर्दा कक्षा कोठामा लेदो बालुवा र माटोले पुरिएको क्षति पुगेका मध्ये धेरैजसो सामुदायिक र केही निजी विद्यालय रहेका छन्। नेपाल राष्ट्रिय आधारभूत विद्यालय रसुवाका 10 शिक्षक मध्ये 3 मात्रै सम्पर्कमा रहेका छन्। नुवाकोटको त्रिशुली सामुदायिक भवनले 3 विद्यार्थी सम्पर्क विहीन रहेको जनाएको छ।
3: रसुवा त्रिशुली कैदमा आएको भीषण बाढ़ीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुगाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यात्रुवाहक तथा मालवाहक गाड़ीमा व्यापक क्षति हुनका साथै चालक सहचालक र गाड़ीका मजदूर समेत सम्पर्क विहीन रहेका छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले बाढ़ीबाट सार्वजनिक गाड़ीमा पुगेको क्षतिको एकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो। प्रारम्भिक विवरण अनुसार आरम्भिक यातायात सेवा प्रणालीका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका 25 बसको अवस्था अज्ञात छ। उहाँका अनुसार यस्तै यात्रु बोकेका नमस्ते पाचन लामो यातायात कम्पनी प्रणालीका 15 गाड़ी सम्पर्कविहीन छन्। यी संख्या पर्यटक घुमाउने कम्पनीहरूले प्रयोग गर्ने गाड़ीभन्दा बाहेक हुन्। यस्ता कम्पनीहरूले गोसाईकुण्ड तथा मानसरोवरका लागि यात्रु नजाँदै गर्दा अरू थुप्रै गाड़ी परेका अनुमान छ।
4: नेपाल विद्युत प्राधिकरणले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध बनेका विभिन्न क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सञ्चालन गर्ने कामलाई तीव्र बनाएको छ। प्राधिकरणका सदस्य अंशु किरण साईका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा क्षति पुगेका संरचनाको विकल्प खोज्दै विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्राधिकरणले दिएको जानकारी अनुसार नुवाकोटमा खरानीटार, समुद्रटार, चौघडा, लिखु र पञ्चकन्या क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन विस्तार गरी विद्युत सञ्चालन आइसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको मानेको गजुरी र मुगलिङ क्षेत्रमा पनि विद्युत सेवा पुनः सञ्चालनमा आएको छ। रसुवा जिल्लाको हकमा भने अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ। प्राधिकरणले गृह मन्त्रालय र विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिरहेको र आउँदो हप्ताभित्र रसुवामा विद्युतीकरण गर्ने योजना बनाएको जनाएको छ।
3: सरकारले रसुवा बाढ़ीबाट प्रभावित 15 पालिकालाई उद्धार राहत तथा पुनर्स्थापनामा उच्च प्राथमिकतामा राखेर काम गर्ने भएको छ। प्रभावित 15 पालिकालाई संकटग्रस्त क्षेत्रमा घोषणा गरेर उद्धार खोज तथा राहतका सबै कामलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण संघकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा तत्काल सार्वजनिक सेवा र लाइफलाइन पूर्वाधार पुनर्स्थापनामा जोड़ दिने उहाँको भनाई छ। विद्युत दूरसंचार तथा संचार टावर सड़क र खानेपानी लगायत दैनिक जीवनयापनका लागि आवश्यक संरचना तत्काल मरमत तथा पुनर्स्थापना गर्ने उहाँले बताउनुभयो। त्यसैगरी स्थायी आवास निजी आवास निर्माण तथा दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापना काम अघि बढ़ाइने उहाँको भनाइ छ। तत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवा 1 करोड़ तथा धादिङलाई 50 लाख रूपियाँ बुधबार हिजो नै रकम जिल्लामा पठाएको उहाँले बताउनुभयो। रकम जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत आवश्यकता अनुसार खर्च गर्न सकिने गरी अधिकार प्रत्यार्जन गरेको पनि उहाँले बताउनुभयो। सरकारले रसुवा नुवाकोट र धादिङका पालिकालाई 3 महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
4: नेपाल दर्पणमा अब केही खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप U20 श्रृंखलामा नेपालको एक टोलीले तेस्रो हार बेहोरेको छ। यसले नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपालले हैदराबाद किंग्स विमेन्स एकाडेमीसँग 31 रनले पराजित भयो। त्यसैले टस हारेर ब्याटिङ गरेको किंग्स विमेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो। नेपाल एका नारायण जोशीले 2 विकेट लिए। अब नेपाल एले लिग चरणमा 1 खेल खेल्न बाँकी छ। नेपालले 5 खेलमा 4 अंक सहित तालिकाको सातौं
3: र एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ। नेपालले 171 रनको लक्ष्य पछि आएको मलेसियाले 40 ओभर 1 बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर 1 बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: हिजो घटेको सीमा आयोगको बारेमा ज्यान गुमाएको संख्या 332 जना पुग्यो। 910 जना सम्पर्कविहीन, 351 जनाको उद्धार, अझै धेरै मानिसहरू उद्धारको पर्खाइमा।
3: बाढीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 करोड़ संकल्प। नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन।
4: राहत संकलन र वितरणमा अनियमितता रूपमा एक द्वार प्रणाली लाग्यो। प्रधानमन्त्री राहत कोषमा जरूरी डिजिटल कारोबारमा सीमा नलाग्ने, राहत र उपलब्ध गराउने क्रम शुरू।
3: घटेपछि बाढीपछिको उद्धार र राहत कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको चिनिया विदेश मन्त्रालयको भनाई। आवश्यकता अनुसार सहयोग गर्ने तयार।
4: र T20 क्रिकेट श्रृंखलामा नेपाल एको तेस्रो हार।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। बाढी प्रभावित र नलटकी क्षेत्रका बासिन्दाले सावधानी अपनाउनु होला।

0: right to your heart. Bodo FM 101.2 MHz.
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

लसो योजाले नानाङ दुगु तिनी यङ चुरङ जम्मलिङ्गे चिबमुला तुरी लानङ आज्याबा तामगा दिसे प्लिङमुला चु जम्मलिङ्गे यङसे स्यमले सन्दुष्ट लसे चिखम्बा आरे तिनी चुरङबा जम्मलिङ्गे ज्याबल लसी चिबारे यङदा सान्दी यङबारी ज्याबल लसी चोबारी सेमला सन्दोकला लागिरी परमेश्वर बच्चम यङसे यङदा लोपमुना हे बन्दा नाचा यङ सान्जुगे गोर्गी वाई

रोगादी तुगेदाङ घ्याम्से रङ्गनीला घाँचा कोर्गी ताम पाङ्गे मान्छे परमेश्वरला सेवाला लागिरी रङ्गनीला सहयोग मान्छे रिला थेजा तिग हिन्न विषम रङ्गनीला प्रार्थनाला सहयोग दिन बेटी मान्छे आशा लाभामुला रङ्गनीला चु जजाबा भेटिँदा मान्छे परमेश्वरला मिन्दी किन्छेलामुला

सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र पाँच

0: स्वास्थ्यका लागि बहाल रहन्छ। यात सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। यात नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी छ।

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रतिष्ठा

सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णायक वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णायकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुनसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ। सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान। पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्सुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ। थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 037-520-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 038-520-400 सम्पर्क राख्न सक्नुहुनेछ। हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुनेथिन 102.3 MHz बाट देश का विभिन्न भाग www.sunethin.com बाट संसार भर एक साथ प्रसारण भइरहेको साँझ 7 बजे को सोलो समाचार लिएर आइपुग्यौ सरस्वती पुरुषसँगै अंशु कार्की
1: सोलो समाचार को शुरूआत में मुख्य खबर का शीर्षकहरू
0: रसुवाबादी में बेपत्ता भएका मध्य 359 जना को शव भेटियो बाढ़ी में सुलुकुम्बु का संपर्क विहीन होने को संख्या 46 पुग्यो खोजी जारी धैर्य रहने प्रमुख जिला अधिकारी को अपील तीसान बाढ़ी प्रति सुलुकुम्बु का पालिका द्वारा दुख व्यक्त
1: शव कान को मुंगा निकालने युवा समाती सुलुकुम्बु में भालू को आक्रमण बाद एकजना घाइते भोटे कोशी बाढ़ी प्रभावित का लगी कोशी प्रदेश सरकार द्वारा 3 करोड़ को सहयोग
0: भोटे कोशी बाढ़ी पीड़ित खिजीडेम्बा गांव जनप्रतिनिधि एक महीना को कर्मचारी 3 दिन को तलब सहयोग करने भोटे कोशी बाढ़ी में नेपाली सेना का लेसान सहित 8 खोटांगे संपर्क विहीन मुख्य सचिव सहित सचिव प्रधानमंत्री ने करे आपत्कालीन छलफल
1: 3 दिन भित्र 30 लाख घनमीटर पानी थपिने अनुमान तिब्बत में ताल फुटने उच्च जोखिम विपद व्यवस्था 15 राहत का लागि राजनैतिक दल को साझा प्रतिबद्धता गोसाईकुंड काठमाण्डौ फर्किंदा समुद्र टाढो रोड प्रयोग गर्न आग्रह
0: इरानसँग फेरि वार्ता गर्न आफू हतार में नरहेको ट्रम्प को भनाई बाल बालिकालाई हानि पुर्याएको आरोप में मेट्टाले 18 अर्ब डलर तिर्ने सम्झौता
1: र टप 2020 श्रृंखला में नेपाल एको तेस्रो हार
2: मेरे तो हाथ खुट्टा अरुणा झनझन तिमासले भूरान बनायो मेरे पनि हो के खै एक बार को जिंदगी दुख दुख में बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नु पर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाजु पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 98 43 89 80 86 52 98 24 74 17 18 98 43 43 59 96 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
1: स्थानीय खबर
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित तथा सम्पर्क विहीन भएका सुलुखुम्बु जिल्लाका नागरिकहरूको पहिचान खोजी र उद्धारका लागि राजधानीमा उच्च स्तरीय सर्वपक्षीय छलफल सम्पन्न भएको छ प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीको अगुवाईमा आयोजित उक्त छलफलमा सुलुखुम्बुका जनप्रतिनिधि राजनीतिक दलका नेता तथा बाढ़ी पीड़ित परिवारका सदस्यहरूको सहभागितामा छलफल सम्पन्न भएको हो उक्त छलफलमा भोटेकोशी बाढ़ीका कारण हालसम्म सुलुखुम्बुका स्थानीय तह अनुसार 46 जना नागरिक सम्पर्क विहीन पुष्टि भएको उल्लेख गरिएको छ सोहीको विषयमा जानकारी सुन्नका लागि हामीसँग प्रत्यक्ष प्रसारणमा सोलुखुमका प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्की टेलिफोनमा सम्पर्कमा रहनु भएको छ। माननीयजी, यहाँलाई स्वागत छ सोलु एफएममा।
5: धन्यवाद
0: हजुर। आज यो जुन रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित भएको सुनकुम जिल्लाका पनि विभिन्न नागरिकहरू विभिन्न कामको सिलसिलामा रसुवा नुवाकोट र धादिङमा रहनुभएका नागरिकहरू सम्पर्क विहीन हुनुभएको जानकारी प्राप्त भएको छ। यहाँले छलफल गर्नुभएको छ, कतिजना नागरिकहरू सम्पर्क विहीन भएको यहाँहरूलाई जानकारी प्राप्त भएको छ?
5: धन्यवाद, राम्रो क्वेसन राख्नुभयो। किनभने आज चाहिँ हामीले सोलुखुम्बुवासी सबै पार्टीका आदरणीय नेताहरू र साथीभाइहरू र पार्टीका मान्छेहरू सबैलाई बोलाएर माननीयहरू पूर्व माननीय र प्रदेश माननीयहरू सबैलाई बोलाएका थियौँ। धेरै मान्छे आउनुभयो, झन्डै 130 जना जति, र च्यानलमा हामीले त्यो भेला अर्गनाइज गरेको थियो। अनि त्यसमा चाहिँ नि अब जम्मा अहिलेसम्म 46 जना मान्छे मिसिङ भनेर आइराखेको छ, तर अब वास्तविक सोलुखुम्बुबाट मिसिङ भएको मान्छे एकजना पनि जानकारीमा आएको छैन, र एकजनाको पनि के छ अवस्था भनेर जानकारी आएको छैन। अहिलेसम्म मिसिङ भन्ने मात्रै भइराखेको छ। थ्याङ्क्स र सबैजना चाहिँ सकुशल पाउन पायो भने धेरै राम्रो, नपाउ अब सबैजनाले चाहिँ सोध्नुभयो विदेशबाट देशबाट ठाउँबाट मेरो रिलेटिभ यस्तो हुनुहुन्छ भनेर हिजो दिउँसो र भोलि मलाई फोनहरू एसएमएसहरू सबै आएपछि आज बिहान चाहिँ मैले अलग सटेन त्यो यो प्रोग्राम राखेँ र सबैजनालाई खबर पनि गरेँ आउनुभयो र सबैजनालाई नाम टिपाएर जानुभयो। हामी झन्डै 2-3 घन्टा जति छलफल गऱ्यौँ। एउटा चाहिँ हामीले यो उद्धार र हामीले यो समन्वयकारी भूमिका गर्ने भनेर एउटा समिति पनि बनायौँ मेरै नेतृत्वमा, पूर्व माननीयज्यूहरू, प्रदेश सभा माननीयज्यूहरू, राज्य सभाका माननीयज्यूहरू र हरेक पार्टीका अध्यक्ष सभापतिज्यूहरू र हरेक पालिकाका अध्यक्षज्यूहरूलाई राखेर एउटा समिति बनाएको छ। अब यसले चाहिँ 1 महिनाभरि एउटा ठाउँमा अफिस लिएर हामीले चाहिँ नक्सालमा अफिसको पनि व्यवस्था गरिसकेको छ, र त्यहाँ बसेर हामीले सबैलाई जानकारी दिने र रेस्क्यु गर्नुपर्ने भयो भने रेस्क्यु गर्ने र सरकारसँग कसरी पहल गर्ने, भोलि रात दिनु परे कि पर्ने खण्डमा रात कसरी दिलाउने र गाह्रो पर्ने मान्छेहरूलाई त्यहाँबाट ल्याउने र यहाँबाट घर जान गाह्रो भयो भन्ने पठाउने, त्यस्तै गर्ने भनेर हामीले एउटा समिति बनाएका छौँ। र आजलाई यति नै भएको छ, तर हामी रेगुलर हामी चाहिँ उहाँहरूसँग टचमा भएर हामी कसरी सरकारसँग समन्वय गर्ने र त्यो ठाउँमा कसरी हामी त्यहाँबाट उद्धार गर्न सकिन्छ र भोलि चाहिँ के कस्तो अवस्थामा छ त्यो सबै जानकारी दिने भनेर एउटा भेला आयोजना गरेको थियौँ। त्यसमा सबैजना आउनुभयो र राम्रो सहभागिता भयो र हामीले यही कुराहरू सेयर गर्यौँ सबैलाई।
0: हजुर, यहाँले अहिले त बैठक बस्नु भएको छ, 46 जनाको नाम पनि यहाँले सार्वजनिक गर्नुभएको छ। यहाँले उद्धारको लागि त्यहाँको अवस्था बुझ्नका लागि गृह मन्त्रालय यसै गरी जिल्ला प्रशासन कार्यालय रसुवा धादिङ र नुवाकोटको प्रशासनहरूसँग प्रहरीहरूसँग कसरी समन्वय गरिरहनु भएको छ?
5: हामीले फोनबाट पनि समन्वय गरेको छ। मेन यो विपद व्यवस्थापनको मेन मान्छेसँग पनि हामी सम्पर्कमा छौँ, यो लिस्टहरू पठाइदिएको छ, गृह सचिवलाई पनि पठाइदिएको छ र गृहमन्त्रीसँग पनि हामी कोअर्डिनेसनमा छौँ, र सोलुबाट आउने सोलुबाट त्यहाँ मिसिङ भइराखेको मान्छेहरूको सबैलाई फोटोसहितको दिनुहोस् भनेर एड्रेस, नाम, कहाँसम्म लास्ट सम्पर्कमा हुनुहुन्थ्यो, कहाँबाट मिसिङ हुनुभयो, सम्पर्क हुँदाखेरि कुन ठाउँसम्म हुनुहुन्थ्यो, त्यो सबै डिटेलमा दिने भनेर मागेको पनि छ। र यो सबै डिटेल चाहिँ हामी उता पनि पठाउँछौँ र यहाँ चाहिँ हाम्रो सबै निकाय गृह प्रशासनलाई यो उद्धार गर्नेलाई र यो विपद व्यवस्थापनको चिजलाई पनि हामीले पठाइसकेका छौँ र हामी डे बाई डे कोअर्डिनेसनमा रहेर
0: आज दिनभरि यहाँहरू छलफलमा बस्नुभयो, छलफलमा बस्दाखेरि केही कुराहरू जानकारी प्राप्त भएको छ। ठूलो संख्यामा चाहिँ रसुवा नुवाकोट क्षेत्रमा सुलुकुमका नागरिकहरू पुग्नु भएको छ। खासमा के कामको सिलसिलामा यति धेरै संख्यामा त्यहाँ सुलुकुमका नागरिकहरू पुग्नु भयो?
5: अब कतिजना त आज धन्दामा अनुसार कोही हाइड्रोमा काम गर्ने, कोही ट्रेकिङमा जाने, कोही यो मानसरोवर जाँदा फेरि जाने, कोही गोसाई चिन्डको मेलामा जाने, र यस्तै यस्तै मानसरोकुम्भको दाजु भाइ दिदीबहिनीहरू चाहिँ त्यहाँ पढ्नु त्यहाँ चाहिँ मिसिङ हुनुभएको छ भन्ने कुरा जानकारीमा आएको छ। विभिन्न काममा को सिलसिलामा जानुभएको रहेछ। अझ थ्याङ्क्स गड, आज भएर अझ धेरै देशभरिको धेरै हतहत हुन्थ्यो होला, किनभने भोलिको जनाई पुग्नेको गोसाई कुण्डको मेला अनि इन्धन त्यही रूप पर्ने भएकोले झनै अप्ठ्यारो हुन्थ्यो होला। त्यो पनि ठुलो संख्यामा जन धनको क्षति भएको छ, त्यो त काउन्ट गर्न नै अहिले पसिबल छैन।
0: हजुर, अहिले सरकारले विभिन्न ठाउँबाट नागरिकहरू उद्धार गरेर काठमाडौँ ल्याइसकेको छ, त्यसमा उहाँहरूले नाम थर ठेगाना खुलाएको छैन भनेको छ, त्यसमा चाहिँ सोलुखुम्बुका नागरिकहरू पनि उद्धार भएको हुन सक्ने आशंका गरिएको छ, त्यसलाई चाहिँ भेरिफिकेसन गर्नका लागि यहाँहरूको भूमिका कस्तो रहन्छ?
5: अब मैले हिजो टिचिङ हस्पिटलमा भएको मान्छेहरू राति 11 बजेसम्म आफै बसेर मैले चाहिँ त्यहाँको नयाँ टिस्टहरू ल्याएर आज त्यो पनि गराएको छ। हिजो मिसिङ हुने त परिवारहरूलाई पनि मैले त्यो पठाएको छ, र आज पनि त्यो हामीले मिटिङमा त्यो वाचन गरेर सुनाएका थियौँ यी मान्छे त्यहाँ छन् भनेर। त्यो हाम्रो सोलुको मान्छे त्यो पनि त्यहाँ हुँदो रहेछ, त्यो उद्धार गरेर ल्याएर बिरामी अवस्थामा, त्यस कारण अब अन्त कताको तर्फ भोलिदेखि हामी सिरियसली कतातिर खोज्ने मेल्नेतिर लाग्छौँ।
0: हस्, धन्यवाद माननीयजी।
5: तपाईँहरूको पनि अब एज अ मिडिया कर्मी कता कताबाट के के किसिमको सहयोग गर्ने त्यो सबै चाहिँ तपाईँहरूको पनि सपोर्ट गर्नुपर्छ। मलाई यो त्यहाँ कुरा राख्ने मौका दिनुभयो, त्यसको लागि तपाईँ लगायत सोलु एफएम टिमलाई नै धन्यवाद दिन चाहन्छु। धन्यवाद, धन्यवाद।
0: उहाँहुनुहुन्थ्यो सोलुखुम्बुका संघीय सांसद प्रकाश सिंह कार्की। उहाँले सोलुखुम्बुबाट 46 जना बेपत्ता भएको बारेमा समग्र रूपमा जानकारी गराउँदै हुनुहुन्थ्यो। के भइरहेको छ, उद्धारको लागि के काम भइरहेको छ, र पहिचानको उद्धारपछि पहिचानको लागि के काम भइरहेको छ भन्ने विषयमा विस्तृत रूपमा हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। सोलुखुम्बुका संघीय सांसद प्रकाश सिंह कार्कीसँग हामीले कुराकानी गरिसकेका छौं। प्राप्त तथ्याङ्क अनुसार नेचरसल्याण्ड गाउँपालिकाका आङफुर्बा शेर्पा र साङ्गे शेर्पा सम्पर्क विहीन हुनुभयो जानकारी प्राप्त भएको छ। यस्तै सोलु दुतकुण्ड नगरपालिकाका विकास श्रेष्ठ, भूपाल मगर, सुरेश मगर, अनिश मगर, धनबहादुर तामाङ, पासङकाजी तामाङ, पासङ तामाङ, छिरिङ तामाङ, सागर तामाङ, रिमजी तामाङ, देवजी तामाङ, रोजी तामाङ, साङबहादुर तामाङ, देवबहादुर मगर, पोक्सी तामाङ र काजी शेर्पा गरी 16 जना नागरिक हराइरहेको उल्लेख गरिएको छ। यस्तै खुलुङ दुतकोशी गाउँपालिकाका बाबुराम खत्री, डम्बर बाई, पाउदेन बाई र विनोद बस्नेत गरी 4 जना बाधेपछि सम्पर्क विहीन बनेका छन्। मापे दुतकोशी गाउँपालिकाबाट तुला बहादुर मगर, हर्क बहादुर मगर, प्रकाश मगर, गोकुल मगर, प्रम मगर, कुमार मगर, बालकुमार मगर, मुरूजाङ शेर्पा, ओमनाथ राई र प्रेम मगर गरी 10 जना नागरिकको अहिलेसम्म टुङ्गो नलागेको उल्लेख गरिएको छ। यता सोताङ गाउँपालिकाका जयजय शेर्पा, लोपसान शेर्पा, गम्बु शेर्पा, प्रेम नाछिरिङ, सोना शेर्पा, कर्ण बहादुर राई, प्रेम कुमार राई, अम्बिर नाछिरिङ, अर्का कर्ण बहादुर राई गरी 9 जना सम्पर्क विहीनको सूचीमा परेका छन्। महाकुल गाउँपालिकाका सुशान्त कुलुङ, निरकुमार राई र शिवदन राई गरी 3 जना तथा लिकुपिके गाउँपालिकाका दिलबहादुर भुजेल तथा निमा शेर्पा गरी 2 जना नागरिक बाधीको विपदमा परी हालसम्म बेपत्ता भएको उल्लेख गरिएको छ। उक्त सर्वपक्षीय बैठकले काठमाडौँ महानगरपालिका एकीकृत नक्सल भगवती बहालमा सम्पर्क कार्य स्थापना गरी गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा तथा व्यवस्थापन प्राधिकरणसँग प्रत्यक्ष समन्वय र सम्पर्क विहीन नागरिकको खोजी कार्यलाई तीव्रता बनाउने उल्लेख गरिएको छ।
1: यसैबीच जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पीड़ित परिवार स्थानीय सर्वसाधारण पालिकाका जनप्रतिनिधिहरू संचारकर्मी तथा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट आएका सूचनाका आधारमा तथ्याङ्क संकलन गरिरहेको जनाएको छ। हराइरहेका व्यक्तिहरूको पछिल्लो लोकेशन ट्र्याक गर्नका लागि परिवारसँग उनीहरूको मोबाइल नम्बर समेत माग गरी विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख प्रशासकीय जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कमान सिंह मगरले जानकारी दिनुभएको छ। प्राप्त विवरण अनुसार छोलु दुर्कुण्ड नगरपालिका थुलुङ दुत्कोशी माप्य दुत्कोशी सोताङ महाकुलुङ र लिखुपिके गाउँपालिकाका नागरिकहरू बाढ़ीमा परि सम्पर्क विहीन भएका छन्। प्रज्ञ थापा मगरले थुलुङ दुत्कोशी गाउँपालिका महाकुलुङ छोलु दुत्कुण्ड र माप्यका जनप्रतिनिधिहरूसँग समन्वय भइसकेको र अन्य पालिकासँग पनि सम्पर्क बढ़ाउने प्रयास भइरहेको बताउनुभयो। खोजी तथा उद्धारका लागि गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा रसुवाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूसँग निरन्तर समन्वय भइरहेको छ। हराएका नागरिकहरूको सम्पूर्ण विवरण लिखित रूपमा पठाइसकिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा संचार सम्पर्क विच्छेद भएकाले सीधा सम्पर्कमा केही कठिनाई भए पनि अहिलेको पहिलो प्राथमिकता पहिचान खोज्नुभन्दा उद्धार र उपचार गर्नु रहेको प्रज्ञ थापा मगरले बताउनुभयो। यो राष्ट्रिय विपत्तिको समय भएकाले धैर्य धारण गर्न र हराइरहेका नागरिकहरूको सकुशल उद्धार हुने आशा राख्न प्रशासनले पीड़ित परिवारहरूलाई अनुरोध गरेको छ।
0: रसुवाको भोटे कोशीबाट त्रिशुली नदी हुँदै आएको बाढ़ीमा परि बेपत्ता भएका मध्ये 359 जनाको शव फेला परेको छ। साँझ 5 बजेसम्मको तथ्याङ्क अनुसार 359 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। रसुवामा 17, नुवाकोटमा 28, धादिङमा 33, गोर्खामा 30, चितवनमा 132, तनहुँमा 22, नवलपरासी पूर्वमा 82, नवलपरासी पश्चिममा 15 जनाको शव फेला परेको हो। यस्तै 63 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
1: रसुवा जिल्ला स्थित भोटेकोशी र त्रिशुली लगायतका नदीहरूमा भदौ 10 गते बुधबार बिहान आएको भीषण बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएपछि सोलुखुम्बुका स्थानीय तहहरूले गहिरो दुःख व्यक्त गर्दै उद्धार र खोजीमा तीव्रता दिएका छन्। सोलुखुम्बुका थुलुङ दुखोशी, लेचा, सल्यान, महाकुलुङ र सोताङ गाउँपालिकाले छुट्टा छुट्टै विज्ञप्ति तथा अत्यावश्यक सूचना जारी गर्दै विपदमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धांजलिका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकहरूको अवस्थाबारे विशेष चासो र तत्परता देखाएका छन्।
0: रसुवा सिरगोटेको सुनाएको बाढ़ीमा परेर मृत भएका व्यक्तिको कानको मन्द्रा थुप्ने व्यक्ति पक्राउ परेका छन्। शवबाट कानको मन्द्रा निकालेको भिडियो भाइरल भएपछि प्रहरीले खोजी शुरू गरेको थियो। उनीहरूलाई पहिचान गरी जिल्ला प्रहरी कार्यालय चितवनले दुईजनालाई पक्राउ गरेको छ। चितवन प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय, त्रिवेणी नगरपालिकाका चितवन बस्दै आएका 25 वर्षीय मदन गुरूङ र सुनसरी घर भई चितवन बस्दै आएका 38 वर्षीय उमेश चौधरी पक्राउ परेका हुन। दुवैमाथि अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ।
1: सोलुखुम्बुमा भालुको आक्रमणबाट एकजना घाइते हुनु भएको छ। हिजो दिउँसो करिब 4 बजेको समयमा भालुको आक्रमणबाट सोलु दुत्कुण्ड नगरपालिका 2 का 35 वर्षीय ग्याल्जुन शेर्पा घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभयो। जुनदेशी सामुदायिक वनमा च्याउ टिप्न गएको अवस्थामा आक्रमण गरेको हो। भालुको आक्रमणबाट शेर्पाको अनुहार लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। अहिले जिल्ला अस्पताल फाप्लोमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
0: कोशी प्रदेश सरकार का मुख्यमंत्री हितमत कुमार कार्की की अध्यक्षता में बस प्रदेश सरकार मंत्रिपरिषद का 18 आकस्मिक बैठक ने भोटी को सीमादी में आयोग बाधी तथा विपद प्रभावित का 3 करोड़ राहत सहयोग लगात का महत्वपूर्ण निर्णय बैठक का निर्णय बारे जानकारी दीदी कोशी प्रदेश सरकार का आंतरिक मामला तथा कानून मंत्री वेन्द्र शेर्पा विपद के इस घड़ी में प्रदेश सरकार प्रभावित नागरिक संग प्रतिबद्धता जनाभ मंत्री शेर्पा अनुसार भदौ 10 गते रसुवाको जिल्लाको सीमावर्ती क्षेत्र रसुवा गढ़ी तथा भोटे कोशी नदी को तल्लो तटीय क्षेत्र रसुवा नुवाकोट धादिंग गोर्खा तनहुँ र चितवन लगायत का जिला में आयोग भीषण लेदो सहित को बाढ़ी का कारण ठूल मानवीय तथा भौतिक क्षति भएकोमा मंत्रिपरिषद बैठक ने दुख व्यक्त गरेको उल्लेख गरिएको छ। यता रसुवा को भोटे कोशी नदी में आयोग विनाशकारी बाढ़ी प्रभावित उद्धार उपचार राहत और पुनर्स्थापना का डेम्बा गांवपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। आज बसेको कार्यपालिका बैठकले जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा गांवपालिकामा कार्यरत कर्मचारीको 3 दिन बराबरको तलब बाढी पीड़ितलाई सहयोगको रूपमा हस्तान्तरण गर्ने उल्लेख गरिएको छ।
1: रोजगारी व्यापार तथा अन्य काम को सिलसिला में रसुवा तथा आसपास का जिला में रहकर अवस्था में भोटे कोशी में आयोग भीषण बाढ़ी पक्ष खोटांग का 8 व्यक्ति संपर्क विहीन भाई सेना को लेस नायक पवन खत्री दाल सहित विभिन्न पेशा व्यवसाय को सिलसिला में बाढ़ी प्रभावित क्षेत्र में रहकर अर्चना खोटांग संपर्क विहीन जिला प्रहरी कार्यालय खोटांग जना व्यक्ति गोपाकोट मछुआगढ़ी नगरपालिक तीन बामरांग निवासी सेना का लेस नायक 32 वर्षीय पवन खत्री दाहाल सोही नगरपालिकाको वडा नम्बर 4 खालेका 27 वर्षीय सूर्य बहादुर परियार सोही नगरपालिका वडा नम्बर 15 का विजय खर्कका 43 कविन राई ऐसिल खर्क गाउँपालिका 4 जलेश्वरीका 41 वर्षीय बालकुमार तामाङ वडा नम्बर 3 ऐसिल खर्कका 53 वर्षीय युवराज राई र 33 वर्षीय यशकुमार बहादुर राई सोही गाउँपालिका 7 माकपाका 60 वर्षीय तारानाथ थापा र उमेर नखुलेका रावा बेसी गांवपालिका 3 लामी डाड़ा का पुष्प भट्टराई संपर्क विहीन हुनु भएको जनाइएको छ।
0: प्रधानमंत्री बालेन्द्र शाहले रसुवा को भोटे कोशी में आयोग भीषण बाढ़ी ने सृजित राष्ट्रीय संकट राहत और उद्धार का विषय में नेपाल सरकार का मुख्य सचिव सहित विषयगत मंत्रालय का सचिवसंग आपतकालीन छलफल गर्नुभएको छ। बाढ़ी प्रभावित नुवाकोट को विदुर क्षेत्र को स्थलगत निरीक्षण करी फर्के लगते प्रधानमंत्री शाहले प्रधानमंत्री तथा मंत्रिपरिषद को कार्य में उच्च स्तरीय बैठक का आह्वान गर्नुभएको हो। बैठक में विपद व्यवस्थापन राहत और उद्धार प्रत्यक्ष जोड़िएका रक्षा गृह अर्थ परराष्ट्र ऊर्जा स्वास्थ्य तथा नागरिक उड्डयन मंत्रालय का सचिवहरूको सहभागिता रहेको थियो। प्रधानमंत्री शाहले बाढ़ी प्रभावित क्षेत्र में उद्धार कार्य द्रुत बनाउन घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचार को व्यवस्था मिलाउन विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन कडा निर्देशन समेत दिनुभएको उल्लेख गरिएको छ।
1: भोटे कोशी नदी में आयोग बाढ़ी का कारण रसुवा में करीब 40 किलोमीटर सड़क पूर्ण रूप में क्षतिग्रस्त भएको छ। बेत्रा ओतीदेखि मैलुङ हुँदै स्याप्रो बेसी रसुवा गढ़ी जोड़ने सड़क पूर्ण रूप में क्षतिग्रस्त भएको हो। गल्छीदेखि पेसुमेसम्म को करीब 10 किलोमीटर सड़क समेत बंद अवस्था में छ। यसै गरी पृथ्वी राजमार्ग अन्तर्गत करीब 13 किलोमीटर सड़क लेदोले भरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढ़ीका कारण 41 वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग 50 मिटरसम्म लम्बाईका 7 वटा बेली ब्रिज गएको मन्त्रालयले जनाएको छ।
0: चीन को जलस्रोत मंत्रालयले छेछेन खोला र पुरोपे लेसन नदी को दोभान नजिकैको एउटा ताल बनेको बताएको छ। यो ताल को पानी को मात्रा में आज बिहानसम्म 20 लाख घनमीटर अनुमान गरिएको र ताल पहिला नै भरिएको ग्लोबल टाइम्स ले जनाएको छ। आउँदो 3 दिन भित्र ताल में थप 30 लाख घनमीटर पानी भेटिने अनुमान छ। यसले गर्दा ताल फुट्ने जोखिम उच्च देखिएको चीनिया संचार माध्यमले जनाएको छ। चीन को जलस्रोत मंत्रालयले ताल को विकासलाई नजिकबाट निगरानी गरिरहेको र आपतकालीन उद्धार प्रयासका लागि सहयोग प्रदान गर्न बाढ़ी समूलेषण र विश्लेषकहरू गरिरहेको खबरमा उल्लेख छ। तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएको छोपचेन र पुरू पूरे पुल खोला सीमा पारी आसपास में मिशिन्छन्। यो खोला बग्दै आएपछि नेपालतिर पोर्टेकोसी नामले चिनिन्छ। पोर्टेकोसी त्रिशुली नदी को मुख्य माथिल्लो शाखा रहेको छ।
1: हिजोको विनाशकारी बाढ़ीपछि उत्पन्न परिस्थितिको सामना गर्न र राहत तथा पुननिर्माणका कार्यलाई प्रभावकारी बनाउन राजनैतिक दलहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामी छानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा सहभागी राजनैतिक दलका नेताहरूले विपदको यस घड़ीमा सरकारलाई पूर्ण सहयोग गर्ने र राष्ट्रिय एकताका साथ अघि बढ़ने संकल्प गरेका हुन्। बैठकमा नेपाली कंग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनलाई दीर्घकालीन रूपमा राष्ट्रिय प्राथमिकताको विषय बनाउनु पर्नेमा जोड़ दिनुभयो। वहाँले जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ़दो जोखिमलाई गम्भीरताका साथ लिँदै राजनैतिक दलहरूलाई आफ्ना संयन्त्र मार्फत राहत संकलनको अनुमति दिनुपर्ने धारणा राख्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउनुपर्ने बताउनुभयो। वहाँले विपद पूर्व सूचना प्रणालीलाई थप भरपर्दो र प्रभावकारी बनाउनु पर्ने उल्लेख गर्दै संकटको समयमा सबै दल एकजुट रहेको सन्देश प्रभाव गर्न आवश्यक रहेको बताउनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्धार कार्यलाई थप तीव्र र समन्वित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
0: प्राकृतिक विपत्तिका कारण रसुवाको गोसाईकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकलाई सुरक्षित रूपमा काठमाडौँ फर्कनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सरकारले आग्रह गरेको छ। रसुवाको थुन्चेतर्फको नियमित पदमार्ग जोखिमपूर्ण र विपद प्रभावित क्षेत्रमा पर्ने भएकाले सुरक्षित मार्गको रूपमा नुवाकोटको सम्बन्धका रूपलाई प्राथमिकता दिन सरकारले सुझाव दिएको छ। गोसाईकुण्डबाट काठमाडौँ फर्कन चाहनेहरूले सूर्यकुण्ड पास हुँदै हाइकियामा फेदी तालु र शिशुपो हुँदै क्याम्प फेदी र समुद्रकारको बाटो प्रयोग गर्न उल्लेख गरिएको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता पुनः शुरू गर्न आफू हतारमा नरहेको बताउनु भएको छ। वहाँले इरानलाई वार्तामा फर्कन कुनै निश्चित समय सीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी गर्नु भएको छ। यसै बीच कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल्ला रहमान बिन जस्टिस अल थानी आज तेहरान पुगेर इरानी अधिकारीसँग तनाव कम गर्ने र वार्ताको वातावरण बनाउने विषयमा छलफल गर्ने कार्यक्रम छ। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बालबालिका हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात करिब 27.5 खर्ब रूपियाँ बराबरको सम्झौता गरेको छ। अदालतमा मुद्दाको सुनवाई चलिरहेका बेला मेटा र सम्बन्धित राज्यहरूबीच सम्झौता भएको हो। सम्झौतामा मेटाले आफूले कुनै गल्ती गरेको स्वीकार भने गरेको छैन।
0: अस्ट्रेलियामा चलिरहेको टप इन टी ट्वेन्टी श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बेहोरेको छ। यससँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपालले हैदराबाद किंग्स मेन एकाडेमीसँग 31 रनले पराजित भयो। किंग्स मेनले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल एले 19 ओभर दुई बलमा 166 रन बनाउँदा सबै विकेट गुमायो। खेल खबर
1: रसुवा बाढ़ीमा बेपत्ता भएका मध्ये 359 जनाको शव भेटियो। बाढ़ीमा सोलुखुम्बुका सम्पर्क विहीन हुनेको संख्या 46 पुग्यो। खोजी जारी भइदिएर हुन प्रमुख जिल्ला अधिकारीको अपील। भीषण बाढ़ी प्रति सोलुखुम्बुका पालिकाद्वारा दुःख व्यक्त।
0: शवबाट कानको मुद्रा निकाल्ने युवा समाती। सोलुखुम्बुमा भालुको आक्रमणबाट एकजना घाइते। भोटेकोशी बाढ़ी प्रभावितका लागि कोशी प्रदेश सरकारद्वारा 3 करोड़ सहयोग।
1: भोटेकोशी बाढ़ी प्रदेशलाई खोजी डेम्बाका जनप्रतिनिधिले 1 महिनाको र कर्मचारीले 3 दिनको तलब सहयोग गर्ने। भोटेकोशी बाढ़ीमा नेपाली सेनाको लेस नायक सहित 8 खोटाङ्गे सम्पर्क विहीन। मुख्य सचिव सहित सचिवहरूसँग प्रधानमन्त्रीले गरे आपतकालीन छलफल।
0: 3 दिनभित्र 30 लाख घनमिटर पानी थपिने अनुमान। तिब्बतमा ताल फुट्ने उच्च जोखिम। विपद व्यवस्थापन र राहतका लागि राजनीतिक दलको साझा प्रतिबद्धता। गोसाईकुण्डबाट काठमाडौँ फर्किँदा समुद्रका रूट प्रयोग गर्न आग्रह।
1: इरानसँग फेरि वार्ता
0: सुरक्षा गर्न आफू हतारमा नरहेको ट्रम्पको भनाई बाल बालिकालाई हानि पुर्याएको आरोपमा नेपालले 18 अर्ब डलर तिर्ने सम्झौता र टप N20 श्रृंखलामा नेपालको तेस्रो हार अवस्थ साँझ 7 बजेको सोरी समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै अन्जु कार्की र सरस्वती पूर्वी राख्छ भोलि बिहान 7 बजे सोलू समाचार लिएर फेरि आउँछौ सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलू एफएम सुन्दै गर्नुहोला नमस्कार।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भुटेको सीमा फेरि बाढ़ीको खतरा, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी, जोखिमयुक्त बस्ती खाली गराउँदै प्रहरी, नदी किनार आसपास नजान सरकारको आग्रह।
1: त्यो भुटेको घटना थियो, त्यो घटना भएको स्थानमा सानो ताल अलिकति बाढी छ, त्यो भरिएर अहिले खोलिराखेको अवस्थाको छ, त्यो जुन कुनै कुरा पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो।
0: आज साँझसम्म बाढ़ीमा परेका 359 जनाको शव फेला, हजारौं बेपत्ता भएको अनुमान। आज मात्रै आफन्त बेपत्ता भएको भन्दै 900 बढ़ी उजुरी दर्ता, हवाई स्थल मार्गबाट 1500 बढ़ीको उद्धार।
2: आज अध्यक्ष त्यो बताउँछ नि, अब शव पनि एकदम इन्डिकेट रूपमा भनेको 359 भनेको होइन, अब सम्पर्क पनि धेरै हुनुहुन्छ, 910 अहिलेसम्म हाम्रो सिस्टममा आएको थियो।
0: बाढ़ी पीड़ितका लागि सरकारी कर्मचारीको तलब कट्टा गरिने, 36 करोड़ राहत कोषमा जाने, राहत र उद्धारमा अन्तर्राष्ट्रिय सहयोग पनि थपिँदै, राहतको नाममा ठगी गर्ने सक्रिय हुन सक्ने भन्दै साइबर ब्यूरोको सतर्कता।
2: कतिपय मानिसहरूले आफ्नो विपत्तिमा परेको तर आफ्नो सेफ रहेको र आफूलाई त्यस ठाउँबाट सम्बन्धित ठाउँमा पुग्नको लागि मलाई पैसा चाहिएको भनेर चाहिँ विभिन्न क्युआर कोडहरू पठाउने काम भएको छ, त्यो क्युआर कोडहरूपछि कसैले पनि विश्वास नगर्न हुने अनुरोध छ।
0: र एसीसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित, टप एन टी ट्वेन्टी श्रृंखलामा नेपाल सेमी फाइनल होडबाटै बाहिरियो।
3: हजारौं रेडियो कर्मी र करोड़ नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भुटेपछि बाढ़ीमा मृत्यु हुनेको संख्या बढ़दो छ। बाढ़ीले कतिको ज्यान गुम्यो, कतिलाई घरबार विहीन बनायो र कति परिवारलाई टुटायो भन्ने अझै यकीन भइसकेको छैन। यस्तो अवस्थामा उद्धार, राहत र खोजी महत्वपूर्ण छ। यसलाई केवल सरकारी जिम्मेवारी मात्रै हो भन्दै पन्छिनु वा उद्धार तथा खोजी भइरहेको स्थानमा ठूलो भीड़ लगाएर दर्शक बन्नु अहिले उपयुक्त समय होइन। नागरिक आफैले पनि आफ्नो स्थानबाट उद्धार तथा खोजीमा सक्रिय बने कयौं मानिस जीवितै भेट्न सक्ने आशा अझै बाँकी छ। यसबारे नागरिक पनि उत्तिकै चनाखो बन्नुपर्छ। रसुवाको भोटेकोशी नदीमा हिजो आएको विनाशकारी बाढ़ीको स्रोत क्षेत्रभन्दा माथिल्लो भागमा नदी थुनेर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाले सूचना जारी गर्दै नदी थुनेर बनेको ताल बढ़दो क्रममा रहेको र फुट्ने जोखिमसँग देखिएको जनाएको छ। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाका आधारमा गरिएको भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणबाट नदी थुनेर ताल बनेको देखिएको शाखाले जनाएको छ। सीएनएनसँग कुरा गर्दै शाखाका प्रमुख विनोद पराजुलीले ताल बढ़ने क्रममा रहेकोले अर्को सूचना जारी नहुनेसम्म तल्लो तरी क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो।
1: आज दिउँसो चीन सरकारको तर्फबाट हाम्रो परराष्ट्र मन्त्रालय हुँदै एउटा सूचना आयो र त्यो सूचनामा जुन हिजोको घटना थियो, त्यो घटना भएको स्थानमा सानो ताल अलिकति बाढी छ, त्यो भरिएर अहिले खोलिराखेको अवस्था छ, त्यो अब अस्थिर अवस्थामा भएको कारणले त्यो जुन कुनै कुरा पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो र त्यो सूचनामा अगाडि भएर नै हामीले 1 घण्टा अगाडि मात्रै हामीले सूचना जारी गरेका छौँ। अब त्यो जोखिमपूर्ण ताल चाहिँ हो, तर त्यसमा जुन पानीको आयतन छ त्यो हिजो आएको बाढीभन्दा धेरै कम चाहिँ हो, त्यति ठुलो बाढी चाहिँ आउँदैन त्यो फुटिहाल्यो भने पनि, तर पनि अब त्यसले केही न केही बाढीको रूप धारण गर्ने भएको कारणले अर्को सूचना जारी नहुँदासम्म भनेका छौँ हामी त्यो तालको थप वस्तुस्थिति बुझ्छौँ।
0: शाखाले भुटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षा कर्मी र अन्य सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यसैबीच फेरि बाढ़ी आउन सक्ने सूचना पाएपछि प्रहरीले जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्तरमा सार्न थालेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई घरबाट बाहिर निस्कनु र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। प्रहरीले बाढ़ीको जोखिम रहेका क्षेत्रमा निगरानी बढ़ाउँदै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। अचानक बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोलाको आसपास नजान र सुरक्षित स्थानमा बस्न समेत अनुरोध गरेको छ। भोटेकोसीमा आएको भीषण बाढ़ीमा परेर बेपत्ता भएका मध्ये अहिलेसम्म 369 जनाको शव फेला परेको छ। साँझ 6:30 बजेसम्मको विवरण अनुसार सबैभन्दा धेरै शव चितवनमा र पूर्वी नवलपरासीमा भेटिएका छन्। त्यस्तै धादिङ, गोर्खामा तनहुँ, पश्चिम नवलपरासी, नुवाकोट र रसुवामा शव फेला परेका हुन्। बाढ़ीबाट नदी आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी रहेको सीआईएमसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता रामबहादुर केसीले सीआईएमसँग बताउनुभयो।
2: अब सब पनि एकदम इन्डस्ट्री रूपमा भनेको 359 भनेको होइन, अब सम्पर्क पनि धेरै हुनुहुन्छ दिदी, 910 जना अहिलेसम्म हाम्रो सिस्टममा आएको थियो, भाइपिसमा 73 जना हुनुहुन्छ र उद्धार पनि सम्पूर्ण भइरहेको छ। जस्तो अहिलेसम्म हामीले हिँडिबाट 796 जनाको उद्धार गरिसकेको छ भने जमिनबाट 756 जनाको उद्धार भइसकेको छ। नेपाल सरकारबाट अब रातहरू पनि जितनु भइरहेको छ, 1 करोड रसुवामा पठाइसकेको छ, नुवाकोटमा 1 करोड, भादीमा 50 लाख पठाइसकेको छ। र सामग्री कुरा गर्दाखेरि हामी 10 ट्रक सामग्री पठाइएको छ, त्यसपछि पाउचा, बिस्कुट, सिम्पिन ब्याग, म्याट्रिक ब्लाङ्केट लगाएको छ। त्यसै गरेर प्रभावित क्षमता क्षेत्रले पनि पठाइएको छ, हुनु त तार उडान गरी आदित्य गैर सामग्री पनि पठाइएको छ। इन्धन अभाव हुन थाले गएको त्यहाँ टेलिफोनहरू चाहिँ सुचार गर्नुपर्ने छ, विद्युत सुचार गर्नुपर्ने छ। यी ठाउँहरूमा पनि हामीले चाहिँ तपाईँ जस्तै कि तपाईँले चाहिँ पेट्रोलहरू पठाएको छ, डिजलहरू पठाएको छ, त्यसै गरेर हामीले चाहिँ अब त्यसको लागि चाहिँ ब्याकअपहरू पठाएको छ होइन। त्यो अब अहिले चाहिँ उद्धार पनि भइरहेको छ, खोज उद्धार दिन्छौँ र प्लस अब हामीले रात व्यवस्थापन पनि सँगसँगै गइरहेको स्थिति छ।
0: उहाँका अनुसार हेलिकप्टरबाट 796 जनाको उद्धार भएको छ भने स्थल मार्गबाट 753 जनाको उद्धार गरिएको छ। हालसम्म बाढ़ीबाट घाइते भएका 73 जनाको उपचार भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनस्थापनाका लागि संघीय सरकारका कर्मचारीको श्रेणी अनुसार 2-10 दिनसम्मको तलब कट्टा गरिने भएको छ। आज बसेको सचिव स्तरीय बैठकले कर्मचारीको भदौ महिनाको शून्य तलब स्केलबाट निचे दिन बराबरको रकम कटा गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। संघीय सरकारका कर्मचारीबाट मात्रै करिब 36 करोड़ रूपियाँ राहत कोषमा जम्मा हुने अनुमान गरिएको छ। प्रदेश स्थानीय तह तथा अन्य सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई पनि सोही अनुसार योगदान गर्न आह्वान गरिएको छ। विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले कर्मचारी प्रशासनमा समेत कड़ाई गरेको छ। कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नेपाल चेम्बर अफ कमर्सले 50 किलो सामान बोक्ने ड्रोन नुवाकोट पठाएको छ भने प्रभावित क्षेत्रमा 125 वटा पावर ब्याङ्क उपलब्ध गराएको छ। संयुक्त राष्ट्र संघले नेपालका बाढ़ी प्रभावितका लागि 20 लाख अमेरिकी डलर आपतकालीन सहायता छुट्याइएको छ। डब्ल्यूएचओले 10,000 मानिसलाई 3 महिनासम्म पुग्ने औषधि, पाल र प्राविधिक सहयोग उपलब्ध गराएको छ। सेभ द चिल्ड्रेन, नेपाल रेड क्रस, नेपाली सेना र नेपाल प्रहरी उद्धार तथा राहतमा परिचालित छन्। अमेरिका, क्यानाडा, भारत, युए र चीनले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्। चीनी आपतकालीन उद्धार टोली केरन नाका हुँदै प्रभावित क्षेत्रमा पुगेको जनाइएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितलाई राहत तथा सहयोग गर्न सरकारले 3 स्थानमा राहत सामग्री संकलनको व्यवस्था गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यहाँ संकलित सामग्री आवश्यकताका आधारमा सरकारले प्रभावित क्षेत्रमा पठाउनेछ। त्यस्तै नुवाकोटको बटार स्थित नेपाली सेनाको मैथली ब्यारेक र धादिङको बैरिनी स्थित नेपाली सेनाको ब्यारेकमा पनि सामान राहत सामग्री संकलन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार राहत सामग्री उपलब्ध गराउन चाहन सरकारले तोकेका स्थानमा नै सामग्री पुर्याउनु पर्नेछ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। आर्थिक सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्।

0: उसको नाममा सरकारबाट एउटा प्रधानमन्त्री दीपविन्ता राहतको पनि गठन भइसकेको छ। त्यसको लागि विभिन्न ब्याङ्कहरूमा सरकारले खाता खोलेर त्यसमा चाहिँ इच्छुक नेपाली जनता किसिमले विदेशमा रहेका नेपालीहरूबाट रकम सङ्ग्रह गर्न साह्रो भइरहेको छ। तथापि यसकै फाइदा लिएर कतिपय मानिसहरूले आफ्नो विपत्तिमा परेको तर आफू सेफ रहेको र आफूलाई त्यस ठाउँबाट कुनै ठाउँमा पुग्नको लागि मलाई पैसा चाहिएको भनेर चाहिँ विभिन्न क्युआर कोडहरू पठाउने काम भएको छ। त्यो क्युआर कोडहरूपछि कसैले पनि विश्वास नगर्नु हुन अनुरोध छ, किनभने ती क्युआर कोड अथवा ती व्यक्तिहरू भनेको स्क्यामर हुन सक्छ अथवा ती व्यक्तिहरूको विश्वास गरेर कसैले पनि पैसा राखिदिएको खण्डमा जुनसुकै नेपाली सर्वसाधारण व्यक्तिहरू ठगिन सक्छन्।
1: दलहरूले सुरसुवा बाढ़ीमा प्रभावित उद्धार राहत तथा जोखिम खोजीमा पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। आज बसेको सर्वदलीय बैठकमा दलहरू तत्काल उद्धार र खोजीमा लाग्ने प्रतिबद्धता जनाएका हुन्। नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपदको समयमा राज्यसँग उपलब्ध नियमित स्रोत साधन बाहेक निजी क्षेत्र राजनीतिक दल तथा सामाजिक संघ संस्था सहित सबै शक्तिलाई परिचालन गर्नुपर्ने बताउनुभयो।
2: राज्यको तर्फबाट सबै संयन्त्रहरू सुरक्षाका संयन्त्र प्रशासनिक संयन्त्र अरू सबै संयन्त्रहरूलाई सरकारको प्रमुखले परिचालित गरि नै राख्नु भएको छ। तर हामीले हाम्रो तर्फबाट आज भनेका छौं यस्तो बेलामा राज्यले सबै संयन्त्रहरू परिचालित गरिरहेको छु भन्नुहुँदै गर्दा सँगसँगै के पनि ख्याल गर्नुपर्छ भने राज्यसँग भइरहेका नियमित अवस्थामा राज्यसँग भइरहेका साधनहरू बाहेकका सबै पनि राज्य गयो, हामी सबै पनि राज्य गयो। त्यसैले यो बेलामा हामीहरू सबैलाई जसरी राज्यले परिचालित गर्न चाहन्छ त्यसरी उसले परिचालित गर्न पाउँछ र हामी तयार छौं।
1: बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भुटेकोशी बाढ़ीपछि खोज र उद्धारमा प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियताले ऊर्जा दिएको बताउनुभयो। सरकारको कामलाई समर्थन गर्दै मानवीय क्षति र भौतिक क्षति भएका बेला समझदारीको साथ अघि बढ़नुपर्ने समय आएको बताउनुभयो।
3: एकताबद्ध भएर विपदाको सामना गर्नुपर्दछ। अहिले भुटेकोशीमा आएको यो बाढ़ी त्यहाँ भएको भयानक क्षति मानवीय पनि र भौतिक क्षति पनि हुन्छ। यस्तो बेलामा समझदारीका साथ जानुपर्दछ र यो नकारात्मक जो परिघटना भएको छ यसलाई राष्ट्रिय एकताको एउटा नयाँ संकल्पमा बदल्नु।
1: यसैबीच भुटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ। पूर्व उपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख उपा कृष्ण गोपाल श्रेष्ठ र प्रचार विभाग प्रमुख नीरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरूङ नुवाकोट पुग्नु भएको हो। साझा खबरमा अब खेल खबर। एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ। नेपालले 27 रनको जीत निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पार्यो। पहिले ब्याटिङ गरेको नेपाल 41.4 ओभरमा 170 रनमा अल आउट भएको थियो। एक समय 38.5 संकटमा परेको नेपाललाई रोहित पौडेलले 61 रनको उत्कृष्ट इनिङ्स खेल्दै उकास्नु भयो। यस अघि नेपालले पहिलो अभ्यास खेलमा मलेसियालाई 9 विकेटले पराजित गरेको थियो। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमी फाइनलमा होडबाट बाहिरिएको छ। आज भएको खेलमा नेपाल किङ्सको टोलीसँग 31 रनले पराजित भएको हो। गोसाईकुण्डबाट काठमाडौँ फर्किँदा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह।
4: माथि सूर्यकुण्ड पासबाट पहिलाको सुन्दरी जल आउने ट्रेकको चाहिँ अलिकति रुट लिएर सौगडा आउनुपर्ने हुन्छ।
1: बाढ़ीबाट 3 जिल्लाका 18 विद्यालयमा क्षति, शिक्षक र विद्यार्थी पनि सम्पर्कविहीन। रोजगारी सिर्जना गर्ने राजनीतिक दल र नेताहरूको भाषण मात्रै हो कि सरकारसँगको समन्वयमा हुँदैछ केही प्रगति? विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान

0: दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम्पी घरमा शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रोक लो लेटेन्सी र फास्ट स्पिड सबै अस्तको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100447 लागू हुनेछ। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाढ़ी रसुवा सहित विभिन्न क्षेत्रमा सड़क र पुलमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण देशभर 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सड़क सम्पर्क पुनर्स्थापित गर्न सरकारले डेलीब्रिज जडानको काम अघि बढ़ाएको छ। बाढ़ीका कारण रसुवामा मात्रै करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले पुरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउन विभिन्न स्थानमा 20 उपकरण परिचालन गरिएको छ। सरकारले पहिलो प्राथमिकतामा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सड़क सञ्जालमा जोड्ने योजना बनाएको छ। यसका लागि वेत्रावतीमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ। सरकारसँग 50 मिटरसम्म लम्बाईका 7 बेलीब्रिज रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता अनुसार ती बेलीब्रिज प्रयोग गरिनेछ। साथै भारत र चीन सरकारले समेत आवश्यक बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालयमा क्षति पुगेको छ। रसुवाका 5, नुवाकोटका 7 र धादिङका 8 विद्यालय प्रभावित भएका हुन्। बाढ़ीपछि केही शिक्षक तथा विद्यार्थी सम्पर्क विहीन भएका छन्। धादिङमा कम्तीमा 4 शिक्षक गोसाईकुण्ड तीर्थयात्राका क्रममा सम्पर्क विहीन रहेको शिक्षा मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत 3 विद्यार्थी नुवाकोटमा इन्टर्नशीपका क्रममा सम्पर्क विहीन भएका छन्। उनीहरूको खोज तथा उद्धारका लागि समन्वय समिति गठन गरिएको छ। यसैबीच भोटेकोशी बाढ़ीपछि 5 जलविद्युत आयोजनाका 215 कर्मचारी सम्पर्कविहीन भएका छन्। माथिल्लो त्रिशुली 1 76 जना, रसुवागढ़ीका 51 जना, मैलुङ खोलाका 8 जना र लाङटाङ खोलाका 60 जना सम्पर्कविहीन छन्। माथिल्लो त्रिशुली 1 क्षेत्रमा 200 भन्दा बढ़ी कर्मचारी उद्धारको पर्खाईमा रहेको जनाइएको छ। लाङटाङ खोलामा 60 जना सुरुङभित्र थुनिएको आशंका छ भने उनीहरूसँग सम्पर्क हुन सकिरहेको छैन। केही कर्मचारी अग्निस्थानमा आश्रय लिएर ज्यान जोगाएका छन् भने हेलिकप्टर मार्फत उद्धार तथा निरीक्षणको प्रयास भइरहेको सरकारले जनाएको छ। यस्तै विनाशकारी बाढ़ीका कारण बेपत्ता हुने पर्यटकको संख्या 668 जना पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार भारतीय 178, नेपाली 127, अमेरिकी 65 र युक्रेनी 53 पर्यटक सहित विभिन्न देशका पर्यटक सम्पर्क विहीन रहेको बोर्डका सूचना अधिकारी सन्तोष पन्तले जानकारी दिनुभयो।
5: हजुर, अब अहिलेसम्मको सिचुएसन अपडेट अनुसार अब विमान टुरिस्टले त्यसपछि विमानभन्दा पर्यटन व्यवसाय एजेन्सीहरू विवरण अनुसारले अहिलेसम्म हामीसँग रेकर्डमा देखिएको 668 जना पर्यटकहरू, जसमा नेपालको पनि 127 जना हुनुहुन्छ, उहाँहरूलाई चाहिँ मिसिङ स्टेटसमा हुनुहुन्छ है। तीमध्ये सबैभन्दा धेरै विदेशी पर्यटकको रूपमा चाहिँ इन्डिया भारतबाट नै धेरै पर्यटक हुनुहुन्छ। उहाँहरू विशेष गरी चाहिँ यो कैलाश मानसरोवरको ट्रेड भनौँ अथवा पर्यटनको लागि चाहिँ आउनु भएको चाहिँ मिसिङ हुनुहुन्छ। उहाँहरूको खोजी कार्य र उद्धार कार्य चाहिँ जारी भएको छ।
4: यसरी सरकारले गोसाईकुण्ड पुगेका पर्यटकलाई धुन्चे तर्फको नियमित सड़क प्रयोग नगर्न आग्रह गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सड़कको अवस्था जोखिमपूर्ण रहेकाले गोसाईकुण्ड दुप्चेश्वर काठमाडौँ हुँदै वैकल्पिक मार्ग प्रयोग गरेर फर्किन आग्रह गरेको हो। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चे तर्फको नियमित मार्ग प्रयोग नगर्न आग्रह गरेको मन्त्रालयका सूचना अधिकारी सूरज घिमिरेले सीआईएमसँग बताउनुभयो।
6: सूर्यगण्ड पास हाई क्याम्प होइन त्यसरी फेरि गोप्यवीर त्यसरी पालु हुँदै हामी चाहिँ यो सिसिपू भ्याङफेदी भन्छ दुप्तेश्वर सोमन्टार चोगडा भनेको अल्टरनेट रुट हो यो दुप्तेश्वर हुने होइन यो भनेको माथि सूर्यगुण्ड पासबाट पहिलाको सुन्दरी जल आउने ट्रेकको चाहिँ अलिकति रुट लिएर चोगडा आउनुपर्ने हुन्छ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रोजगारी सृजना गर्नका लागि सांसदको भूमिका र प्रयास।
7: हामीले हाम्रो देशमा रोजगारी सृजना गर्न सकेन भने भएका इण्डस्ट्रीहरूलाई गर्न सक्दै दिन सकेनौ भने हामीले त्यस्तो खालको कानून बनाउन सक्दैनौ भने हामी त्यहाँ भएको केही मतलब हुँदैन।
4: नेपाली बजार अनुसारको जनशक्ति उत्पादनमा देखिएका समस्या र समाधानका लागि सांसदको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: fact, updated reporting data from Bangladesh Patak, world class entertainment ko IPTV se pradan karne jaise hum internet Nepal ko ek matra next generation wifi 6 pradan karne ko wifi 6 number hum sanga utkrisht pradan karne ko jaise hum internet sampe internet tv the only seva hum sajne bhusin karne inter ubiyogi self care app my dish home app सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
0: नमस्कार संवाद श्रृंखला हेलो सांसद

0: व्यावसायिक फिल्ममा काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नुभयो र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफू आफूले प्राउड फिल हुन्छ सबभन्दा पहिला किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माण कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइरहेको छु त्यो भनेको मेरो एकदम गर्वको कुरा हो।
1: दैनिक झन् 2000 संख्यामा अन्तर्राष्ट्रिय विमानस्थल भएर अरू देशमा गइराखेका छन्। यो विषयलाई अब तपाईँ

0: कसरी गर्नुपर्छ?
1: एकदमै म स्पेसली एकदमै यो कुरालाई चाहिँ मेरो एउटा प्रमुख कार्यको रूपमा लिएको छु होइन, किनभने आफूले भोग्दै रहेको समस्याहरू पनि हो र मेन हजुर भन्दा जस्तै बेरोजगारीको समस्या नेपालमा छ भने एउटा व्यावसायिक क्षेत्रमा बाट प्रतिनिधित्व गर्दै गर्दाखेरि यहाँ कस्तो छ भनेदेखि युवाहरू पढेका छन्, पढिसकेपछि जागिर पाउँदैनन्, तर व्यवसायहरू जो इन्डस्ट्रीहरू छ उनीहरूले चाहे जस्तो श्रमिक पाउँदैनन् कि, काम गर्ने मान्छे पाउँदैन, यहाँ ग्याप छ कि, इन्डस्ट्री र एकाडेमिया बीचको एउटा ग्याप छ, त्यो ग्याप चाहिँ हामीले फुलफिल गर्नु पर्छ।
0: त्यो भनेको बजारले कस्तो जनशक्ति खोज्छ त्यो खालको अध्ययन अनुसन्धान भएन, अथवा जस्तो खालको अध्ययन अनुसन्धान भएको छ त्यस अनुसारको बजार भएन, त्यो कुरामा तालमेलमा मिलेको
1: यो तालमेलमा मिलेको भनेको जस्तै शिक्षा पद्धति है, हाम्रो नेपालमा कस्तो छ भने एकदमै कहाँबाट कहाँ पुगिसकेको छलान मारिसकेको छ होइन, टेक्नोलोजीको छलान मारिसकेको छ, तर पढाउने तरिका भने एकदमै ट्रेडिसनल छ पहिलाको तरिका, जुन हिसाबले उनीहरू चाहिँ थ्योरिटिकली आफूलाई एकदमै मच्योर ठान्दै जान्छन् होइन, जस्तै ज्वेल सकिसके पछाडि जस्तै इन्जिनियर्सहरूकै कुरा गरौँ होइन, उहाँहरूले चाहिँ जुन कुराहरू बुझ्नुभएको कस्तो किसिमको पढाइबाट गइराख्नु भएको छ होइन, जुन सकिसक्ने बित्तिकै उहाँहरू चाहिँ सकेसम्म उहाँहरू चाहिँ नेपालमै बसेर काम गर्न चाहनुहुन्छ नि त, आफ्नै आमा बाउसँग बस्नु मन लाग्छ होला, आफ्नो साथीभाइ भन्न चाहन्छु, यहीँ केही गर्न चाहन्छु भन्ने युवाहरू पनि धेरै छन् क्या यहाँनिर।
0: तर अहिले झन्डै दस कक्षा उत्तीर्ण गर्ने बित्तिकै जसरी विदेश गइहाल्नु भन्ने खालको त्यो प्रतिस्पर्धा अथवा त्यो चलिरहेको छ नि, त्यो नेपालमा पढाइमै समस्या भएर हो अथवा अर्को खालको प्रतिस्पर्धा देशमा भन्ने विदेशमा जाने हामीलाई खुसी लाग्ने त्यो प्रतिस्पर्धासँग जोडिने कुरा पनि भनेको छ।
1: यसमा यस्तो हुन्छ पढाइ समस्या भन्नु खोजेको चाहिँ होइन, पढाइको तरिका अलिकति मिल्दैन, जसको कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई काम गर्ने वातावरण हामी दिन सक्दैनौँ, रोजगारी दिन सक्दैनौँ, रोजगार नहुने बित्तिकै फ्रस्ट्रेसन आउँछ र अभियसली उनीहरू चाहिँ त्यही पढेको अनुसारले उनीहरू बाहिर गयो भनेदेखि चाहिँ जस्तो किसिमको काम गरेर भए पनि उनीहरू पैसा कमाउँछन्, किनभने यहाँ पढेको सबै मान्छे मास्टर गइसकेको मान्छे पनि बाहिर गइसके पछाडि उनीहरूले खत्रै काम पाएर पैसा कमाउनु त हुँदैन नि त, उनीहरूले गर्नुपर्ने दुःखका चिजहरू त हामी आफै सबैजना विविधेछौँ त्यो कुराहरूमा होइन, सो त्यसले गर्दाखेरि चाहिँ इन्डस्ट्रीहरू पनि धारात्मक छन् सही जनशक्ति नपाएर र जनशक्तिहरूले पनि काम पाइरहेका छन् भन्दाखेरि हामीले बिचको ग्यापलाई पूर्णको लागि चाहिँ कस्तो किसिमको हाम्रो नेपालको इन्डस्ट्रीहरूको चाहिँ रिक्वायरमेन्ट कस्तो खालको छ त, कुन टेक्नोलोजीमा गइरहेको छ त नेपाल, नेपालको टेक्नोलोजी अनुसारको जनशक्ति तयार गर्ने स्कुल कलेजेसहरू हुनुपर्छ क्या, न कि अमेरिकाको टेक्नोलोजीसँग कम्पेयर गर्न पनि मिलेन न कि अरू कुनै कन्ट्रीकोसँग मिलेन होइन।
0: त्यसो भए अब शिक्षामा अथवा श्रम रोजगारको क्षेत्रमा केही परिवर्तन आउने गरी तपाईँले त्यसको नेतृत्वहरूबाट लिनु भयो
1: गरिरहेको छ सर, यसमा चाहिँ कस्तो छ भने हाम्रो समितिमा पनि कुराहरू हुन्छ, हाम्रो श्रमको टिमहरूसँग पनि हाम्रो कुरा भइरहेको छ र मन्त्रीज्यूले चाहिँ हाम्रो अब यो रोजगारीको लागि वातावरण त हाम्रो सृजना गर्नुपर्ने हुन्छ, हामीले हाम्रो वाचापत्रमै भनेका छौँ हामीले यसरी रोजगारीको सृजना गर्छौँ भनेर होइन, अब त्यो भन्दै गर्दाखेरि हामीले चाहिँ वाचापत्रलाई चाहिँ हाम्रो मेन सिद्धान्तको रूपमा राखेर चाहिँ हामी अगाडि बढेको छौँ कि के काम गर्नु त वाट नेक्स्ट भन्दाखेरि हाम्रो वाचापत्रमा के छ त, कुन कुन कामलाई हामीले लियौँ समात्यौँ, कुन कुन काम लिन बाँकी छ भने लिन बाँकी काम नै मेरो नेक्स्ट काम हुन्छ कि, त्यसरी हामी चाहिँ काम गरिरहेका छौँ भने श्रम मन्त्रालयको टिमहरूसँग बसेर चाहिँ हामीले 1,00,000 रोजगारी सृजना गर्नु भनेर यसमा कार्यविधि बन्दैछ, त्यो 1,00,000 रोजगारी कसरी सृजना हुन्छ त भन्दाखेरि यो कार्यविधि सकिने बित्तिकै हरेक सेक्टरको जस्तै हामी धेरै सांसदहरू छौँ भने त्यो सबै सांसदले आफ्नो क्षेत्रमा चाहिँ कस्तो किसिमको माटो सुहाउँदो इन्डस्ट्रीदेखि लिएर कस्तो कस्तो किसिमको रोजगारी त्यहाँ सृजना हुन्छ त, त्यो किसिममा चाहिँ हामीले हरेक ठाउँ सुहाउँदो चाहिँ हामीले चाहिँ त्यहाँ अब के गर्ने ट्रेनिङ गर्ने स्किल डेभलपमेन्टको कुराहरू गर्ने यस्तो यस्तो कुराहरूमा चाहिँ लगभग यही कुराहरू समावेश भएको कार्यविधिहरू हुन्छ, यो भइसके पछाडि फेरि हामी यसो कुरा
0: गर्छौँ। व्यावसायिक रूपमा पनि तपाईँ लागेको भएर रोजगारी दिने सुरुवात त अब तपाईँहरूले पनि गरिराखेको अथवा अझ बढाउनुपर्ने स्थिति होला,
1: एकदमै एकदमै हामीले यही रोजगारीको सृजना गर्न सक्यौँ भने भले हामी चाहिँ इन्टरनेसनली जति उहाँहरू कमाउनुहुन्छ त्यति कमाउन लगे पनि 1,00,000 रुपियाँ बाहिर कमाउनुहुन्छ भने नानीहरू इक्जाम्पल या 50,000 मात्रै कमायो भने खुसी खुसी काम गर्न मन पराउनु भएको छ कि।
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। भुटेको सीमा फेरि बाढ़ीको खतरा नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी जारी गरिएको छ। प्रहरीले जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्न थालेको छ। नदी किनार आसपास नजान सरकारको आग्रह छ। आज साँझसम्म बाढ़ीमा परेका 359 जनाको शव फेला परेको छ। अझै हजारौं बेपत्ता भएको अनुमान छ। आज मात्रै आफन्त बेपत्ता भएको भन्दै 900 बढ़ी उजुरी दर्ता भएको छ। हवाई स्थल मार्गबाट 1500 बढ़ीको उद्धार गरिएको छ। बाढ़ी पीड़ितका लागि सरकारी कर्मचारीको तलब 2-15% कटा गरिने भएको छ। राहत र उद्धारमा अन्तर्राष्ट्रिय सहयोग पनि थपिँदैछ। राहतको नाममा ठगी गर्ने सक्रिय नसक्रिय भन्दै साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको छ। र एसीसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news. Trust
1: journalism is at the heart of global events.
0: And voices from around the globe.
2: The whole region has been becoming part of the community crisis. And I need to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: समग्र रूपमा नेपालको पहिलो दुई तपाईँको प्रश्नलाई दुई भागबाट मैले प्रश्नको उत्तर दिनुपर्छ जस्तो लाग्यो. नेपालमा अहिले अटोमोबाइलको बजार कस्तो रहेको छ भन्ने कुरा भयो, यसले अर्थतन्त्रमा कस्तो किसिमको प्रभाव पारिरहेको छ भन्ने सन्दर्भ एउटा रह्यो. अवश्य पनि नेपालको मौजुदा अवस्थामा र मौजुदा जनसांख्यिक हिसाबमा हेर्दा नेपालमा अहिले अटोमोबाइलको व्यवसाय व्यापार प्रवर्धन राम्रो हिसाबमा अहिले प्रगति उन्मुख छ. हामीले गत साललाई तुलना गरेर हेर्ने हो भने र कोविड पछाडिका वर्षहरूलाई तुलना गरेर हेर्ने र लास्ट इयरलाई पनि हामीले तुलनात्मक रूपमा विश्लेषण गरेर भन्दा यो अहिलेको गत आर्थिक वर्ष हाम्रो अटोमोबाइल क्षेत्र हाम्रो चाहिँ इन्क्रिजिङ ट्रेन्डमा छ र यसले नेपालको अर्थतन्त्रमा सिग्निफिकेन्ट कन्ट्रिब्युसन पुर्याएको छ. यो एउटा जीडीपीमा पुर्याएको रेभिन्यूमा पुर्याएको कन्ट्रिब्युसन हो भने यसको साथसाथमा यसले रोजगारी पनि उल्लेख्य मात्रामा प्रदान गरिरहेको छ. आज हामी नाडा जो नेपालको अटोमोबाइल क्षेत्र यानि कि अटोमोबाइलको छात्र संगठन नै नाडा हो र नाडाले के अहिलेसम्म हामी प्रस्तुत गरिरहेछ तथ्याङ्क भने हामी 10 लाख भन्दा बढ़ी मानिसहरूलाई हामीले रोजगार प्रदान गरिरहेका छौं. त 10 लाख एउटा निजी क्षेत्रको एउटा सेक्टरले मात्रै रोजगारी प्रदान गरिरहेछ भने यो ठूलो योगदान रहेको छ. मैले अघि यहाँलाई उल्लेख गरे हामी जीडीपी र रेभेन्यूमा पनि कन्ट्रिब्युसन गरिरहेछौं, यसको साथसाथमा हामीले रोजगार र अर्कोतर्फ हेर्ने हो भने हामीले अन्य व्यवसायहरू ब्याङ्किङ इन्सुरेन्स यी साथसाथमा चलायमान भइरहेको छ. यो एउटा तपाईँलाई यो रहेगा हाम्रो मुख्य उद्देश्य नेपालको अहिलेको मौजुदा भौतिक पूर्वाधारलाई आधार मान्दा हामीले हाम्रो व्यवसायलाई अझ प्रवर्धन गरेर गइरहेका छौं र अब नाडाले चाहिँ कस्तो रूपमा हेर्छ भन्दाखेरि अवश्य पनि नेपालमा आज अटोमोबाइलका साधनहरू आजको 10-15 वर्ष अगाडि जति बेला अहिलेका कतिपय नीति ऐनहरू छन् ती भन्दाखेरिको अवस्थामा अटोमोबाइल सेक्टरलाई हेर्ने परिभाषा या नजर र आजको नजर परिवर्तन छ. आज हामीले प्रयोग गर्ने साधनहरू हाम्रो दैनन्दिन प्रयोगको लागि अपरिहार्य साधनको रूपमा छन्. हिजो यिनै साधनलाई हामीले अलिकति फरक ढंगले विलासिताका वस्तुको रूपमा हामीले परिभाषित थियौं, तर अहिले यी परिभाषाहरू पुनः परिभाषित गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं.
4: कार्यक्रम उद्घाटन हुँदै गर्दा पनि हामीले समग्र व्यवसायहरूको आवाजलाई सुन्यौं. उहाँहरूले यो अटोमोबाइल क्षेत्रको री इन्जिनियरिङ भन्नुभएको छ उहाँहरूकै शब्दमा. यो भन्या चाहिँ कस्तो कस्तो चाहिँ अपेक्षा थियो र के के कुराहरूमा चाहिँ आमूल परिवर्तन चाहिँ खोज्नु भएको छ व्यवसायहरूले?
3: यस्तो छ, हामीले अवश्य पनि आजको हाम्रो देशको महत्वपूर्ण पक्ष भनेको डेमोग्राफी हो, जनसंख्या हो. जनसंख्यालाई आधार मानेर हामीले हाम्रो बिजनेस प्रमोशन गर्दाखेरि आज हामी नेपालमा कम्पोनेन्टका केही प्रडक्टहरू, जस्तै हामीले नेपालमै ब्याट्री उत्पादन गर्छौं, नेपालमै मोबिल ग्रिज उत्पादन गर्छौं, नेपालमै टायर ट्युब उत्पादन शुरू भइसकेको छ, नेपालमै हेलमेट उत्पादन शुरू भइसकेको छ, नेपालमै चाहिँ लेग गार्ड सन गार्डहरू उत्पादन शुरू भएको छ, साडी गार्ड उत्पादन भएको छ. यो उत्पादन कम्पोनेन्टको पार्टमा हो. यसै गरी नेपालमा अहिले 6-7 टू व्हीलर कम्पनीले नेपालमा एसेम्बली प्लान्ट स्थापना गरेर यहाँ स्थापना बन्न एसेम्बल गरिरहनु भएको छ. यो दुई पाङ्ग्रेमा भयो. यसै गरी 4 पाङ्ग्रेमा पनि नेपालमा मुम्बाईले शुरू गरिसकेको छ. हामी नेपालमा अटोमोबाइलको औद्योगिकरणको प्रस्थान बिन्दुमा हामी छौं. यो प्रस्थान बिन्दुलाई री इन्जिनियरिङ गरेर हाम्रो चाहिँ कतिपय कुराहरू हाम्रा हुन सक्छन् करका दरहरू होला, किनकि हामी करका दरहरूमा हामीले हामी व्यापारी के चाहन्छौ भने हामी पोलिसी डिपार्चर स्टेबल होस् भन्ने चाहन्छौ. पोलिसी हाम्रो अनस्टेबल भयो भने हाम्रो लगानी जोखिममा पर्न सक्छ. आज नेपालका जति पनि उद्यमी व्यवसायीहरू अटोमोबाइल क्षेत्रमा हुनुहुन्छ, उहाँहरू इन्भेस्टमेन्ट गर्नको लागि उहाँहरूमा कुनै पनि किसिमको भनौँ न लौतरा छैन. तर हामीलाई एउटै कुराको मात्रै सधैँ आशंका रहन्छ, त्यो भनेको हाम्रो पोलिसी स्टेबिलिटी होइन. जबसम्म नीतिगत हाम्रो स्थिरता आउँछ, ल नेपालमा चाहिँ अब पूरा औद्योगिकरणको रूपमा कम्पोनेन्ट उद्योग तपाईँ राख्नुहोस्, यसमा हामी यति वर्षको सब्सिडी दिन्छौ, यति वर्ष ट्याक्स चाहिँ हामी तपाईँहरूलाई चाहिँ छुट दिन्छौ भनेर जब नीतिगत रूपमा ऐनमा प्रष्ट ढंगले आएको खण्डमा हाम्रो लागि ती समस्या रहँदैन. तर कहिलेकाहीँ हामीमा अटोमोबाइल क्षेत्रमा हामीलाई कस्तो लाग्छ भने अब चाहिँ यो साल त बजेट आउने बेलामा यो सालको लागि त रह्यो, अर्को साल के होला भन्ने रहन्छ. त्यसले गर्दा हामी के चाहन्छौ, हाम्रो एउटै मात्रै कुरा हो नेपाल सरकारसँग अर्थ मन्त्रालय चाहिँ हाम्रो अनुरोध के हो भने हामीले लिने र बनाइएका नीतिहरू स्थिरता रहन्, हामीले सरकारको तर्फबाट दिने सेवा सुविधाहरू स्थिरता हुन्, तिनीहरू डेड लाइन टाइम लाइन प्रष्ट रहन्. आज कतिपय कुराहरू नीतिगत रूपमा स्पष्ट रूपमा नदेखिँदाखेरि दुविधा पैदा हुन्छ. त्यो सरकारको पक्षमा पनि दिइरह हुन सक्छ, त्यो लगानीकर्ताको पनि दिन्छ. यी कुरा हटाउनको लागि, यो कुरालाई क्लियर गर्नको लागि, प्रष्ट पार्नको लागि नाडाले यसमा काम गरिरहेको छ. यो हाम्रो भनौँ न हाम्रो सरकारसँग अनुरोधको यो पक्ष हो. त्यसकारणले यसलाई रिस्ट्रक्चरिङ भनेको हामीले यो एसएमओ प्लान राख्नु भनेकै पूर्ण औद्योगिकरणतर्फको प्रस्थान बिन्दु. चाहे तपाईँले भारतकै पनि हामीले अटोमोबाइल सेक्टरको अलिकति इतिहास अध्ययन गर्ने पनि यही पाउँछौं र अन्य मुलुकहरूको पनि यही पाउँछौं. र हामी भाग्यशाली छौं, हाम्रो 3 करोड़ जनसंख्या हुँदा पनि हामीले आज चाहिँ मोटरसाइकलका 7 प्लान्टहरू, गाडीको 4 व्हीलरको 1 प्लान्ट र अन्य आउने क्रममा छन्. यसै गरी विद्युतीय केही प्लान्टहरू पनि आउने क्रममा होमवर्क गरिरहेमा छ, प्रोजेक्ट प्लानिङको फेजमा छ, कम्पोनेन्ट इण्डस्ट्रीहरू आउने फेजमा छ. किनभने हामीले यसलाई जरूरी छ, जो एसेम्ब्ली प्लान्ट अहिले सञ्चालन गरिरहनु भएको छ उहाँहरूले यसमा होमवर्क गरिरहनु भएको छ. यो कुरा म तपाईँको मिडिया मार्फत पनि म सेयर गर्न चाहन्छु.
4: अब सरकारले निजी क्षेत्र अथवा अब विशेष गरी अटोमोबाइल क्षेत्रलाई पनि प्रोत्साहन गर्ने, व्यक्तिगत रूपमा पनि केही परिवर्तन गर्ने, अथवा यहाँले भने जस्तै स्थिर नीति कार्यान्वयन गर्ने, बजेटमा पनि विशेष व्यवस्था भनेर यसपटक अलिकति बढ़ी चाहिँ केन्द्रीकृत गरेको अथवा प्राथमिकतामा राखेको भन्ने थियो. तभी म व्यावहारिक देखिदिन सरकारबाट चाहिँ अपेक्षा के थियो यसपटकको बजेटमा त्यो समावेश भयो कि भएन मिनिस्टरसँग कति छलफल गर्न भ्यायो सरकारले
3: होइन यस्तो छ सरकारले कति भ्यायो भ्याएन भन्दा पनि हामी व्यावसायिक प्रतिनिधि मण्डलले अर्थमन्त्रीज्यू त्यसमा चाहिँ श्रीमान सचिवजीहरूसँग हाम्रो राम्रोसँग पोलिसी सब्जेक्टमा डायलग भएकै हो त्यसमा विदितै छ तर हामीले के हुन्छ भने हाम्रा सबै आकांक्षा सरकारले पूरा गर्छ भन्ने पनि छैन तर हामीले हाम्रा सब्जेक्टहरूमा जे सब्जेक्टमा हाम्रो डायलग भयो ती सब्जेक्टहरूमा गभर्मेन्टले समहाउ दे एड्रेस टु अस होइन उहाँहरूले हामीलाई त्यो विषयमा उहाँहरूले हामीलाई सम्बोधन गर्नुभयो यो पार्टमा हामी क्लियर छौँ होइन यसमा हामीले सरकारले गरेन भन्दैन तर मैले यहाँनिर मैले स्पष्टसँग राख्नु चाहेको कुरा के हो भने हामी यसलाई औद्योगिकरणको प्रस्थान बिन्दुमा जाँदाखेरि चाहिँ कतिपय कुराहरू लोकलाइजेसनका सन्दर्भमा होला होइन त्यस पछाडि अगाडि औद्योगिकरणका अघिल्ला बिन्दुहरूको सन्दर्भमा अब नाडाले होमवर्क गरिरहेको छ र सरकारसँग मिलेर त्यो काम गर्छौ पोलिसी मेकिङमा सरकारलाई हामी हाम्रो तर्फबाट दिनुपर्ने इन्साइट हामी दिन चाहन्छौ त्यसलाई पनि सरकारको हामी त दुईटा मन्त्रालय उद्योग मन्त्रालय र अर्थ मन्त्रालय उहाँहरूले हामीलाई एकदम वार्म वेलकम गर्नुभएको छ हाम्रो अहिले पनि फ्रिक्वेन्टली डायलग चलिरहेको छ त्यसले गर्दा हामी सरकारले गरेन भन्दैनौ किनभने सरकार त आउने जाने भइरहन्छ तर हामीले उहाँहरूलाई भनिरहनु पर्छ उहाँहरूलाई बुझाउनु पर्छ किन त्यसले गर्दाखेरि उहाँ पनि विद्वत वर्गहरू हुन्छ उहाँहरूले यसलाई चाहिँ इन्डोर्स गर्नुभएको छ
4: अब यो आर्थिक वर्ष 82-83 मात्रै तथ्याङ्क हुँदा गाडी त्यसै गरी पार्ट पुर्जा आयातबाट मात्रै 1 खर्ब 24 अर्बको भन्दा बढीको कारोबार गर्दा यसबाट चाहिँ 89 अर्बको राजस्व सङ्कलन गरेछ राज्यले यो भने त एक हिसाबले अर्थतन्त्रको एउटा मृदण्डको रूपमा पनि प्रस्तुत भयो अटोमोबाइल क्षेत्र होइन हिजो पनि उपराष्ट्रपतिजीले पनि त्यही किसिमको आफ्नो भनाइराख्नु भएको थियो पछिल्लो समय यो गाडीहरू चढ्ने सन्दर्भमा आर्थिक गतिविधि मात्रै बढी चलायमान भएको देखिन्छ कि अथवा यसप्रतिको अलिकति चेतना पनि केही परिवर्तन भएको छ कि अथवा ग्रामीण क्षेत्रमा पनि पहुँचको अलिकति विस्तारलाई कसरी लिन सकिन्छ
3: तपाईँले एकदमै सान्दर्भिक प्रश्न जस्तो लाग्यो मलाई अवश्य तपाईँले भन्नुभएको डेटा फ्याक्ट हो सत्यता छ हामी नेपाल सरकारको अघि पनि मैले सुरुमै यहाँलाई सेयर गरेँ कि हामी सिग्निफिकेन्ट कन्ट्रिब्युसन छ त्यो हाम्रो डेटा बोल्छ यसो मैले व्याख्या गर्नुभन्दा डेटाले भनिरहेको छ अवश्य पनि हामी अहिले नेपालको भनौँ न प्रशासनिक हाम्रो जुन संरचना छ हामी फेडरल रिपब्लिक छौं हाम्रो 7 वटा प्रदेश छ 753 वटा हाम्रो चाहिँ पालिका सरकारहरू छ अनि 6743 वडाहरू छ वडा सरकारहरू छन् भनेपछि आजको दिनमा नेपालको मोबिलिटी सेक्टर होइन हामीले चाहिँ आज चलायमान छ आज हामी नेपालको रोड एक्सेस ब्ल्याकटप अनि ग्राभेल र अनि ग्रामीण सड़कहरू अब त सदरमुकामहरू अलमोस्ट सबै नै जोडिसके 77 जिल्लामै भनेपछि हाम्रो आजको बजार विस्तार हामीले भन्न क्यापिटल सेन्ट्रल भन्न फेडरल हाम्रो रिपब्लिकको हाम्रो क्यापिटल काठमाडौँ र अनि प्रोभिन्सियल क्यापिटल एज वेल एज अरू फिडर रोडहरू जहाँ पुगेका छन् त्यो ठाउँहरूमा आज अटोमोबाइलको मार्केट एक्सपान्ड भइरहेको छ होइन हामी चाहे त्यो टू व्हीलर होस् फोर व्हीलर होस् कमर्सियल होस् ट्रैक्टर होस् होइन एग्रो इक्विपमेंट्सहरू होस् होइन कंस्ट्रक्शन इक्विपमेंट्स हामीले पैन नेपाल 77 जिल्लामा सबै ठाउँहरूमा यसको मार्केट एक्सपान्ड भएको छ नट ओन्ली द भन्नु फिनिस ग्रुप यसमा हामीले स्पेयर पार्ट्सहरू होइन बिक्री पछिका सेवाहरूमा पनि हामीले उल्लेख्य मात्रामा यसको चाहिँ आज बजार प्रवर्धन गर्न सकेका छौं र आजको दिनमा तपाईँलाई छोटकरीमा भन्यो भने काठमाडौँ उपत्यका भन्दा काठमाडौँ उपत्यका बाहिर अहिले अटोमोबाइल क्षेत्रको बजार विस्तारीकरण प्रवर्धन राम्रो भइरहेको छ
4: गाडी सम्बन्धी कुरा गर्दा यो इभी अथवा विद्युतीय गाडी र पेट्रोल डिजल गाडी बीचको प्रतिस्पर्धा पनि अलिकति तीव्र भनिन्छ नेपालको सन्दर्भमा राज्यको यसप्रतिको दृष्टिकोण र समग्र अटोमोबाइल क्षेत्रले चाहिँ यसलाई कसरी हेरिरहेको छ यसको गतिविधिलाई अलिकति बिहाल
3: हो अफकोर्स अब हामीले हेर्दाखेरि आइस र इलेक्ट्रिक इभीमा दुईटै बजार प्रतिस्पर्धी छन् तर नाडा छाता संगठन हो हामी हाम्रा दुईटै आँखा हुन् दायाँ आँखा र बायाँ आँखा हामी साथ साथमा लिएर जान चाहन्छौ अब बाँकी रह्यो को अगाडि र को पछाडि यो त सबै अन्तिम हाम्रो चोइसकर्ता भनेको कन्ज्युमर हो उपभोक्ताले जसलाई प्राथमिकतामा राख्नुहुन्छ तिनै प्रडक्टहरूको सबलीकरणका साथ प्रवर्धन हुन सक्छ अब बाँकी रह्यो राज्यले दिने सन्दर्भ छ राज्यले अब हेर्नुपर्छ किनकि आजको दिनको हाम्रो ट्रेड हामीले डिफिसिट पनि छ होला कहीँ कुनै देशहरूसँग र कुनै देश यो ट्रेड डिफिसिटलाई हामीले कसरी चाहिँ फुलफिलमेन्ट गर्ने हो त्यसमा चाहिँ अब हामीसँग अपार ऊर्जाको हामीसँग क्षेत्र छ हामीले जलविद्युत एक्सपोर्ट गरेर हुन सक्छ र हामीको हाम्रो क्लिन इनर्जी हाम्रो चाहिँ विद्युतलाई हाम्रो चाहिँ 3 करोड जनसंख्याको हाम्रो हाउस होल्डमा कसरी बढीभन्दा बढी उपभोग गरेर यसलाई चाहिँ उपयोगी बनाउने है यो सन्दर्भमा पनि सरकारले सोच्नुपर्छ र आइस र एभीलाई गभर्मेन्टले समानान्तर हिसाबमा एउटै बिन्दुबाट हेर्नुपर्छ भन्ने हाम्रो मान्यता हो
4: यातायात क्षेत्र मतलब अटोमोबाइल क्षेत्र र सड़क भन्या एउटा एकअर्काको परिपूरक जस्तो सड़क भने अब यहाँहरूको चाहिँ चाहेर पनि यो किसिमको यस्तो सड़क बनाउनुपर्छ भन्ने चाहिँ सुझाव सम्म दिने राज्यलाई त्यो गर्ने काम त जिम्मेवारी राज्यको छ नेपालको सन्दर्भमा यो सड़कको कारणले गर्दाखेरि अटोमोबाइल क्षेत्र कसरी प्रभावित भएको छ अहिलेसम्म यसमा चाहिँ राज्यले विशेष ध्यान दिनुपर्ने विषय के छ एउटा प्रत्यक्ष चाहिँ तपाईँहरूसँग जोडिएको विषय
3: अफकोर्स यो हामीसँग जोडिएकै हो किनभने यहाँलाई म भनौ कि विकासको सूचाङ्कमा हामी सबैभन्दा पहिले विकास निर्माण बाटो निर्माणमा पुग्ने नै हाम्रो कमर्सियल प्रडक्ट ट्रक ट्र्याक्टरहरू जहाँ चाहिँ रोड छैन त्यो ठाउँमा पुग्ने हाम्रा साधनहरू हुन् तर हाम्रो अलिकति सरकारले योजनाबद्ध ढंगले र छिटो छरिदो हामीले सेट टाइमलाइनभित्र हामीले भन्नु खुलाइएका गरिएका प्रोजेक्टहरू चाहिँ समयमा पूरा भएको खण्डमा हाम्रो भौतिक पूर्वाधारहरू चाँडो बन्ने थिए होइन त्यहाँ अब हुनसक्छ राज्यका या कन्ट्राक्टरका विभिन्न कुराहरू होलान् किनभने उहाँहरूको हामी अहिले के कहाँ कसो भन्ने अवस्थाको हामी छात्र संगठन होइनौं यहाँले भन्नुभएको छ हामी सुझाव दिन सक्छौ र आजको दिनमा चाहिँ सेफर हो होइन राइट टु मोबिलिटी यो आजको हाम्रो आवश्यकता हो होइन कन्ज्युमरको र हामी यहाँ अटोमोबाइलको जुन हामी जहाँ बिजनेस गर्छौ हामी चाहिँ मोबिलिटी सर्भिस प्रोभाइड गरिराखेको छौ होइन त्यो हुँदाखेरि रोड सेफ्टी हाम्रो लागि महत्वपूर्ण पक्ष हो किनभने हाम्रो गभर्मेन्टले रोड त बनाउँछ रोड सेफ्टीको अडिट गर्छ कि गर्दैन रोडको अडिट गर्छ कि गर्दैन स्टार रेटिङ सड़कहरू उहाँहरूले प्रदान गर्नुभएको छ कि छैन कतिपय यस्ता इन्टरनेसनल एजेन्सीसँग चाहिँ अब हामी नाडा पनि हामी अलिक सम्पर्कमा रहेका छौँ त्यस सन्दर्भमा हामी काम पनि गर्दैछौँ र हामी सरकारलाई पनि सुझाव दिन चाहन्छौँ हाम्रो एउटै मात्रै हो के कुरा हो भने सरकारलाई हाम्रो अनुरोध हो किनभने हामी अनुरोध गर्ने संस्था हौ किनभने हामी व्यावसायिक संगठन हौ व्यावसायिक संस्था हो हामी सरकारलाई यो मात्रै अनुरोध गर्छौ कि सरकारले चालू गरिएका या लिएका प्रोजेक्टहरू जो इन्फ्रास्ट्रक्चर भौतिक पूर्वाधारका जो विशेष गरी सड़कसँग सम्बन्धित योजनाहरूलाई चाहिँ शीघ्रातिशीघ्र हामीले पहिले सेट गरेको टाइमलाइनमा फ्रेमवर्कमा काम गर्न सक्यो भने हाम्रो अटोमोबाइल क्षेत्रको हाम्रो बिजनेस प्रमोसनमा राम्रो हामीलाई टेवा पुग्थ्यो प्रवर्धन हुन्थ्यो भन्ने हामीलाई लाग्छ
4: नेपालको यो सड़क सुहाउँदो त्यो कुराहरू चाहिँ विस्तृत अध्ययन अनुसन्धान भएर गाडीहरू आयात हुने कुरा हुन्छ कि अथवा चाहिँ व्यावसायिक प्रयोजनका लागि अब नेपालमा सस्तो गाडीहरू बिग्रिन्छ अथवा चाहिँ नेपालीहरूलाई आफ्नो उहाँहरूको इच्छा अनुसारको गाडी ल्याउने व्यवसायले व्यावसायिक फाइदा हिसाबले चाहिँ मात्रै आयात हुने हुन्छ कि सरकारसँग यो त्रिपक्षीय छलफल होइन गाडी व्यवसाय त्यसै गरी आयात निर्यातको कुरा अन्तर्राष्ट्रिय सम्बन्ध र सरकार यो विषय चाहिँ विस्तृत अध्ययन हुन्छ कि हुँदैन यसलाई किन दुर्घटनासँग जोडिने कुरा भयो भोलि भविष्यमा
3: यस्तो छ दुर्घटना त ठूला विकसित राष्ट्रहरू होइन जसले चाहिँ कुनै एउटा प्रोजेक्ट प्लान गरेर एजुकेशन गर्नुभन्दा अगाडि वर्षौं वर्षसम्म रिसर्च हुन्छ, उहाँहरूको आरएनडी पनि हुन्छ। त्यस्ता देशहरूमा पनि दुर्घटना हुन्छ, दुर्घटना रोक्न सकिँदैन, दुर्घटनालाई न्यूनीकरण गर्न सक्ने हो होइन, हामीले पनि दुर्घटना न्यूनीकरणतर्फ जाने हो। अब बाँकी रह्यो यहाँले भन्नुभयो नेपाल सरकारले बनाउने नीतिहरू, कुनै पनि चाहे त्यो सवारी साधनको होस् या कमर्सियल होस् चाहे एभी होस्, जति पनि नीति ऐन नियम विनियमहरू बनाउँदाखेरि उहाँहरूले होमवर्क गर्नुहुन्छ, स्टेक होल्डरहरूसँग उहाँहरूले छलफल गर्नुहुन्छ, हामीले पनि हाम्रो राय सुझावहरू दिन्छौँ र त्यो राय सुझावको आधारमा हुन्छ। हामी इन्टरनेसनल ट्रेडमा इन्टरनेसनल पोलिसी के छ, अटोमोबाइल सेक्टरको इन्टरनेसनल पोलिसी के छ, अनि छिमेकी देशहरू हामीले भारतको हेर्छौँ, अनि सराउन्डिङ हामी साउथ एसिया हेर्ने हो, अनि त्यस पछाडि विकसित देशहरूमा के छ, यो सबैको अध्ययन गरेर एउटा कन्क्लुजनमा गएर हामीले नेपालमा नियमहरू लागू गर्छौँ र अनि हाम्रो मौलिकता पनि थप्छौँ। यस कारणले हाम्रो नीति निर्माण बन्छ र सरकारले बनाइरहँदा एक पक्ष गर्दैन, हामीसँग स्टेक होल्डरसँग उहाँहरूको जहिले पनि समन्वय सहकार्य रहेको छ होइन। अब बाँकी रह्यो अघि यहाँले भन्नु चाहिँ हामीसँग आवश्यकता अनुसारका गाडी हो कि होइन, हामी हाम्रो देशको मौजूदा कानूनले पनि यो सामानले यो नले भन्दैन, र हाम्रो आवश्यकता लगानीकर्ताले यो प्रडक्ट मैले लिएर आउँछु, मैले यसलाई बिजनेस गर्न सक्छु, प्रबन्धन गर्न सक्छु भने चाहिँ उहाँले लिएर आउनु हो। त्यो लिएर आउँदा मौजूदा अहिले सरकारले बनाएको ऐन कानून र विनियम अनुसार छ भने उहाँले इम्पोर्ट गर्न पाउनुहुन्छ, यो सबै प्रावधानहरू पूरा गरेर लिएर आउनुहुन्छ। यहाँ कोही पनि आयातकर्ताले नेपाल सरकारको यातायात व्यवस्था विभागले दिने अनुमति लिएर नै गर्नुहुन्छ, त्यसले गर्दा यसमा चाहिँ त्यो सन्दर्भ चाहिँ अलिकति यस्तो रहन्छ भन्ने मलाई लाग्छ होइन। बाँकी रह्यो नेपालको सड़क दुर्घटनाको सन्दर्भमा त हाम्रा स्टेक होल्डरहरू होइन, चाहे त्यो अब हामीले त या चाहिँ जो व्यवसायी हुनुहुन्छ या चालक हुनुहुन्छ, त्यस पछाडि सड़कको अवस्था होला, सड़क बनाउने सरकार होला, निर्माण व्यवसायी होला, यो सबै स्टेक होल्डरहरूले आफ्नो आफ्नो रेस्पोन्सिबिलिटी हामी पूरा गर्यौं भने रोक्न त होइन न्यूनीकरण गर्न सक्छौ, यो सम्भव कुरा छ। तर हामी स्टपै भन्न चाहिँ हामी सक्दैनौ, किनभने हामी हेर्छौ होइन अमेरिकामा आज एक्सिडेन्ट भयो भने त्यसको न्यूज पनि हामी पढ्छौ, अर्को विकसित मुलुकमा भयो भने पनि हामी सुनिरहेछौ भने हामीले यसलाई चाहिँ यो ढंगले सोच्दा मान्छे नै हुन्छ।
4: नेपालमा यो अटोमोबाइल क्षेत्रको आयात निर्भरताको कुरालाई मैले जोड्न चाहे, गाड़ी पार्टीलाई अत्यधिक आयात निर्भरमा छौ हामी होइन, यसलाई नेपालमा उत्पादनको सम्भावनालाई कसरी लिन सकिन्छ, अथवा चाहिँ अहिले नै हामी त्यो स्टेजमा छैनौँ कि, अथवा केही मात्रामा यहाँले अलिकति संकेत गर्नुभएको थियो थोरै पाठ पूर्जा, अब यसको समग्र बजार विस्तार गर्ने कुराहरूमा कति सम्भव छ?
3: यस्तो छ, मैले संकेत पनि गरेको एज अ टू व्हीलर इण्डस्ट्रीसम्म हो हामी होमवर्क गरिरहेको छौँ, फोर व्हीलरले अहिले त्यसमा काम गरिरहेको छ होइन, अहिले टू व्हीलर इण्डस्ट्रीमा अहिले यसमा होमवर्क चलिरहेको छ। आजको दिनमा हामीले हेर्न सक्छौ कि पाठ पूजाहरू नेपालमा बन्न सक्छ कि सक्दैन, तर सबभन्दा ठूलो कुरो के छ भने तपाईँलाई एउटा कुरा म भनौ, यो अहिले 83-84 नाडाले नेपालमा टू व्हीलरको मार्केट 3 लाखको हारिमा प्रक्षेपण गरेको छ, तर नेपालमा स्मूथ भोलम भएर हामीले कम्पोनेन्ट इण्डस्ट्रीहरू गर्नको लागि एटलिस्ट मोटामोटी आजको भनौँ प्राइमेरी लेभलको हाम्रो स्टडीले के भन्छ भने 5 लाखको प्रति वर्ष हाम्रो भोलुम हुनुपर्छ, 5 लाखको भोलुम पुगेको छैन, 5 लाखको भोलुम हामी निम्नतम म भन्दैछु, अधिकतम त्योभन्दा माथि हुनुपर्छ, 5 लाखभन्दा तल नै हामी छौँ, 5 लाख पुग्न अझै हामीलाई चाहिँ 1.5-2 वर्ष होला, यही अवस्थाको चाहिँ इन्क्रिजिङ ट्रेन्ड भएको खण्डमा, यदि इन्क्रिजिङ भएन भोलि मार्केट डिक्रिज भयो श्रिङ्क भयो भने त अब हामी अब इन्डस्ट्री लगाउँ भोलि त फेरि लगाएको इन्डस्ट्री इन्भेस्टमेन्टको रिटर्न त चाहिन्छ होइन, हो त्यही भएको कारणले मैले अघि संकेत के गरेको थिएँ भने हामीले पोलिसी स्टेबल भन्यो भने हामीले 3 वर्षको लिने ठाउँमा हामी 5 वर्षमा आउला तर त्यो ढुक्कका साथ हामी लगानी गर्न सक्छौ, मैले यस कारणले मैले यो संकेत गरेको थिएँ। र आज हामी नेपालमा 2 व्हीलर होस् या 4 व्हीलर होस् आज हामी यो बिन्दुमा पुग्दैछौ कि अब नेपालमा लोकलाइजेसनको सन्दर्भ होस् मेटेरियल युजको सन्दर्भमा होस् होइन होइन यी सन्दर्भमा अब हामी काम गरिरहेको छौँ होइन यसमा हामी पक्का पनि सरकारको साथ छ सरकारले हामीलाई गुड बुकमा लिनु भएको छ त्यसले गर्दाखेरि हामी यो काम गर्छौँ तर अब मैले अघि भनेको र अहिले तपाईँले कतिको छ रिलेभेन्सी या यसको सस्टेबिलिटी या फिजिबिलिटी भन्दाखेरि चाहिँ वान सर्ट आन्सर चाहिँ वान वर्ड आन्सर चाहिँ एटलिस्ट टू व्हिलरको 5 लाख प्लसको चाहिँ भोल्युम हुनुपर्छ जो पुगेको छैन यसमा त्यो अहिले पनि 3 लाखको प्रक्षेपणमा पनि हाम्रो चाहिँ आइस र इभी गरेर हो यो टू व्हिलरको भनेपछि त हामीले आज जति पनि एसेम्बल छ सबै आइसले गइरहेको छ त्यसले गर्दा हामी कहाँ हेर्छौँ भने हामी पक्का पनि यसलाई गर्नुपर्छ किनकि हामी त यसैमा छौँ नि त हाम्रो त ब्रेड एन्ड बटर नै अटोमोबाइल भयो नि त ब्रेड एन्ड बटर भएपछि त हाम्रो त यसैमा फोकस छ र हामी यो चाहन्छौँ र अनि कतिपय कुराहरू आजको दिनमा हेर्यो भने कन्ज्युमर होइन हाम्रो त उपभोक्ताहरूको पनि हेर्नुहोस् न यङस्टरहरू त सबै चाहिँ बाहिर गइरहनु भएको छ त्यो पनि एउटा त राम्रो चाहिँ मेरो त पोटेन्सियल चाहिँ सेगमेन्ट भनौँ न बाहिर जाँदाखेरि त फेरि मार्केट पनि त अलिक फेरि घट्न सक्छ तर पनि हामी के चाहन्छौँ अहिलेको डेटाले हामी इन्क्रिजिङ ट्रेन्डमा छौँ आशा एवं विश्वास गर्छौँ किन जति पोजिटिभ माइन्डसेटमा काम गर्नुपर्छ हामी पोजिटिभली अगाडि बढ़िरहेका छौँ र अगाडिको फ्युचर हाम्रो राम्रो छ र हाम्रो फेरि पनि यही कुरा रहन्छ कि सरकारसँगै हाम्रो अनुरोध हुन्छ कि हामी पोलिसीमा चाहिँ स्टेबल बनौँ पोलिसी स्टेबल भएपछि ठिक छ तेजी मन्दी त यो के भन्छ साइक्लिक अर्डर हो आज तेजी होला भोलि मन्दी होला फेरि तेजी यो त किनभने साइक्लिक अर्डरमा रहन्छ हामी यो हिसाबमा हामी काम गर्छौँ
4: अब नेपालमा मध्यमवर्गीय अथवा निम्न मध्यमवर्गीय परिवारले चाहिँ चार पाँच गाडी चढ्नको लागि अलिकति अझै पनि त्यो सोच्नुपर्ने अवस्थाको सपना अवस्था छ भनिन्छ होइन यो करलाई मुख्य कारक मानिन्छ कि गाडी चढाउन नसक्नुमा गाडी आफ्नोमा होइन बाहिर देशमा उत्पादन हुँदाखेरि नेपालभित्र आउँदाखेरि चाहिँ त्यो छोड्न नसक्ने हिसाबको सोच्न नसक्ने अवस्थामा छ भनिन्छ जस्तो भारतकै हिसाबमा चाइनाकै हिसाबमा कुरा गर्यो भने हाम्रो चाहिँ 100-200% कर लागेर गाडी डबल टेबल चाहिँ रेटमा नेपालभित्र आइपुग्छ
3: यस्तो छ हामी पहिलो कुरा त भारतको बजार चाइनाको बजार र हाम्रो बजार होइन पहिले त यसबाट हेर्नु पर्यो र भारतको बजार त आज हामीसँग तुलना नै हुन सक्दैन हाम्रो जनसङ्ख्या र भारतको जनसङ्ख्या अनि चाइनाको जनसङ्ख्या अहिले किनभने अहिले पनि हामीले अलिकति गरे जहाँ डेमोग्राफीसँग नै रिलेटेड छ आजभन्दा 15-20 वर्ष अगाडि हामीले यातायातको अघि मैले भने कि अटोमोबाइल सेक्टरको परिभाषा मोटरसाइकल गाडीको परिभाषा फरक थियो अब यसलाई परिवर्तन गर्नुपर्छ मैले भने हो यो क्रमशः परिवर्तन हुने सन्दर्भमा नै जान्छ र आजको नेपालको कन्ज्युमर कति छ आजको फोर व्हिलर चाहिँ कन्ज्युमर कति टू व्हिलर कन्ज्युमर कति होइन टोटल अटोमोबाइलको कन्ज्युमर कति यसमा डिपेन्ड गर्छ नि बिजनेस अब बाँकी र ट्याक्स स्ट्रक्चरको कुरा छ यो त हाम्रो काबुभन्दा बाहिरको कुरा हो किनभने यो नेपाल सरकारले तय गर्ने कुरा हो हामी नेपाल सरकारलाई उपभोक्ताको लागि कम गरिदिनुहोस् हामी भन्न पनि सक्दैनौँ किनभने उहाँ आजको हाम्रो चाहिँ आय भनेको राजस्व हाम्रो अटोमोबाइल सेक्टरको होइन यहाँबाट राजस्व आइसकेपछि सरकारले विकास निर्माणदेखि लिएर अनि सोसियल सेक्युरिटीका र अन्य ठाउँमा त यही पैसा लिएर जाने हो नि यही रकमलाई अर्को ठाउँमा लिएर इन्भेस्ट गर्ने हो त्यसले गर्दा हामी सरकारलाई चाहिँ हाम्रो अटोमोबाइल क्षेत्रको हामी व्यापारी हौ आम उपभोक्तालाई सहज बनाइदिनको लागि यहाँ घटाइदिनुहोस् भनेर त हामीले त्यो भन्ने अवस्थाको हाम्रो छात्र संगठनको उद्देश्य पनि होइन छँदा पनि छैन यो त के हुन्छ नि सरकारले मेरो कन्ज्युमरलाई यो भन्ने कुरा र जति पनि हाम्रो जस्तो विकासोन्मुख देशहरूको राजस्व आय भनेको त इम्पोर्टमा पनि छ किनभने हाम्रो त एक्सपोर्ट त धेरै कम छ हामी इम्पोर्ट बेस हाम्रो इकोनोमी भएको कारणले हामीले यी सर्टेन सेक्टरहरू र सर्टेन कन्ज्युमरहरू आजको नेपालको सोसियल इन्जिनियरिङमा अटोमोबाइल कन्ज्युमरहरू चाहिँ अलिकति उहाँहरूको क्याटेगोराई या सेगमेन्ट टाइप अलिक फरक छ सरकारले पनि त्यही अनुसार नै उहाँहरूले वर्गीकरण गरेर ट्याक्स स्ट्रक्चरहरू त सरकारले लगाउने हो हामीले सरकारलाई त भन्ने मात्रै हो अनुरोध गर्ने हो र भन्सार घटाइदिनुहोस् या बढाइदिनुहोस् भन्ने अवस्थामा हाम्रो छात्रसँग चाहिँ होइन
4: अब अलिकति मैले जोडेँ नेपालमा जसरी यो निजी अथवा सार्वजनिक यातायातहरूको चाहिँ संख्या तीव्र रूपमा वृद्धि भइरहेको छ यो सँगसँगै राज्यले पनि बेलैमा सोच्नुपर्ने विषय के छ होइन अब काठमाडौँ उपत्यका सन्दर्भमा त अझ बढी छ यसको चाप समग्र देशभरि नै सड़क पूर्वाधार लगायत अरू के विषयहरूमा चाहिँ राज्यले बेलैमा सोचेर यसलाई चाहिँ व्यवस्थित गर्नुपर्छ
3: यस्तो छ अब नेपालको सार्वजनिक यातायातलाई वैज्ञानिकरण गर्नुपर्छ जस्तो मलाई लाग्छ अनि हामीले वैज्ञानिकरण गर्ने सन्दर्भमा सरकारले चाहिँ जति पनि रूट परमिटहरू रूटहरू चाहिँ यसलाई सेभन क्याटेगोराइज गरेर सर्भन सर्ट डिस्टेन्स मिड डिस्टेन्स र लङ डिस्टेन्सको आधारमा सवारी साधनहरूको चाहिँ त्यसलाई वर्गीकरण गरेर यति किलोमिटरको सड़कको दूरीमा यात्रा तय गर्दा यो प्रकारको र यस्ता किसिमका सार्वजनिक सवारीको साधन प्रयोग गर्ने र मध्यम दूरीकोमा यो प्रयोग गर्ने र लामो दूरीमा यस्ता प्रकारका गर्ने भनेर वर्गीकरणका साथ अगाडि नीति नियम वैज्ञानिक ढंगले हामीले चाहिँ तय गर्यौं भने नीति निर्माण बनायौं गर्यौं भने किनभने अहिले नयाँ ड्राफ्टहरू पनि अहिले चलिरहेको सन्दर्भमा यो काम सरकारले सायद गरि पनि रहेको छ होइन हाम्रो विश्वस्त सूत्र अनुसार यसरी अगाडि गरेको खण्डमा चाहिँ हामीले नेपालको सार्वजनिक सवारी साधनको जुन अहिले देखिएको केही भनौँ न ग्यापहरूलाई फुलफिल गर्न सक्छौ अनि देखिरहेको दुर्घटना छ त्यो दुर्घटनालाई पनि न्यूनीकरण गर्न सक्छौ.
4: अब अन्त्यमा यो नाडाहरू सोध नम्बर 26 नछौं हामी यसको समग्र यसबाट आर्थिक रूपमा के गतिविधिहरू भइरहेको छ अहिले र यसको यसबाट के अपेक्षा गर्न सकिन्छ अन्त्यमा.
3: यस्तो छ हामीले अवश्य पनि यहाँले अहिले डाटा पेश गर्नुभयो हाम्रो त अब ठ्याक्कै भन्न आजको अब यो चोटि असोजमा छैन कार्तिकमा दशैं छ अबको डेढ महिनामा चाहिँ दशैं भइरहेको छ र नाडाले चाहिँ नेपालको सन्दर्भमा चाडबाड भनौँ हाम्रो चाहिँ महान चाडहरू दशैं तिहार अनि न्युदय भिन्तुना होइन छठ लगायतका हाम्रा ठूला पर्वहरूको चाहिँ आवागमनलाई स्वागत गर्छ होइन यस स्वागतको साथमा हाम्रो नेपालीहरूको परम्परा चलन प्रथा संस्कृति नै छ कि दशैंमा तिहारमा छठमा नयाँ गाडी नयाँ साधन होइन नयाँ चाहिँ सामानहरू लिएर आउने त्यही यो एउटा परम्परा हो होइन यो परम्परालाई चाहिँ र हामी अटोमोबाइल छात्र संगठन या अटोमोबाइल व्यापारीहरूले चाहिँ दशैंको यो भन चाडपर्वको मुखमा हामी झन्डै हाम्रो टोटल सेल्सको 40-50% अब मैले अलिक बढी भने 30-50% समग्रमा इन्डस्ट्रीकै कुरा गर्ने भने 30-50% को सेल्सको इजाफा यही समयमा हुन्छ जसले गर्दा नेपालको यो भन्नु चाडबाडको समयमा अर्थतन्त्र चाहिँ एकदमै चलायमान बनाउने काम गर्छ. हामी अब यो अहिलेको नारा सोमै यहाँले हेर्न सक्नुहुन्छ ब्याङ्कहरूको स्टल ब्याङ्कहरू आइरहनु भएको छ होइन नाडामा चाहिँ ब्याङ्कको स्टल राखेन भने मेरो बिजनेस पो कम हुन्छ कि भन्ने अवस्थामा अहिले कमर्सियल ब्याङ्कहरूको एउटा किसिमको माइन्डसेट देखेँ मैले यो बीचमा. यसै गरी इन्सुरेन्स कम्पनीहरू सबैतिर यसको चाहिँ के भन्छन् चेन इफेक्ट छ चेन प्रभाव छन् त्यसले गर्दाखेरि नाडाले चाहिँ नेपालको अर्थतन्त्रमा यो चाडबाड उन्मुख समयमा चाहिँ अर्थतन्त्र चाहिँ चलायमान बनाउँछ. यहाँहरूले हेर्नु होला पन्सारको डेटा पनि तपाईँ हेर्नुहोस् चाडबाडको मुखमा धेरै गाडीहरू हामीले आयात गरिरहेको छौँ धेरै सामानहरू आयात गरिरहेको छौँ. हामी यो अटोमोबाइल सेक्टर भएकाले हामीले अटोमोबाइलको मात्रै हाम्रो फोकस रहेको हुनाले हामी हेर्छौँ कि यो सेक्टरमा 30-50% सेल्स यही चाडबाडमा आउँछ. त्यसले गर्दा हामी निश्चिन्तका साथ भन्न सक्छौँ कि हामी चाहिँ यो देशको इकोनोमीलाई हामी भाइब्रेन्ट गर्न सक्छौँ.
4: हस् यहाँलाई समग्र कुराकानीको लागि धेरै धेरै धन्यवाद.
3: धन्यवाद तपाईँले पनि मलाई मौका प्रदान गर्नुभएकोमा.
4: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिनु नेपाल सुनिरहनु भएको छ. आज हामी कार्यक्रम बदलिनु नेपालमा पछिल्लो समय अटोमोबाइल क्षेत्रको समग्र अवस्था र विशेष गरी विद्युतीय गाड़ीमा बढ़दै गएको आकर्षण सँगै यसको उपयोगिताबारे कुराकानी गरिरहेका छौं. यसअघि हामीले नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालका सचिव मेघराज पौड्यालसँगको कुराकानी प्रस्तुत गर्यौं. कार्यक्रमको अर्को खण्डमा विद्युतीय गाड़ीको प्रयोग तथा यसको उपयोगिताबारे के नागरिकको अनुभव बाँकी नै छ उज्यालो सुन्दै गर्नु.
0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: कलेजी सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-3333, 493-555। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसागर काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: 세이프한테랑 가시투비장 야우 라디오 네트워크
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा अटोमोबाइल क्षेत्रको तीव्र विकास, आगामी सम्भावना, यसले अर्थतन्त्रमा पुर्याएको योगदान, यसप्रति राज्यको दृष्टिकोण लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। यसअघिको खण्डमा हामीले समग्र अटोमोबाइल क्षेत्रको अवस्था र यसले अर्थतन्त्रमा पुर्याएको योगदान बारे चर्चा गर्यौं। अबको क्रममा सुनौं नाडा अटो सो 2026 भेटिएका विद्युतीय गाड़ी प्रयोग गर्ने तथा गाड़ीको व्यवसाय समेत गर्दै आएका केही नागरिकको भनाई।
2: म चाहिँ भ्यान्सल सर ब्रिलियन्ट ब्रान्डबाट हो। मान्छे सबभन्दा पहिला मान्छे गाडी किन्छ पैसा कमाउनको लागि सर, चाहे डिजल गाडी होस् या पसिन्जर गाडी होस् सर, इभी गाडी हो। त्यसमा के छ सर कि तपाईँ डिजल गाडी किन्नुहुन्छ अलिक सस्तो पर्छ सुरुमा, तर त्यसमा मेन्टेनेन्स हेर्नुहुन्छ भने सर हाई उसको मेन्टेनेन्स जान्छ। तपाईँको पर डे सर 30 किलोमिटर गाडी चलिरहेको छ, डिजलको भाउ हेर्नु त 200 रुपियाँ पर लिटर छ। तपाईँ गाडी यो भनेको तपाईँको 8-10 को मात्रै एभरेज दिन्छ, जसमा तपाईँ 100 किलोमिटर उडाउनुभयो भने अब तपाईँ 100 × 300 गर्नु, तपाईँको दिनको 8-10 हजार त फुल जान्छ नै जान्छ सर। यो हाम्रो इभी भनेको तपाईँको 7 रुपियाँको चार्जमा पर युनिट 7 रुपियाँ हुन्छ, 100% गरेर फुल चार्ज हुन्छ। यो भनेको तपाईँको 300 को एभरेज दिन्छ, 7 रुपियाँको चार्जमा तपाईँ 300 को राउन्ड क्याप्चर गर्नुहुन्छ। तर तपाईँ डिफ्रेन्स कतिको बचत भइरहेको छ, कहाँ 8 हजार फ्युलमा कहाँ 7 सय, कतिको डिफ्रेन्स छ, त्यो तपाईँ बचत भयो। तपाईँको डिजलमा पर 10 हजार किलोमिटरमा सर्भिसिङ हुन्छ सर, पर सर्भिसिङमा तपाईँको 15-20 हजारको खर्च हुन्छ सर्भिसिङमा मात्र। यदिकै सामान टुट भयो, वायर गयो, त्यस्तो छुट्टै आउँछ, मिनिमम 20 हजार मानौँ न, पर 10 हजार किलोमिटर 20 हजार पर्छ। यसमा सर्भिसिङ तपाईँको छँदै छैन सर, मात्र तपाईँको हब ग्रिसिङ गर्नुपर्छ, चाकामा कति चारै चाकामा तपाईँको बेरिङ हेर्नुपर्छ, ग्रिसिङ गर्नुपर्छ, त्यसलाई हब ग्रिसिङ भन्छ। त्यो तपाईँको बढीभन्दा बढी जान्छ भने 4-5 हजारको जान्छ सर, त्योभन्दा यस्ता खर्चै कहीँ छैन सर। मान्छेहरू भन्छ कि यही गाडीमा लाइक छैन, म यसलाई क्लियर गर्न चाहन्छु। कति मान्छेहरू हामी मार्केटमा जाँदाखेरि भन्नुहुन्छ कि ब्याट्रीको वारेन्टी धेरै कम छ, डिजलहरूको बढी छ। एउटा यस्तो क्लियर के गर्न चाहन्छु सर कि म डिजल गाडी हामी किन्दाखेरि कम्पनीले वारेन्टी दिन्छ 7 वर्ष या 5 वर्ष, त्यो 8 वर्ष लाग्ने बित्तिकै गाडी खतम भइहाल्छ हुँदैन नि, सेम टाइम कन्डिसन छ सर। हामी ब्याट्रीको वारेन्टी 8 वर्ष दिन्छ, त्यो 9 वर्षमा गाडीको ब्याट्री छिटो हुन्छ कदापि हुँदैन सर। यसकै हुन्छ कि यसको अलि तपाईँको एभरेज डाउन भइहाल्छ, सुरुमा तपाईँको 3 वर्ष दिइरहेको छ अनि त्यही 8-10 वर्षपछि तपाईँको ब्याट्रीको आयु कम हुन्छ, तपाईँको 2.5 साल होला, 2 साल होला, फर्क यति हो।
3: यसमा अब यो विद्युतीय गाडी प्रयोग गर्नेहरूले धेरै समस्या मुख्य भने यसमा ब्याट्रीमा छ भन्ने छ होइन, यसमा ब्याट्रीको अलिकति समस्या यहाँले त्यो आयुको कुरा गर्नुभयो, किन्दाखेरि पनि अलिकति महँगो भन्ने खालको छ, के लाग्छ?
2: अब यसो सर, यो गाडी तपाईँको भन्ने मेन ब्याट्रीमा चलिरहेको छ सर, गाडीको यत्रो लोड ब्याट्रीको ब्याट्रीमा एउटा मोटरमा गइरहेको छ, मोटरको काम हो पावर जेनेरेट गर्ने, रनिङ गर्ने, ब्याट्रीको काम हो स्टार्ट गर्ने, प्लग मोटरलाई पावर सप्लाई गर्ने, ब्याट्रीको काम हुन्छ सर। तपाईँले यदि यस्तो मतलब 70-80 लाखको गाडी तपाईँ एउटा पर्चेस गर्नुहुन्छ, ब्याट्री हेर्नु हुँदैन भने मजा आउँदैन नि सर, तिम्रोले ब्याट्री एक्सपेन्सिभ हुन्छ सर, ब्याट्रीको लाइफ पनि हुन्छ। त्यो तपाईँ भनेको जुन हाम्रो हाई लेभलको गाडीहरू पेसेन्जर कारहरू हुन्छ नि, त्यो लेभलको ब्याट्री यसमा हुन्छ सर। त्यो भएर वान टाइम युज भनेको सर इभी गाडी सर, त्यो भएर प्राय अलिक एक्सपेन्सिभ पर्छ सर।
3: अनि नेपालका हाम्रो जस्ता अलिकति पहाडी क्षेत्रमा चलाउँदाखेरि यसमा के छ, विद्युतीय गाडी र इन्धन गाडीमा फरक, अलिकति केही समस्या त्यस्तो आउने अथवा पिकअपकै सन्दर्भमा पनि के छ यसमा विशेषता?
2: सर यो कुरालाई म तपाईँलाई स्पष्ट रूपमा क्लियर गर्न चाहन्छु, त्यो तपाईँ मतलब इन्धन गाडी लिएर जानुहुन्छ भने सर उकालो छ आउनमा तपाईँको गियर तलमाथि गर्नुपर्छ सर, त्यसमा पिकअप टुट्छ, तर यसमा के छ भने तपाईँको त्यस्तो सिस्टमै छैन सर, तपाईँको कहिले पनि यसमा त गियर छँदै छैन, जति स्पिड तपाईँको आफ्नो आफ्नो कन्ट्रोल छ सर, गियर पनि छैन, त्योभन्दा बढी फास्ट जान्छ सर तपाईँ उकालो उकालोमा सर। यसमा अलिक उकालो उकालोमा यसमा रिजनमा चाहिँ स्टार्टिङ पनि हुन्छ, तपाईँ गर्नुहुन्छ अटोमेटिक बेटी स्टार्टमा चार्जिङ सर।
3: अब यदि कसैले यो मान्छे प्यासेन्जर अथवा यात्रुहरू बोक्नकै लागि प्रयोगमा ल्याउनु पर्यो यो विद्युतीय गाडी भने न्यूनतम कति मूल्यसम्मको र अधिक

0: पाँच वर्ष टिस्टा हुन्छ मान्छे कस्तो मैले पनि सोध्यो हाम्रो भाइ पनि बिग्रि भइहाल्छ
1: हो अन्त्यमा यहाँले यो विद्युतीय गाडी किन्ने सोच बनाएको उपभोक्तालाई के के कुरामा ध्यान दिने सुझाव दिनुहुन्छ यो गाडी खरिद गर्नुभन्दा पहिले
0: मैले सबभन्दा पहिला के भन्न चाहन्छु कि सर गाडी किन्ने मान्छे आयो पहिले अटोमेटिकै उहाँ सोरुम खान्छ यो गर्नु हुन्छ सर सबै पत्ता लगाएर मान्छे एकमा हुन्छ उहाँले म के भन्न चाहन्छु कि सर तपाईँ गाडी किन्नुहुन्छ भने सबभन्दा पहिला कुन लेभलको बैटरी छ बैटरी मतलब नेपालमा धेरै किसिमको चाइनाबाट बैटरी आइरहेको छ केटल बैटरी छ दुवाडी बैटरी छ लिथियम बैटरी छ कुन गाडीमा कुन बैटरी छ त्यो त यसरी हेर्नु कतिको मोटर छ कुन कम्पनीको मोटर लागेको छ त्यसरी हेरेर मात्र किन्ने छ
1: उहाँ चाहिँ शेखर गजुरेल मान्छे चढ्ने खालको बस देखियो होइन यसको अलिकति विशेषताबाट सुरु गरौँ यसको आगमनबाट सुरु गरौँ सबभन्दा पहिला
2: यो चाहिँ हाम्रो हाइगरको भी सिरिजमा बन्ने गाडी हो भी सिरिजमा चाहिँ लगभग पाँचवटा गाडीहरू हुन्छ भी 8.5, 10, 12, 14, 18 गरेर अब नेपालमा चाहिँ हजुरको 8.5, 10 र 12 मात्रै आउँछ त्यो चाहिँ मिटर पनि हो कि अब 14 मिटर र 8 मिटर अलि यहाँ सम्भव छैन अब यो गाडी चाहिँ अहिले हाम्रो नारामा राखिसकेको गाडी हो यसमा चाहिँ हामीले 216 किलोवाटको ब्याट्री हालेर ल्याएको छौँ यसमा अब ब्याट्रीको कस्टमाइजेसन अप्सन पनि छ छैन चाहिँ तर यो 216 किलोवाटको ब्याट्री हालेर चाहिँ हाम्रो प्र्याक्टिकल रेन्ज चाहिँ हजुरको यदि हामीले 20% चाहिँ ब्याकअप राखेर 10% चार्ज मात्रै युज गरेर गर्ने युज गर्ने हो भने पनि तपाईँको फुल लोडमा 250 किलोमिटर कुद्छ यो त्यति चाहिँ यसको रेन्ज छ अहिले हामीले प्र्याक्टिकल रेन्ज हामी लगभग गाडी लिएर 2500 किलोमिटर पूर्वको कुराहरू ल्याइसकेका त्यो अनुसार चाहिँ यसमा धेरै फिचर्सहरू पनि छन् अब यसमा के अरे फ्रिजदेखि लिएर हजुरको सिटहरू जस्तै पछाडि फोल्डिङ त हुने नै भइहाल्यो यसको चाहिँ साइड फोल्डिङ पनि हुन्छ कि त्यो चाहिँ एकदमै न्यू फिचर छ क्या नेपालमा चाहिँ त्यो नेपालमा मलाई चाहिँ कुनै पनि गाडीमा छैन त्यो फिचर्स
1: साइड फोल्डिङको फाइदा चाहिँ कस्तो
2: साइड फोल्डिङमा जस्तै अब यदि कोही मोटो मोटो मान्छे बस्यो अथवा अब लेडिज जेन्स बस्नु पऱ्यो अलिक नचिनेको होइन रेन्डम मान्छेहरू भयो उनीहरू जस्तो अब लेडिज अथवा जेन्ट्समा नि अनकम्फर्टेबल फिल हुन्छ भने यहाँ ग्याप भयो कि बिचमा त्यो चाहिँ एकदमै नयाँ फिचर छ कि नेपालको लागि यसमा विभिन्न अरू हजुर जस्तै लुकिङ ग्लास योवाला लुकिङ ग्लासले हजुरको यो गाडीको एभ्री पार्ट भिजिबल छ भिजिबल छ कि जस्तै हाम्रो यो ब्लाइन्ड स्पटहरू छ नि गाडीमा यो एरिया त अरू गाडी नेपालमा डिजल गाडीमा देखिँदैन कि यसपट तर हाम्रो यो ऐनले सबै देखिन्छ होइन जस्तै यसको एसीको फिचर छ अटोमेटिक एसीहरू छ यहाँ भित्रको टेम्परेचरहरू आएको एसी सिट हुन्छ उसमा यो बिलो धेरै कुराहरू छन् कि अब अलिकति यो ब्याट्रीकै कुरा गरौँ यो विद्युतीय गाडीमा सबैभन्दा महत्त्वपूर्ण भनेको ब्याट्री हो ब्याट्रीको आयुको कुरा पनि गरिन्छ त्यो ब्याट्री फुल चार्ज हुनु कति समय लाग्छ यो चाहिँ हजुरको कति किलोवाटको चार्जरले गर्ने भन्ने कुरा पनि भरक पर्छ जस्तै अब हामी चाहिँ जस्तै तपाईँको गाडी कुनै ट्रिप कम्प्लिट गरेर बेलुका बसेको छ भने चाहिँ हजुरले 60 किलोवाट 40-80 किलोवाटले गरे पनि फरक चाहिँ परेन टाइम 2-3 घन्टा हामीसँग टाइम इनफ हुन्छ र तर हामी यदि अन्द बाटोमा पेसेन्जर बोकेर हिँडिरहेको बेला चाहिँ रिफ्युल गर्नु पऱ्यो भने चाहिँ मिनिमम 120 किलोवाटले चाहिँ गर्नुपर्छ भन्ने छ त्यो भयो भने चाहिँ हजुरको 120 किलोवाटले अन्द वे गऱ्यो भने चाहिँ हामीले खाना खाने टाइममा अथवा खाजा खाने टाइममा जुन हामीलाई आधी घन्टा 15 मिनटको ब्रेक हुन्छ त्यसमा त्यसले इनफ रिफ्युल गर्छ कि अब एउटा प्र्याक्टिकल इक्जाम्पल सुनाउनु पर्दाखेरि हजुरलाई हामी यहाँदेखि दिल्ली जाँदाखेरि काठमाडौँदेखि निस्केको हेटडामा हाम्रो 42% चार्ज थियो 42% चार्जबाट हामीलाई 98 पुऱ्याउन र त्यही 35 मिनट जति मात्रै लागेको थियो कि यो चाहिँ एकदम चार्जर अनुसार पनि हुन्छ कुनै पनि गर्दा 180 किलोवाट भए पनि कुनै पनि अलिकति बढी टाइम लगाउँछ 10-15 मिनटको 10-15 मिनटमा चाहिँ त्यो फरक पर्छ तर नर्मल्ली त्यही नै हो भनौँ न
1: अनि यसको अलिकति मूल्यको हिसाबमा कति छ यसको
2: हजुर मूल्य चाहिँ अब यसको अरू गाडीभन्दा अलिकति माथि नै छ अहिले यसलाई हामीले नाडामा लन्चिङ प्राइस यसको 1.74 करोड नब्बे गरेर राखेका छौँ अब अहिले नाडामै कोही बुकिङ गर्न आउनुहुन्छ भने चाहिँ उहाँहरूले 5 लाख छुटसम्म राखेका छौँ उहाँलाई चाहिँ काहीँ समस्या छैन चार्जरमा अब उहाँहरूले चार्जिङ स्टेसन बनाउँदाखेरि चाहिँ अलिकति साना गरेको एउटा फोकस भएर बनाउनु भएको रहेछ र अलिकति त्यो काहीँ तारै मुनि भएको अलिकति तार उचालेर छिर्नुपर्ने काहीँ हाइट अलिक मुनि हुने अलिकति त्यो कस्तो गर्छ पायौँ तर अब हामीले ट्रायलमा गाडी लगिसकेपछि सबैजनाहरू त्यो बस ट्रक टिपरको लागि पनि फेभरेबल हुने भनेर उहाँहरू एडजस्ट गर्न रेडी हुनुहुन्छ सबैजना चार्जिङको पनि समस्या छैन तर अब अरू एक दुई महिनामा हामी यो इलेक्ट्रिक भेहिकल चार्जिङ एसोसिएसनसँग कुरा बुझ्दाखेरि उहाँहरूले भन्नुभयो दुई महिनाभित्रमा 180 अथवा 240 किलोको चार्जरहरू मेन हाइवेमा अरू 30-35 वटा थपिँदैछन् त्यो भइसक्यो चार्जिङ फेसिलिटीको समस्या भएन अब यसको सर्भिस सेन्टरमा पनि एक्सपान्ड भइरह त्यो भइसकेपछि पहाडी बाटोमा पनि त्यति समस्या चाहिँ हुँदैन तर अब पहाडीको मतलब यो होइन कि अब म एकैचोटि सलुख हुन लान्छु सङ्घसभा लान्छु भन्ने केसमा चाहिँ अलिकति हामीले तत्काल नहोला आउने एक वर्ष चाहिँ लाग्ला तर मेन हाइवे हाम्रो मेन हाइवे मेजर हाइवे काठमाडौँ पोखरा काठमाडौँ चितवन अथवा तराईतिरको सबै रुटको लागि चाहिँ यो एकदमै फिजिकल छ मजाले नै चल्छ भन्ने चाहिँ हामीले भेट्यौँ यो ट्रायलमा
1: कोही व्यावसायिक रूपमा बस किनेरै त्यो सुरु गर्नु छ भने त्यो इन्धन र यसमा विद्युतीयमा कति फरक पर्छ उहाँलाई चाहिँ आर्थिक

0: सुविधा हुन्छ, लाभदायक हुन्छ।
1: कार्तिक रूपमा अब एउटा हामीले ट्याक्कै निकालेको डेटा चाहिँ कस्तो छ भन्दाखेरि, 1,00,000 किलोमिटर गाडी चल्दाखेरि झन्डै डिजल गाडी चलाउने भन्दा इभीमा चलायो भने 1 करोड जति चाहिँ बच्ने रहेछ। 1 करोड 1,00,000 किलोमिटर, जबकि यो गाडीको वारेन्टी भनेको 10 वर्ष 10,00,000 किलोमिटर हो क्या। अब उसले 1,00,000 मा 1 करोड बचायो भने त 10,00,000 मा त 10 करोड बचायो, त्यो त उसले सेभिङ मात्रै भयो, कमाएको इन्कम त छुट्टै छ। त्यो हेर्दाखेरि एकदमै कस्ट चाहिँ कम छ, सुरुमा अलिकति लगानी बढी पर्यो भने कस्ट चाहिँ धेरै नै बस्नेवाला छ, किनकि हाम्रो डिजल गाडीको हरेक ट्रिप कम्प्लिट गरिसकेपछि 2-3 हजार त उनीहरूको के मेन्टेनेन्स नै खर्च हुन्छ। हाम्रो त्यो समस्या भयो भने हाम्रो फेर्ने केही पनि हुँदैन, 2 महिनामा गाडी छिर्ने हो, 10-15-20 हजारको खर्च हुन्छ, त्यति निर्णयलाई धेरै सजिलो छ। सजिलो चाहिँ
0: अब तपाईँले अन्त्यमा मैले यो उपभोक्ता आधार ग्राहकहरूलाई यहाँ आउनेहरूलाई बस खरिद गर्नु कसैले चाहन्छ भने अथवा विद्युतीय गाडीकै सन्दर्भमा पनि उहाँहरूले चाहिँ के चासो राख्नुहुन्छ भने त्यो खरिद गर्नुभन्दा पहिले के विषयहरूमा बुझ्नुपर्ने देखिन्छ विद्युतीय गाडीको सन्दर्भमा?
1: अब यो चाहिँ खासमा त्यो व्यवसायीले आफू कुन रूटमा हाल्नु, कुन एप्लिकेसनमा चलाउने हो, जस्तै रूटमा चलाउने हो कि टुरेन ट्राभलमा चलाउने हो कि अथवा होटल सटल, उसले आफ्नो एप्लिकेसन एरिया पहिला डिफाइन गर्नु पर्यो। गाडी यदि रूटमा हो भने त्यही अनुसारको उसको अब हुन्छ ब्याङ्किङ प्रोसेसदेखि लिएर डिस्काउन्ट कति लिने, त्यो समिति अथवा त्यो रूटमा अब आफ्नो ताली दर्ता गरेर चलाउने अथवा त्यही भएको समितिमा चलाउने, धेरै कुराहरू हुन्छन्।
2: सोनिया शाही, पहिला इनिसियली के थियो भने इलेक्ट्रिक गाडी एकदम निस मार्केटलाई फोकस थियो क्या, निस कस्टमरले मात्र अफोर्ड गर्न सक्थ्यो, तर निस कस्टमरको मात्रै चोइस प्रिफरेन्स। अब हालको समयमा हजुर हेर्नुहुन्छ भने इलेक्ट्रिसिटीको इलेक्ट्रिक इभी भेहिकलको लाइनअप एकदम धेरै बढेको छ, प्लस कस्टमरको चोइस पनि हजुरले जहाँ पनि पाउनुहुन्छ, त्यो सानो गाडीदेखि ठुलोसम्म हजुर सबै इलेक्ट्रिकको चोइस पाउनुहुन्छ, डिफ्रेन्ट डिफ्रेन्ट छ होइन। अनि त्यस्तै कुरा गर्नुपर्दा कस्ट इफेक्टिभ पनि हुन, कस्ट इफेक्टिभ पनि छ हजुर, अपरेटिङ कस्ट सजिलो सस्तो पर्यो, प्लस डेली कम्युनिटीको लागि इट्स भेरी कन्भिनियन्ट। त्यसको कारणले अहिलेको समयमा आई थिङ्क 80% चाहिँ मार्केट अब इभीले नै कभर गरिसकेको, सो राम्रै हुन्छ।
0: आर्थिक रूपमा इकोनोमिक हिसाबले चाहिँ कति फाइदा छ, के कुरामा चाहिँ सहज हुन्छ जस्तो लाग्छ? अर्को पेट्रोल डिजल हालिराख्नु हो, त्यो चार्ज गरेर चढ्दाखेरि
2: चार्जमा उसको अपरेटिङ कस्ट धेरै मिनिमल आउँछ पेट्रोल डिजल भन्दा पनि। अनि त्यो बाहेक अब गभर्मेन्टले पनि अलिकति सब्सिडी त छैछ इट्सेल्फ गाडीमा, उसको रोड ट्याक्सै कुरा गर्नुभन्दा अर्को ग्यासोलिन भन्दा पनि उसको अलिक कमै छ, सो त्यही नै हो, बेटरै भन्छु।
3: नमस्ते, नमस्ते, ममता मोटा। विद्युतीय गाडीको अहिलेको अवस्था एकदम राम्रो छ, किनभने विद्युतीय गाडीले चाहिँ तपाईँको अहिले डेली बेसिस रनिङ कस्टलाई चाहिँ कम गरेको छ कि इन्धनको अहिले अलिक वर्ल्ड वार पनि भइरहेको छ, अहिले पनि सकिएको छ, त्यो हिसाबले चाहिँ इन्धनको जुन आपूर्ति हाम्रो अझै पनि कम भइरहेको छ, लाइन बस्नुपर्ने पेट्रोलमा, पेट्रोलको लागि हाटहरू मान्छेले घरमा गाडी खानुपर्ने, त्यो हिसाबले चाहिँ विद्युतीय गाडी एक हिसाबले चाहिँ त्यसको हाम्रो अल्टरनेटिभ अप्सन पनि भइहाल्यो। प्लस तपाईँले पेट्रोल गाडीमा तपाईँले 1 लिटर पेट्रोल चलाउँदाखेरि 15 किलोमिटर सपोज या 20 किलोमिटर या 20-20 को बीचमा हामीले पेट्रोलको एउटा एभरेज दिन्छ, तर तपाईँको विद्युतीय गाडीमा भनेको तपाईँको 1-2 युनिटको चार्जले चाहिँ तपाईँको 10-20 किलोमिटर जान्छ, भनेपछि 1 युनिट 2 युनिटको तपाईँको जुन मिटरको कस्ट हुन्छ हामीले नर्मल्ली पनि हामीले पे गर्दाखेरि गभर्मेन्ट कर्मचारीले त 7 रुपियाँ 10 रुपियाँ दिन साह्रो हुन्छ, हामीले रेन्टलमा राखेर चाहिँ 15-20 रुपियाँले हामीले एउटा 20 किलोमिटर डिस्टेन्स कभर गर्ने चाहिँ विद्युतीय गाडीमा चाहिँ 4-5 रुपियाँ पऱ्यो। त्यो एउटा पनि अहिलेको डेली लाइफमा अफिसहरू आउट जाउट उहाँले पनि एउटा चलाइरहेको छ। मैले अब स्कुटर गाडी पहिले चलाउँदाखेरि एप्पल आइसिङबाट मैले इभीमा स्विच गराउँदा मेरो कस्ट कति चाहिँ मैले एकदम फिल गरेको छु नि, त्यो चाहिँ तपाईँको अब पर डे नै मलाई यति कम भएको छ, एङ्गलमा हिसाब गर्ने अझ धेरै कम छ, प्लस इन्भाइरोमेन्ट फ्रेन्डली पनि भयो विद्युतबाट, केही त तपाईँको पोल्युसनहरू जस्तै तपाईँले हाम्रो आइसिङमा त्यो हरिस्टी कसलाई यातायातमा जानुपर्छ, त्यसको पोल्युसन के छ कसो छ मापदण्ड गराएको विद्युतमा पढेन, कति मान्छे विद्युत गाडी चल्नेले पनि सोचिरहेको छ त्यो हरिस्टी कसो पढेन नि, त्यो तास्नै पर्यो नि, त्यसले चाहिँ स्मोक बेस्ड गाडी भयो नि त। त्यही भएर
0: चार्जिङको कुरा पनि छ होइन, उहाँले आफ्नो अनुभवमा के छ, ब्याट्री बाहिर हल्लाँदै जस्तो त्यस्तो खालको हो कि अथवा त्यो बिस्तारै परिष्कृत भएर आउँदैछ?
3: होइन, ब्याट्रीको चाहिँ पहिला सुरुमा तपाईँलाई एकदम एकदम सिम्पल लेम्यान भाषाले म बुझाउँछु, ब्याट्री जस्तो गाडीको ब्याट्री भेट महँगो हुन्छ, नर्मल पनि सानो गाडीमा पनि तपाईँलाई 8-10 लाखको कस्ट पर्छ, ठुलो गाडीमा 15-20 लाखको कस्ट परिहाल्छ। मैले फोटोमा पनि काम गरेर आएको, मलाई ठुलो गाडीको पनि अनुभव छ, त्यसको चाहिँ लगभग स्टार्टिङमा 25 लाखदेखि 30 लाखसम्म पनि पऱ्यो त्यो स्टार्टिङ चाहिँ, मैले चाहिँ घटेर 18 लाख भन्छ, हाम्रो सानो गाडीमा 8-10 लाखको स्टार्ट हुन्छ। अब ब्याट्रीमा तपाईँले पहिले सुरु बुझ्नुपर्ने कुरा भन्छ, दुईवटा कुरा हुन्छ, ब्याट्री निको पहिले पनि पहिले मैले किनेर राख्ने होइन, किनभने त एउटा चाहिँ वारेन्टी दिन्छ, 8 वर्षको वारेन्टी दिन्छ तपाईँको म्याक्सिमम हुन्छ, मान्छेले गाडी चलाउनु प्रायः 5-6 वर्षमै चेन्ज गरेर आउँछ, 8 वर्षमा तपाईँले फेरि चेन्ज गर्ने हो, अनि प्लस तपाईँले इन्सुरेन्स हुन्छ, फुल इन्सुरेन्स, अटो प्लस इन्सुरेन्स, सबै इन्सुरेन्स छ अहिले हाम्रोमा होइन, त्यो इन्सुरेन्सले पनि तपाईँलाई कभर गर्छ, भनेपछि कोही कस्टमरले मैले इलेक्ट्रिक गाडी चलाएर ब्याट्री बिग्रियो भने के गर्ने भनेर चाहिँ तिनीहरूलाई त्यो डाउन नै छैन. त्यसलाई बिदा मान्छेले दिएछ कि इन्सुरेन्स चाहिँ त्यो टाइम भन्ने चाहिँ कि यो बिदाको भित्रमा चाहिँ तपाईँले पाउनु नै हुन्छ. किनभने आफ्नो तपाईँले लोन लिएर गाडी चलाएको पाँच वर्ष या सात वर्षमा हामीले लोन लिएर फुल इन्सुरेन्स कम्पलसरी हुन्छ. अनि म कस्टमरलाई के रिकमेन्ड गर्छु भने आफै आफ्नो लोन सकिएपछि पनि टिभीमा चाहिँ कम्पलसरी फुल इन्सुरेन्स गर्नुपर्छ. किनभने अरू हाम्रो आइसिडीमा चाहिँ सानो किन भन्दा पनि टिभीको ठुलो ब्याट्रीको इम्प्याक्ट परेको चाहिँ त्यो इन्सुरेन्स चाहिँ कभर गरिन्छ. त्यो एउटा भयो.
1: अब अलिकति मूल्यको सन्दर्भमा महँगो छ भनिन्छ विद्युतीय गाडीहरू होइन.
3: तपाईँले के लाग्छ भने पहिला सो तपाईँको प्रश्नलाई मिल्यो भने गलत भयो. महँगो छैन, सस्तो छ. किनभने तपाईँले अहिले अल्टोको प्राइस थाहा छ 28 लाख छ अल्टोको प्राइस. अल्टो भनेको तपाईँले मारुति अल्टो मसुरीमा पनि काम गरिरहेको हो, मैले त्यहाँ पनि अनुभव छैन. अल्टो व्यागनारहरू तपाईँको जुन आइसिङको बेस्ट भेरिएन्ट छ त्यो नै 28 लाख. अहिले तपाईँले हेर्नुहुन्छ भने हाम्रो फोर्पा पर्सनले 23 लाखमा पाइराख्नु भएको छ. अर्को हेर्नुहोस् आर पर्सन 32 लाखमा आएको छ. अहिले नानी भ्यूहरू सबैको प्राइस त कम छ नि. तपाईँले आइसिङसँग कुन चाहिँ ब्रिजासँग कम्पेयर गर्नुहुन्छ भने तपाईँको ब्रिजा पनि तपाईँको कति 48 लाखको पर्छ, 50 लाखको पर्छ. तर तपाईँले इलेक्ट्रिक गाडीमा फुल अप्सन भएको सानो गाडी ह्यान्डब्यागदेखि लिएर एसिडीदेखि लिएर सेनादेखि लिएर सस्तोमा आइरहेको छ. त्यो त अहिले मैले भन्नु तपाईँले नाक्ने अनुभव गर्नुहोस् गाडीमा बस्दाखेरि चाहिँ इलेक्ट्रिक गाडीको चाहिँ धन सस्तो हो, प्राइस वाइज सस्तो. किनभने अब तपाईँले आइसिङ जुन गाडीमा चाहिँ तपाईँले एउटा जुन 25 लाखको गाडी या 30 लाखको गाडीमा केही पनि फङ्सन हुँदैन. अल्टोमै भन्यो तपाईँले अहिले नै अहिले केटी भनेर आएको छ होला. तर सर्ट जुन 28 लाख पर्छ, सिफ्ट पनि तपाईँको 45 लाख पर्छ. अब त्यो 45 लाखको गाडीमा भन्दा पनि तपाईँले हाम्रो 23 लाखको गाडीमा हेर्ने चाहिँ चारैवटा विन्डो रिमोट कन्ट्रोल विन्डो छ, एसीहरू छ होइन, रिभर्स क्यामराहरू छ. तपाईँले ब्रिजाको टप अप्सन लिएर भने रिभर्स क्यामरै हुँदैन. अहिले त झन् तपाईँको अरू गाडीमा त 360 क्यामरा पनि हुन्छ. हाम्रोमा यहाँ 360 क्यामराहरू हुन्छ. त्यही गरेर चाहिँ के भन्छ
1: समग्रमा हामी विद्युतीय गाडी सस्तो पनि भनौँ, अरू हिसाबले पनि
3: तपाईँको डेली रनिङ डेस्कमा पनि सस्तो भयो. तपाईँलाई डेली लाइफको लागि रनिङ कस्ट पनि सस्तो, इनिसियल पर्चेज गरेर पनि सस्तो.
1: अब नेपालको अलिकति सडक संरचना हेर्दाखेरि विद्युतीय गाडीलाई अलिकति चुनौती छ भनिन्छ. यसमा सरकारी निकायहरूको पनि ध्यान जान आवश्यक छ कि अथवा आयात निर्यातकै सन्दर्भमा तपाईँ एउटा उपभोक्ता भए सँगै व्यवसाय पनि हो.
3: सडकको कुरा के छ, सडकमा कति होइन, सडकको कुरामा पनि अहिले तपाईँको इभीमा पनि अब गाडी अनुसार हुन्छ. तपाईँले ह्याचब्याकलाई एकदम रफ रोडमा चलाइने त तपाईँको आइसिङ चलाए पनि केही समस्या, तपाईँले डिजेल गाडी चलाए पनि केही समस्या हो. एसिभी चलाइने इभी चलाउनुहोस्, तपाईँले डिजेल चलाउनुहोस् या आइसिङ जुन चलाए पनि तपाईँको सेम हो. सडकको लागि त ग्राउन्ड जस्तो म्याटर गर्छ भने तपाईँले कुन चाहिँ गाडी चलाउनुहुन्छ. तपाईँ अप्पर मुस्ताङ जानुहुन्छ भने तपाईँले त अभियसली तपाईँले अरू गाडी पनि त अप्पर मुस्ताङ चढेन नि त. अप्पर मुस्ताङ जानलाई त जिम्मी जिपी जिप कार जस्तो लिनु पऱ्यो. हाम्रो पनि त्यसो अप्पर मुस्ताङ जाने स्काई विल जिम्मीहरू त्यो गाडी लिनु पर्छ. त्यही नेपालको टेरिटोरी अनुसारको ठाउँ अनुसारको चलाउने ठाउँ अनुसारको इभीमा पनि धेरै अप्सन छ. सेरान छ, ह्याचब्याक छ, एसयुभी छ. जुन ठाउँमा जुन ग्राउन्ड हुन्छ त्यसको लागि केही चोइसको गाडी लिनुभयो, त्यस्तो प्रब्लम भयो.
1: सामान्य मान्छेले अब आएर विद्युतीय गाडी खरिद गर्छु भन्दाखेरि उहाँलाई न्यूनतम कति मूल्य पर्छ, त्यसको प्रक्रिया के छ अहिले? नाडामा विशेष छुट पनि होला.
3: अब न्यूनतम मूल्य त सबभन्दा न्यूनतम मूल्य त हामीले नै दिइरहेछौँ यहाँ होइन. अब जस्तै यो स्टार्टिङ प्राइस चाहिँ हाम्रो 22.99 छ. हामीले यसलाई दाबाको अफरमा हुने एउटा अटो प्लस इन्सुरेन्स प्लस अर्को एडिसनल 1 लाख रुपियाँ बेनिफिट दिएर 23 लाखमा दिन्छ. 23 लाखमा जस्तो तपाईँलाई रियल ड्राइभ हो यो पछाडिको पालोमा पावर हुन्छ. जुन तपाईँलाई आरो तालो अफ रोडमा जानुपर्ने हुन सक्छ. ग्राउन्ड जस्तो 199 तपाईँ जुन भन्यो अफ रोडलाई पनि बेस्ट छ. तर यो सिटी कार भएर चाहिँ हामीले पुरै अफ रोडलाई रिकमेन्ड गरेनौँ. अब गभर्मेन्टले चाहिँ अब भालिङ सरकारले अहिले पनि भनेको छ ट्रान्सफर्मरहरू ठाउँ ठाउँमा राख्नुपर्छ भने चाहिँ अहिले तपाईँले वालिङ स्यामसा भएर म अस्ट्रेलियन गाडी लिएर जाँदाखेरि 15 मिनटको डिस्ट्यान्डमा मैले चार्जिङ पाइरहेको छु भनेपछि चार्जिङको समस्या पनि लगभग तपाईँलाई 60% पनि सर्ने भएपछि ठाउँ ठाउँमा छ. अर्को प्लस तपाईँले यो लिँदाखेरि गभर्मेन्टले अहिले इभीको लागि भनेर पहिला पनि थियो, अहिले पनि अलिक सहज तरिकाले तपाईँले फाइनेन्स गर्छ. अहिले त तपाईँले हेर्नुहोस् आजको दिनमा डेली ब्याङ्कको हिजो हामीलाई एनआइबी ब्याङ्कको आइरहेछ. ग्लोबल सिटिजन सबैले 5.1, 5.1, 5.2, 5.3 पहिलाको 3 वर्षको नारामा हाम्रो 12, 10, 9 आयो. अहिले त तपाईँ 5 आइसक्यो भनेपछि तपाईँलाई लोन लिन पनि सहज छ. गाडी आफैमा पनि कलेक्टर हुन्छ अनि प्लस लोन पनि तपाईँलाई सहज रूपमा लिन्छ. अनि डाउन पेमेन्ट पनि तपाईँलाई भने स्टार्टिङ प्राइस चाहिँ त्यही हिसाब भएपछि डाउन पेमेन्ट जम्मा तपाईँले 9 लाख तिरे पनि तपाईँले गाडी आउनु भयो होइन. 9 लाखमा तपाईँले गाडी अहिले बाइकहरू नै तपाईँको 5-6 लाख 7 लाख हुन्छ. मैले बाइक चलाउने मान्छेहरूलाई पनि गाडीमा स्विच हुनु नै रिकमेन्ड गर्छु. किन बाइकमा तपाईँले कुन क्याब तिरेर बाइक चलाउनुहुन्छ त्यो कुन क्याब हामीलाई दिन्छ. डाउन पेमेन्ट आइसकेपछि तपाईँले भइदियो इएमआई भएको 15,000-20,000 त तिर्न सकिहाल्छ नि. तपाईँको 15,000-20,000 तपाईँले बिना क्यालकुलेसन हेर्नु त्यो 15,000-20,000 त्यो बाइकमा बुलेट बाइकमा या तपाईँले पेट्रोलमा त्यो नबेसी खर्च भएर आउँछ कि.
4: हजुर नमस्कार, म चाहिँ किरण गौडेल. म कम्पनीको कसरी चाहिँ गाडी भनेर रिभ्यू लिन आएको र फ्युचरमा चाहिँ तपाईँको डिजिटल महँगो हुँदै गएको कारणले गर्दाखेरि इभी गाडी चल्ने एकदमै राम्रो हाम्रो
5: पर्खाइ पनि छ अनि इभी एकदम सजिलो गर्ने लामो दूरी पनि त्यही गर्छ इभी मा चाहिँ हजुरको डिजेल भन्दा हामीले सकेसम्म सस्तो नै राख्छ होला भन्ने आशा गर्छौँ
6: विद्युतीय गाडी बारे नागरिकको अनुभव सँगै आजको लागि कार्यक्रम प्रस्तुत नेपालको समय सकिएको छ अर्को हप्ता अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश किन्दौला र प्रविधि पशुवाद

0: परीक्षक को कार्यालय को अनुरोध। महालेखा परीक्षक को कार्यालय को स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबार को लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0001 रेकर्ड गराउनु हुन वा गुनासो @oajnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
0: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड हुन्छ।
0: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: लक्ष्य प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने।
0: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने।
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
0: इतिहास गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
0: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्का वा शिष्टाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना। सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिन्छ तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
2: समय नै महसुल गर, उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सानो सन्देश।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम वितरण केन्द्र को सूचना। यस वितरण केन्द्र अन्तर्गत पर्ने बान्ती भण्डार सब स्टेशनबाट लेखुपुखे वडा नम्बर 3 सम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन यही भदौ 11 गतेदेखि विभिन्न चरणमा 11,000 भोल्टेज चार्ज गरी त्यस दिन कम्युनिकेसन गरेर विद्युत लाइन सञ्चालन गरिरहँदा सो क्रममा कुनै स्थानमा इन्सुलेटर लगायतका अन्य उपकरण फुटेर चुडिएर विद्युत लिकेज भए करेन्ट लाग्न सक्ने सम्भावना रहेको हुँदा संरचनामा प्रयोग भएका तार पोल स्टे ट्रान्सफर्मर लगायतका अन्य संरचनालाई नछुन पोल नछोड्न संरचना आसपासका बालबालिका तथा गाई वस्तुहरू नछोड्नका लागि सबै जनसमुदायमा नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरीले अनुरोध गर्दछ। विद्युत दुर्घटना हुन नदिन सबैमा निम्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरिन्छ। 11 केबी लाइन तथा विद्युत पोल संरचनाबाट सुरक्षित दूरी कायम राख्नुहोस्। विद्युत पोल तार स्टी वायर तथा अन्य विद्युतीय संरचनामा नचप्नुहोस् र नछुनुहोस्। लाइन मुनि वा नजिक घर डहरा बाँसहरूको नभवा अन्य संरचनामा राख्नुहोस्। विद्युत लाइन नजिक लट्ठी सलामे डन्डी बाँस पाइप डोरी वा अन्य लामो वस्तु नचलाउनुहोस्। विद्युत लाइन वा पोलमा कपडा झुण्डा पतंग तार वा अन्य वस्तु नझुण्ड्याउनुहोस्। विद्युत तार चुडिएको वा जमिनमा खसेको देखेमा नजिक नजानुहोस् नछुनुहोस् र अरूलाई पनि जान नदिनुहोस्। विद्युत लाइन नजिक काम गर्नुपर्ने अवस्था भएमा सम्बन्धित विद्युत कार्यालयको अनुमति तथा प्राविधिकको समन्वय बिना काम नगर्नुहोस्। बालिकालाई विद्युत पोल तार वा तथा ट्रान्सफर्मर नजिक खेल्न नदिनुहोस्। कुनै असामान्य अवस्था स्पार्क धुवा वा तार खसेको देखिमा तुरन्त सम्बन्धित विद्युत कार्यालयमा जानकारी गराउनुहोस्। पोल ढलेको तार चुडिएको पोलमा आगो बलेको देखिमा तल उल्लेखित सम्पर्क नम्बरहरूमा तुरन्तै फोन गरी सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू केन्द्र प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 र निकुपिके नोलाइज 9841182811 नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र सल्लेरी सोलुखुम्बु।
1: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
2: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851001056 9843633537 र 0385204056। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहु

0: अवैध देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुकीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाल, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहिलेकति बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुर गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सफल हुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

number.

0: उसकी उसमें हो हम लोग वही जरूरत आए
1: उपभोक्ता अधिकार को संरक्षण गराउँ गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्यादपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

मलाई पनि राम्ररी थाहा छ अरु के हुन्छ भना मलाई पनि राम्ररी थाहा छ अरु के हुन्छ भना।

सुन तारमा धरती मटे की राखनी मन पुछ जून तारमा

0: सूचना सूचना स्टेट स्कूल नेपाल के सेकेंड होम प्रोग्राम को निधि एकजना महिला कर्मचारी औषित भेजा दरखास्त आह्वान कर शिक्षित तथा योग्य उम्मीदवार विस्तृत जानकारी तथा आवेदन का GOBSNEPL.com में प्रकाशित सूचना योजना अनुरोध कर दरखास्त दिने अंतिम मिति यही भदौ 15 गते अर्थात अगस्त 21 तारीख सोलुखुम्बु कानून क्याम्पस एनएल गुना भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पस में शैक्षिक सत्र 2083 84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्ष को भर्ना खुलेको हुँदा कुनै पनि विषय में स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रम मिति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005556 9841628445 र 9842847875 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदूतकुण्ड नगरपालिका उदानगर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश रायद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873 5 र 9816034239
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदूतकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: नसुने बहिनी, सोलुदूतकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइज भन्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलुदूतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763007784 र विवेक श्रेष्ठ 9862082000
2: सोनी दुपकुंड नगरपालिका पास फैलिने सुनखुम्बु
0: सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगरो सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण नगर सड़क को नाली थल तथा पानी निकास बंद होना नदी सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधु में झुंडीएर वा छतमा बसेर यात्रा नगरौं सड़क को क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिंग मातृ बाटो काट्ने गरौं सड़क को तत्काल मजबूती मार्ग गर्ने गरौं यात्रा को क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय क्षेत्र प्रदेश द्वारा जनहितमा जारी
5: सन्देश मोबाइल ड्राइविंग टाइम प्रेम करने युवा जोड़ी स्पीड में हुई अच्छे भाई युवा आमा दुजाना स्वेकि।

भएको जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गराउँ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराउँ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकासा गरिएको

0: रकम संबंधित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने बेहोरा पनि यसै सूचना मार्फत जानकारी पुर्याउँछ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91 97 63 95 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकलुङ गाउँपालिका बुङ सोलुखुम्बु। दिदी आज भोलि मेरो सुनामलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यी त लागौँछ कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई मुदाती भन त
1: खै दिदी के हुँदैन साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाक्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सत्तै छार्नुपर्छ तिमी त हाम्रो सहारो हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर
0: बारिस्ता ल सिर्जना गरी धुमसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाते बालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एसएफको संयुक्त प्रयासमा जनहितमा जारी सकोस् सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्ष 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष लागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा स्वास्थ्य प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फोन परीक्षा मात्र दिएर सवारी चालक

0: अनुमति पत्र लिन सक्नुहुन्छ। चौवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ चौवारी चालक अनुमति पत्र लिँदा र चौवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। चौवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सुन्दै

0: कर लगती
1: हर
0: मचा दे।

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सत्तर बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सत्तर सवारी दर्ता प्रमाणपत्र राखी प्राधिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाणपत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सुना दुधकुण्ड आयल फार्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फार्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फार्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फार्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
1: बालक बालिकालाई काममा लगाएको पाइनेमा कानुन अनुसार खडा खाँदा हिँड्ने व्यवस्था गर्छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता
3: बोलाउनुहोस्।
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
3: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
0: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
5: और प्रिंट म्यूजिकर को रोकम भगवारी साधन को नंबर एक संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेर्न का लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नु हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँत गर्नु।
6: आज मेरो जन्मदिन हो, याद त छ नि?
7: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त।
6: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल आँखा बन्द गरे।
7: ल अब आँखा खोल त।
6: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर, विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा सजाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल, सम्पर्क नम्बर 9742-28-40-56 र 9867-5300-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु।
5: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछन्। लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको सुन्दरतामा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश।